0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
7: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 27 गते शनिबार, सन 2026 जुलाई 11 तारीक, असार कृष्ण पक्षको एकादशी उपरान्त द्वादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने।
0: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना। काठमाडौँमा गरीब हुनु र विकल्प विहीन बन्नुको मूल्य कति चुकाउनु पर्छ भन्ने प्रश्न खड़ा।
1: मलको अभावका बीच देशभर 45% रोपाई। मलमा सधैँ शास्ति खेप्नु पर्ने बाध्यता, उत्पादन घट्ने चिन्ता।
0: बेलायती पूर्व मन्त्री एन उइडुकोम आफ्नै निवासमा मृत फेला। हत्याको आशंकामा 26 वर्षीय युवक पक्राउ, अनुसन्धान चल्दै।
1: र घरेलु मैदानमा नेपाल र भारत ए बीच टी20 श्रृंखला हुने। बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरणको छानबिन र कानूनी कार्यवाहीका लागि सिफारिश गर्ने काम तत्काल रोक्न आदेश दिएको छ। सर्वोच्चको संयुक्त इजलासले हिजो सम्पत्ति छानबिन आयोग विरूद्ध परेका दुईवटा रिटलाई 3 न्यायाधीशको पूर्ण इजलासमा पठाउने आदेश पनि गरेको छ। सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकताको परीक्षण अब पूर्ण इजलासमा हुनेछ। पूर्ण इजलासबाट सुनवाई नभएसम्म संयुक्त इजलासले सम्पत्ति छानबिन यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता प्रेमराज सिलवाल र मानबहादुर लामी छाने समेतको रिटमा न्यायाधीश दोय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले 2 दिनको निरन्तर सुनवाईपछि यस्तो आदेश गरेको हो। सम्पत्ति विवरण वा निजहरू उपहरूको उजुरीमा आयोगको गठन सम्बन्धी 2 वैशाखको नेपाल राजपत्रको सूचना दफा 2 को खण्ड ङ बमोजिम छानबिनको दायरा निर्धारण भए मा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदकको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु आदेशमा भनिएको छ। सर्वोच्चले कुनै किसिमको सिफारिश नगर्न पनि आदेश दिएको छ। आदेशमा भनिएको छ पेश हुन आएको सम्पत्ति विवरण उपर छानबिन गर्ने कार्य स्थितिमा राख्नु र कसै उपर पनि कुनै किसिमको कानूनी कार्यवाहीका लागि सिफारिश नगर्नु नगराउनु भनी प्रत्यर्थी सम्पत्ति छानबिन आयोगको नाममा सर्वोच्च अदालत निवावली 2074 नियम 49(2) अन्तरिम आदेश समेत जारी भएको छ। सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरू आयोगको दायरामा नपर्ने भएकाले उनीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याउँदा संविधानको प्रतिकूल हुन सक्ने आदेश पनि दिएको छ।
3: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। अरू ठाउँको तुलनामा बागमती गण्डकी लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेका ठाउँका खोला नदीहरूमा बाढ़ी आएको छ। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। उनीहरूका सरसामान पानीले डुबाएको छ। अहिले पानी कम भएपछि उद्धारको काम भएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। आज पनि देशका धेरै ठाउँमा भेलबाढ़ी आउने गरी पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी बागमती गण्डकी कर्णाली प्रदेशको पहाड़ी भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। देशका ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति र भोलि पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।
2: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा व्हील लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले देशभर एउटा गम्भीर प्रश्न खड़ा गरिदिएको छ। काठमाडौँमा गरीब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ? जसको जवाब सामाजिक सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वरको राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुधन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको सयामा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि उनलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो। तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले हिजो बिहान गणेशको ज्यान गएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरणसँगै धेरैले चार वर्ष अघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताउनु भएको थियो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो। उहाँले 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको थियो। उहाँको व्यवसायमा, उहाँको निराशामा, उहाँको सहयोगको याचनामा, उहाँको उद्धारमा भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यको हरेक तबका निकाय र अंगहरू असफल भएका छन् भनेर त्यति बेला बालेन्द्र शाहले लेख्नु भएको थियो। यति बेला प्रधानमन्त्री बनेका उहाँ नै बालेन्द्र शाहको त्यही स्टाटस साभार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पोखिएको छ। राज्यको कमजोरीका कारण गणेश नेपालीको ले मृत्युवरण गरेको भन्दै आलोचना भइरहेको हो। सड़कमा प्रदर्शन भएको छ भने संसदमा विपक्षीहरूले सरकारमाथि प्रश्न उठाएका छन्। हिजो माइतीघर र वीर अस्पताल वरपर प्रदर्शन भएको छ। गृहमन्त्री प्रधानमन्त्रीको राजीनामा र दोषीलाई कार्यवाही हुनुपर्ने प्रदर्शनकारीहरूको माग छ। अहिले गणेश नेपाली र 3.5 वर्ष अघि प्रेम आचार्यको आत्मदाहले सरकार र नागरिक बीचको दूरी मात्र होइन समाज र राज्य संयन्त्रको अनुहार पनि देखाएको छ। आजका सबै पत्रिकाहरूले यो खबरलाई प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर र नयाँ पत्रिकाबाट लिएका हौं।
3: यसैबीच काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी र उनका सन्ततिलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरले हिजो विज्ञप्ति मार्फत ज्यान गुमाएका नेपालीको परिवारलाई रोजगारी र शिक्षा दिनेबारे कार्यपालिका बैठकबाट निर्णय गरिने जनाएको हो। दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ। महानगरका प्रवक्ता नवीन मानन्दरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
2: काया कैरनमा आत्महत्या रोकथामको उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सम्पत्ति छानबिन यथास्थितिमा राख्न सर्वोच्चको आदेश, सम्पत्ति छानबिन आयोगको वैधानिकता, अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने, राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा गए राती वर्षा, किर्तिपुरको राधास्वामी सत्सङ्ग सेन्टर डुबानमा पर्दा विस्थापितको बिचल्ली लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष लाखौं मानिसले आत्महत्याका कारण ज्यान गुमाउँछन्। नेपालमा पनि आत्महत्या एक गम्भीर चुनौतीका रूपमा देखिएको छ। डाक्टरका अनुसार व्यक्तिलाई यस्तो अवस्थामा पुर्याउने जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरू हुन्छन्। यस्ता संकेतहरू देखिँदा परिवार, साथीभाइ र समुदायको भूमिका महत्वपूर्ण हुन्छ। साथी महेश गेवालीले आत्महत्याको कारण र रोक्ने उपायबारे मनोविद डाक्टर बासु कार्कीसँग कुराकानी गर्नुभएको छ।
7: बढी जसो उहाँहरूको जुन मानसिक स्वास्थ्यको अवस्था, बायोसाइकोसोसियल भने उहाँहरूको जैविक अवस्था, त्यसपछि भएको उहाँहरूको मनोवैज्ञानिक अवस्था र त्यसलाई प्रभाव पार्ने गरी भएका सामाजिक आर्थिक गतिविधिहरू, यी सम्पूर्ण कुराको एउटा परिणाम भोग्ने वर्ग चाहिँ युवा उमेरमा बढी देखिन्छ। किन भन्दा उसको जेनेटिक भल्नरेबिलिटी हुनसक्छ, मनोवैज्ञानिक अपरिपक्वताको एउटा पृष्ठभूमिमा जुन आर्थिक सामाजिक पक्षहरूले उसलाई जसरी चाहिँ प्रेरित गर्न सक्छ, त्यो उमेरमा चाहिँ बढी देखिएको यो 25 देखि 40 वर्षसम्मका जुन उमेर समूह छ त्यो चाहिँ उमेरको औसतमा सबभन्दा बढी आत्महत्या गरेको तथ्याङ्क हाम्रो देशमा विद्यमान छ र अहिलेको घटनामा त्यससँग बढी जोडिएको हुन्छ।
8: अब यसमा पनि यस्ता सोच चाहिँ कसरी आउँछ मान्छेमा?
7: एकै दिनमा पनि फरक फरक धेरै सोचहरू आइरहेका हुन्छन्। त्यो मध्येको कुनै सोच आत्महत्याको जस्तो सोच आउन सक्छ। त्यो सोच आउनेमा चाहिँ हामीले व्यक्ति कति जोखिममा छ भन्ने कुराबाट बढी याद गर्छौँ। त्यस्ता जोखिम भएका व्यक्तिहरूलाई चाहिँ आत्महत्याको सोच आउन सक्छ। त्यो सोचहरू उहाँहरूलाई हामीले बुझिदिने, सुनिदिने खालको वातावरण गराउनुपर्छ भनेर भनिन्छ। त्यसैले कस्ता व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउँछ भने चाहिँ जोखिममा को बढी छन् त्यो कुरा बढी गर्नुपर्छ। जस्तो कि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई हामी बढी जोखिममा छौँ भनेर भन्छौँ, अनि हिजोका दिनमा आत्महत्याको प्रयास गरेका व्यक्तिहरू फेरि पनि आत्महत्याको प्रयास गर्न बढी जोखिममा छन्, उनीहरू त्यो सोच बढी आउँछ भन्छौँ। अनि परिवारमा कसरी आत्महत्याको घटनाबाट मृत्यु भएको छ भने आत्महत्याको सोच उनीहरू बढी आउन सक्छ। जोखिमपूर्ण अवस्थामा भएका व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउन सक्छ। यसमा चाहिँ उसको आफ्नो जैविक अवस्था, पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था अनि आजको उसको मनोवैज्ञानिक अवस्था र मानसिक स्वास्थ्यको अवस्था चाहिँ बढी जसो जिम्मेवार रहन्छन्।
8: व्यक्ति आफैले पनि यस्तो भनौँ न चरम भावनात्मक दबावमा परेको बेलामा चाहिँ के गर्न सक्नुहुन्छ?
7: व्यक्ति आफूले पनि सुरुवातदेखि नै के कुरा चाहिँ मनन गर्नु पर्यो भन्दा जीवनमा उतार चढावहरू स्वाभाविक छन्, अप्ठ्याराहरू आउन सक्छन् र अप्ठ्यारा आउँदाखेरि विचलित नभइकन सकेसम्म आफूले आफूलाई सम्हाल्ने, सकिएन भने आफ्नो नजिकको व्यक्तिसँग चाहिँ सहयोग लिने। त्यो सहयोग भनेको चाहिँ कतिपय सवालमा आर्थिक सामाजिक सहयोग हुनसक्छ, कतिपय कुरा चाहिँ स्वास्थ्यको सहयोग, मनोवैज्ञानिक परामर्श पनि हुनसक्छ। त्यति बेला आवेगलाई यदि आफूले व्यवस्थापन गर्न सकिएन भने यही आवेगको आधारमा म निर्णय गर्ने होइन कि मैले यसलाई चाहिँ अरूको सहयोगबाट सहजीकरण गर्ने भन्ने चाहिँ हरेक व्यक्तिले बुझ्नु जरुरी छ। जीवनमा कठिनाई जसको जहिले पनि आउन सक्छ, यदि हामीले पृष्ठभूमिमा त्यो खालको सोच राख्न सक्यौँ भने कठिनाई भएका अवस्थामा हामी आफू नै सुरक्षित रहन सक्छौँ र त्यस्तो अवस्थामा परेका अरू व्यक्तिलाई पनि हामी प्रभावकारी संचार सिपको माध्यमबाट जोगाउन सक्छौँ।
8: अरू कोही मान्छे कठिन अवस्थामा रहेको महसुस कसै अरूले गर्नुभयो भने, अरू व्यक्तिले गर्नुभयो भने त्यस्तो बेलामा चाहिँ उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
7: जोखिमपूर्ण व्यवहार देखियो भने हामीले त्यति बेला चाहिँ कतै व्यक्तिले चाहिँ अब आफूलाई नै त्यही अनुसारको व्यवहार गर्न खोजेको भन्ने कुराको पूर्व संकेत पछाडि बुझ्नुपर्छ। यसरी बुझिसकेपछि चाहिँ हामीले त्यसलाई उसले दिएको धम्की अथवा उसले लगाएको घुर्की भनेर हामीले मान्नु हुँदैन। त उसलाई चाहिँ त्यो संवेदनशीलतालाई अत्यन्तै समभावको हिसाबले सुनिदिनुपर्छ, बुझिदिनुपर्छ र उसलाई समय दिएर उसको लागि हामीले त्यति बेला सार्थक बहस अथवा सार्थक छलफल चाहिँ गर्नुपर्छ। यसो गर्न सक्यो भने वास्तवमा यो कठिनाइमा मान्छेले आफूलाई चाहिँ एक्लो नभएको, आफूलाई कसैले सहयोग गर्न सक्ने, आफूलाई कसैले जोगाउन सक्ने र आफूलाई चाहिँ कठिनाइमा साथ दिने संयन्त्र छ भन्ने कुरामा विश्वास गर्न सक्छ, त्यसलाई जोगाउन सकिन्छ भन्ने बारेमा चाहिँ नागरिकको तहबाट नागरिकहरू सचेत रहनुपर्छ। सम्बोधन गर्नको लागि राज्यले जुन खालको अवश्यता दिनुपर्छ त्यसमा हामीले संशय काम गर्नुपर्छ।
2: उहाँ हुनुहुन्थ्यो मनोविद डाक्टर बासु कार्की, आत्महत्याको कारण र रोकथामको उपायबारे कुरा गर्दै। फेरि पनि खबरको सिलसिला, रासायनिक मलको अभावका बीच किसानले देशभर 45.81% रोपाई सकेका छन्। समयमै आकाशे पानी नपर्दा रोपाईका लागि जमिन ठिक्क पारेर बसेका किसान मल अभावमा थप पीड़ित बनेका हुन्। कृषि विभागका अनुसार बागमती, लुम्बिनी र सुदूरपश्चिममा रोपाई हुने आधा क्षेत्रफलमा धान रोपाई सकिएको छ। सबैभन्दा बढ़ी धान फल्ने मधेस र कोशीमा भने तुलनात्मक रूपमा कम रोपाई भएको छ। विभागका अनुसार कोशीमा 31.5%, मधेसमा 32 56.8%, बागमतीमा 57.1%, गण्डकीमा 65.9%, लुम्बिनीमा 59.6%, कर्णालीमा 40.5% र सुदूरपश्चिममा 57.9% रोपाई सकिएको छ। यो वर्ष 17,70,062 हेक्टरमा रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 6,27,566 हेक्टरमा रोपाई सकिएको छ। किसानले रोपाईको बेला मलको चरम अभाव खेपिरहेको भए पनि कृषि मन्त्री गीता चौधरीले सरकारका तर्फबाट आपूर्ति बढ़ाउन सक्दो प्रयास गरेको दावी गर्नुभएको छ। रोपाईका लागि वर्षातले साथ दिए पनि यो वर्ष सरकारी अनुदानको मल नपाउँदा अप्ठ्यारोमा परेको किसानले गुनासो गरेका छन्। यस वर्ष उत्पादन पनि घट्ने किसानको चिन्ता रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्नुभएको छ। सरकारको नेतृत्व गरेको 100 दिनपछि प्रधानमन्त्री शाहले कूटनीतिज्ञ र निजी क्षेत्रका प्रतिनिधिसँग गर्न थालेको भेटघाटका क्रममा हिजो स्वतन्त्र ऊर्जा उत्पादकसँग छलफल गर्नुभएको हो। भेटमा प्रधानमन्त्री शाहले विद्युत व्यापारलाई चासोका साथ लिएको प्रवर्धकहरू बताउँछन्। प्रधानमन्त्री शाहले ऊर्जा उत्पादकहरूको समस्याबारे ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, सचिव सरिता दुवाड़ी, नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतसँग छलफल गरी निकास दिने प्रतिबद्धता समेत गरेको प्रवर्धकहरूले बताएका छन्। भेटमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका वरिष्ठ उपाध्यक्ष उत्तम बुलोन लामा, पूर्व अध्यक्ष गणेश कार्की, उपाध्यक्षहरू सुसन कर्मचार्य, उत्तर कुमार श्रेष्ठ, हिम पाठक र महासचिव टीएन आचार्य सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्रीसँग छलफलमा समस्या मात्र नभई त्यसका समाधानबारे पनि छलफल गरिएको इपानका वरिष्ठ उपाध्यक्ष लामाले बताउनुभयो। विशेष गरी विद्युत व्यापार गर्दा सरकारलाई थप राजस्व कसरी योगदान गर्न सकिन्छदेखि प्राधिकरणलाई थप प्रभावकारी र समग्र नागरिकलाई कसरी फाइदा हुने गरी काम गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्रीले चासो दिएको लामाले बताउनु भएको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म नेपालले बाह्य बजारमा 20,41,56,00,00,000 रूपियाँ बराबरको बिजुली बिक्री गरेको छछ। त्यही अवधिमा भारतबाट 7,39,00,00,000 रूपियाँको बिजुली किनेको छ। अहिलेसम्म देशमा नेपाल विद्युत प्राधिकरणले मात्रै बिजुलीको कारोबार गर्दै आएको छ। कान्तिपुर दैनिकले यो खबर छापेको छ।
2: कमजोर सड़क पूर्वाधारसँगै हवाई यात्रा आम नागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुले शास्ति खेप्दै आएका छन्। हवाई भाड़ा पनि बढ़ेको छ। केही विमानस्थलको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओह्रालो लागेको छ, जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलको पूर्वाधार विस्तार नहुँदा ठूला जहाजले उडान भर्न नसक्दा हवाई यात्रा नागरिकको पहुँच बाहिर पर्न पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा बर्खा सुरु भएसँगै आम नागरिक जोखिमपूर्ण सड़क यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशका बासिन्दालाई काठमाडौँ लगायतका देशका अरू भागमा हवाई मार्गबाट जान निकै सकस छ। सबै विमानबाट उडान नहुँदा र महँगो भाड़ाका कारण हवाई सेवा त्यहाँका नागरिकको लागि पहुँच बाहिर छ। यस्तै लुम्बिनी प्रदेशको राजधानीमा नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुरमा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि आम नागरिकसम्म हवाई यात्राका लागि भैरवा र नेपालगंज विमानस्थल जानुपर्छ। मध्येस प्रदेशमा सञ्चालनमा रहेका 3 विमानस्थलले यात्रु पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती झेलिरहेका छन्। प्रदेश राजधानी जनकपुर धाम स्थित विमानस्थलबाट काठमाडौँको लागि दैनिक 8 उडान हुँदै आएको छ। यस्तै कोशी प्रदेशको पहाड़ी जिल्लामा रहेका अधिकांश विमानस्थल कालोपत्र भइसकेका छन्। विमानस्थल कालोपत्र र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो रहेको खबर आजको नागरिक दैनिकले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

his bonus pound. It's a tough head of his own. Here's the first of his cell of the road. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: नेपाली दर्शकको चेत फेरिएको छ। त्यसै अनुरूप निर्देशक निर्माताहरूको सोचमा पनि व्यापक बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परागत धारलाई भत्काएको छ। नेपाली कला, संस्कृति र माटोको सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देखिन थालेका छन्। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा स्पष्ट पारेको छ, दर्शकलाई अब आफ्नै कथा, आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा हेर्न मन छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनुपर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज, संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्र चलचित्रको दीर्घकालीन प्रभाव छाड्न सक्ने उहाँले बताउनुभयो। राम्रो कथा, मेहनत र मनोरञ्जन दिन सक्ने चलचित्र बनाए मात्र दर्शक हलसम्म फर्किने कलाकार दीपक राजगिरीले बताउनुभयो। कलात्मक र व्यावसायिक दुवै कोणबाट अहिले नेपाली चलचित्रले निकै परिपक्व यात्रा तय गरिरहेका छन्। चलचित्र कर्मीहरू अहिले बदलिदो समाजको परिवेशलाई मौलिक रूपमा उतार्न निकै मेहनत गरिरहेका छन्। पहिले कलात्मक भनिने चलचित्रहरू बोझिला हुन्छन् भन्ने भाष्य थियो, तर अहिले ती चलचित्रले दर्शकलाई बाँधेर राख्ने कला सिकेका छन्। दर्शकको विश्वास जित्नु फलामको चिउरा चपाउनु जस्तै हो, किनकि एकपटक निराश भएको दर्शकलाई पुनः हलसम्म फर्काउनु निकै कठिन हुन्छ। पछिल्ला केही प्रयोगले के पुष्टि गरेका छन् भने दर्शकलाई मनोरञ्जन भन्दा पनि कथ्यको गहिराई खोजिरहेका छन्। लयमा नेपाली चलचित्र क्षेत्र शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। बेलायतकी पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिज्ञ 78 वर्षीय एन विडिकोम आफ्नै निवासमा मृत फेला पर्नु भएको छ। उहाँको हत्या भएको आशंकामा प्रहरीले 26 वर्षीय एक युवकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। डेभोन र कर्णवाल प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको पुष्टि गरेको छ। डेभोनको डाटमुवर घरमा पूर्व मन्त्री विडिकोमलाई गम्भीर चोट लागेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले घटना आतंकवाद वा राजनीतिक रूपमा प्रेरित नभएको र थप अनुसन्धान गरिरहेको जनाएको छ। एन विडिकोम बेलायती राजनीतिमा एक चर्चित नाम हो। उहाँ 23 वर्षसम्म मेडिस्टो बाट कन्जर भेटी पार्टीको सांसद हुनुहुन्थ्यो भने पूर्व मन्त्रीका रूपमा पनि सेवा गर्नुभएको थियो, तर पछिल्लो समय उहाँ रिफर्म यूके पार्टीको प्रवक्ताको रूपमा सक्रिय हुनुहुन्थ्यो।
0: अब खेल खबर। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारत ए टोलीसँग टी20 श्रृंखला खेल्ने भएको छ। काठमाण्डौ किर्तिपुरको तिर्वी क्रिकेट मैदानमा नेपाल र भारत ए बीच तीन खेलको टी20 श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो डिसेम्बर 9 देखि 13 तारीकसम्म टी20 श्रृंखला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सम्मेलनको क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजीत सैकिया बीच भएको बैठकपछि यो श्रृंखला तय भएको हो। खेलकै अर्को खबरमा फिफा विश्वकप, बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जीतमा फेबियन रुइज र मिकेल मेरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 को बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याएका छन्। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 22 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। चालू आर्थिक वर्ष 2082-83 भएको 23 र 24 भदौको नवयुवा आन्दोलन पछिको राजनीतिक परिवर्तनसँगै विकास खर्च समेत प्रभावित भएको छ। खासगरी फागुन 21 चुनावपछि सरकार परिवर्तनसँगै राजनीतिक कोषमा आएको परिवर्तनपछि पनि विकास निर्माण केन्द्रित पूँजीगत खर्च कमजोर नै देखिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: नेपालमा पछिल्ला 3 दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशिने क्रम बढ़िरहेको छ। चिकित्सा परीक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादन वृद्धि भए पनि नेपालमा टिकाई राख्न सकिने अवस्था छैन। एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ। यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्रै टिकाउने, उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ।

0: हटेन दक्ष जनशक्ति विदेशिने क्रम शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: र शेयर बजार परिसूचक नेप्से निरन्तर ओह्रालो लागेपछि नेपाल धितोपत्र बोर्ड सेबोनले कार्ययोजना ल्याएर समस्याको सम्बोधन गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको,
0: जति धेरै मानिस उति धेरै कुरा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने।
1: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना। काठमाडौँमा गरीब हुनु र विकल्प विहीन बन्नुको मूल्य कति चुकाउनु पर्छ भन्ने प्रश्न खडा।
0: मलको अभावका बीच देशभर 45% रोपाई। मलमा सधैँ शास्ति खेप्नु पर्ने बाध्यता, उत्पादन घट्ने चिन्ता।
1: बेलायती पूर्व मन्त्री एन विनिङको आफ्नै निवासमा मृत फेला। हत्याको आशंकामा 26 वर्षीय युवक पक्राउ, अनुसन्धान चल्दै।
0: र घरेलु मैदानमा नेपाल र भारत ए बीच T20 श्रृंखला हुने। बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफैले आफैलाई पेट्रोल छर्केर आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था र राज्यको व्यवहारसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन्। पेट्रोल छर्केर आत्मदाह भनेर लेखिएको पत्रिकाको खबर पढेपछि उनी भन्दैछन्, हाम्रो शासनमा पेट्रोल किन्न सक्ने पनि गरीब हुन्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रिचो लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेसलिस्ट, बैशिखर नगरपालिका साथ त्रिवेणी टोल रङजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
6: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
6: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
6: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
6: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू,
6: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
6: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
6: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई संचालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा प्रहरीद्वारा जंगलबाट 5 थान भरुवा बन्दुक बरामद, अनुसन्धान जारी। 14 लाखमा मर्स्याङ्गदी गाउँपालिकाको स्वागत गेट निर्माण सम्पन्न। जिल्लास्तरीय जडीबुटी फोकल टीम बैठकमा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह सम्मानित। र अपाङ्गता अधिकारबारे 2 दिने सचेतना तालिम बेसी शहरमा शुरू।

अब समाचार विस्तारमा लमजुङको मध्यनेपाल नगरपालिका छ भोरलेटार नजिकै रहेको लामो सोति पाखको काँडे पानी सार्वजनिक जंगलबाट प्रहरीले बेबारिसे अवस्थामा पाँच थान एक नाले भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भोरलेटारबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ नियमित गस्तीको क्रममा जंगल क्षेत्रमा लुकाई छिपाई राखिएको अवस्थामा ती बन्दुक फेला पारेको हो। बरामद गरिएका सबै बन्दुक हाल इलाका प्रहरी कार्यालय भोरलेटारको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार बन्दुक कसले किन र कुन उद्देश्यले त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान भएपछि हात हतियार तथा खरखजाना सम्बन्धी कसुर अन्तर्गत कानूनी कार्यवाही अघि बढ़ाइने उहाँले जानकारी दिनुभयो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। लमजुङको मर्संगदी गाउँपालिका नौ स्थित पालिकाको स्वागत गेट निर्माण सम्पन्न भएको छ। 2082 साल फागुनबाट शुरू गरिएको निर्माण कार्य 2083 साल असारमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। कुल 14,05,000 रूपियाँको लागतमा निर्माण सम्पन्न भएको उक्त स्वागत गेटको निर्माण कार्यको जिम्मा रियल टाइम कन्स्ट्रक्सन प्रणाली काठमाण्डुले लिएको थियो भने कलात्मक डिजाइनको जिम्मा क्रस साइन भरतपुरले लिएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो। गाउँपालिकाका अनुसार स्वागत गेट निर्माणसँगै पालिकाको

प्रवेशद्वार थप आकर्षक बनेको छ। यसले गाउँपालिकाको पहिचानलाई उजागर गर्नुको साथै त्यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक र आगन्तुकलाई सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले स्वागत गेट निर्माण सम्पन्न भएसँगै गाउँपालिकाको सौन्दर्य अभिवृद्धि हुनुका साथै स्थानीय पहिचान प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। वहाँले आगामी दिनमा पनि गाउँपालिकाको पूर्वाधार विकास, पर्यटन प्रवर्धन र स्थानीय पहिचान झल्किने संरचनाको निर्माणलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिनुभयो। तमजुङमा जिल्ला स्तरीय जड़ीबुटी फोकल टीम बैठक तथा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह पुरस्कार वितरण समारोह शुक्रबार सम्पन्न भएको छ। देवीजन वन कार्यालय लमजुङको तालिम हलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङ प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय लमजुङका प्रमुख एवं डिभिजन वन अधिकृत दीपक प्रसाद पण्डितको अध्यक्षतामा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले वन तथा जड़ीबुटी स्रोतको संरक्षण, दिगो व्यवस्थापन र आय आर्जनसँग जोडेर उपयोग गर्न आवश्यक रहेको बताउनुभयो। वहाँले सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उत्कृष्ट कार्य गर्ने समूहहरूलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सोही अवसरमा जिल्लाका उत्कृष्ट तीन सामुदायिक वन उपभोक्ता समूहलाई नगद सहित सम्मान गरिएको थियो। प्रथम हुने मध्य नेपाल नगरपालिका एक स्थित बडहरे पाताल सामुदायिक वन उपभोक्ता समूहलाई नगद 11,500 रूपियाँ, द्वितीय हुने रायनस नगरपालिका तीन स्थित झाँक्रीथान सामुदायिक वन उपभोक्ता समूहलाई नगद 8,500 रूपियाँ तथा तृतीय हुने मध्य नेपाल नगरपालिका चार स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहलाई नगद 5,500 रूपियाँ र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा जड़ीबुटी संरक्षण, उत्पादन, व्यवस्थापन तथा सामुदायिक वनको प्रभावकारी संचालनका विषयमा समेत छलफल गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। लमजुङको बेसी शहरमा अपाङ्गता भएका व्यक्तिका अधिकार, समावेशी विकास र नेतृत्व क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने सचेतना तालिम शुक्रबारदेखि शुरू भएको छ। नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य तथा लमजुङ नेत्रहीन संघको संयुक्त आयोजनामा सञ्चालन भएको तालिममा अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धी राष्ट्रिय नीति, नेपालको संविधान, कानूनी व्यवस्था, संयुक्त राष्ट्र संघको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि, दिगो विकास लक्ष्य तथा समावेशी विकासका विविध पक्षबारे सहजीकरण गरिनेछ। तालिमको उद्घाटन गर्दै मर्सिङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले अपाङ्गता भएका नागरिकको अधिकार व्यवहारमा कार्यान्वयन हुनु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो। अध्यक्ष गुरूङले संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी उपयोगका लागि राज्य, स्थानीय तह र सरोकारवाला निकायको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो। मर्सिङदी गाउँपालिकाले अपाङ्गता भएका नागरिकका आवश्यकता र अधिकारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम मार्फत विभिन्न योजना सञ्चालन गरिरहेको पनि बताउनुभयो। आयोजकका अनुसार तालिमले सहभागीलाई आफ्ना अधिकार, कानूनी संरक्षण र राज्यका दायित्वबारे स्पष्ट जानकारी दिँदै अधिकारमुखी पैरवी, आत्मविश्वास तथा नेतृत्व विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। परियोजनाका पुनर्स्थापन अधिकृत प्रेम महर्जनका अनुसार तालिम असार 26 र 27 गतेसम्म सञ्चालन हुनेछ। धादिङ नेत्रहीन संघका अध्यक्ष ज्ञानेन्द्र लम्सालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा तनहु नेत्रहीन संघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद अधिकारी, गोर्खा नेत्रहीन संघका संस्थापक अध्यक्ष पवन कुमार बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन लमजुङ नेत्रहीन संघका सचिव विष्णु पोखरेलले गर्नुभएको थियो। तालिममा अधिवक्ता विजय प्रकाश अधिकारीले अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्धन सम्बन्धी महासन्धि, इन्सियोन रणनीति तथा अपाङ्गता अधिकार ऐन 2074 विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ। त्यसै गरी लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेले नेपालको संविधानमा अपाङ्गतासँग सम्बन्धित व्यवस्था तथा राष्ट्रिय अपाङ्गता नीति 2080 विषयमा सहजीकरण गर्नेछन्। उद्घाटन कार्यक्रममा अपाङ्गता भएका व्यक्ति, उनीहरूका प्रतिनिधि तथा विभिन्न सरकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। तालिममा द नर्वेजी

0: Association of the Blind and Partially Sighted तथा Collective Action for Disability Rights को साझेदारी रहेको आयोजकले जनाएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीए प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टीमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
1: छात्रवृत्तिको व्यवस्था,
2: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
1: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495।
3: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
4: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लम्सुङ, सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।
5: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
6: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
5: त्यसो भए त हाम्रै बेसी शहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
7: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
8: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका 7 मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ। थप जानकारीको लागि सम्पर्क 98463-38518, 98463-38518।
10: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100
12: एक्सेसरीज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
14: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
15: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। संघीय संसदको सार्वजनिक लेखा समितिले बेरुजुमाथि विस्तृत छलफल र अध्ययन गर्न पाँचवटा उपसमिति गठन गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकले उपसमिति गठन गरेको हो। उपसमितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरुजुलाई समयमै फड़सोट गर्न उद्देश्यका साथ मन्त्रालय र निकायलाई पाँचवटा समूहमा विभाजन गरेको छ। अर्थ र अनुशासन उपसमितिको संयोजकमा रूकेश रंजित चयन हुनुभएको छ। राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञ बहादुर बोगटी हुनुहुन्छ। खुशबु ओलीको संयोजकत्वमा भौतिक पूर्वाधार पर्यटन र विकास उपसमिति तथा आर्थिक उत्पादन विज्ञान प्रविधि वातावरण र मानव उपसमितिको संयोजकमा खगेन्द्र सुनार हुनुहुन्छ। सभापति खड्काले सार्वजनिक लेखा समिति उपसमितिहरू गठन भइसकेकोले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। वहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनैतिक दलका नेताहरू अपील समेत गर्नुभयो। यसअघिको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी सबैले उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित भएको थियो। तर बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी तीन उपसमितिको नेतृत्व रासोपाले पाएको छ। बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ। त्यस्तै सुनार झा र रंजित रासोपाका सांसद हुनुहुन्छ। गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। अरू ठाउँको तुलनामा बागमती गण्डकी लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेका ठाउँका खोला नदीहरूमा बाढ़ी आएको छ। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू विचल्लीमा परेका छन्। उनीहरूका सरसामान पानीले डुबाएको छ। अहिले पानी कम भएसँगै उद्धारको काम भएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काएर पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। आज पनि देशका धेरै ठाउँमा भेलबाढ़ी आउने गरी पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी बागमती गण्डकी कर्णाली प्रदेशको पहाड़ी भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ र तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। देशका अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति र भोलि पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
16: मुख्य समाचारका प्रायोजक
17: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसिसर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा प्रहरीद्वारा जंगलबाट पाँच थान भरूवा बन्दुक बरामद। अनुसन्धान जारी। 14 लाखमा मर्सङ्गी गाउँपालिकाको स्वागत गेट निर्माण सम्पन्न। जिल्लास्तरीय जड़ीबुटी फोकल टीम बैठकमा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह सम्मानित। र अपाङ्गता अधिकारबारे दुई दिने सचेतना तालिम बेसी शहरमा शुरू। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ, पुरानो बैङ्क चोक, रोशन फ्रेश हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठीक अगाडि पनि रहेको छ।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
7: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
8: मोडल सिटी हस्पिटल प्राली, बेसी सहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
7: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फयमा
8: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
7: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
8: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
9: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
8: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
7: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665520204, मोबाइल नम्बर 9840050663, 9794988777।

0: कार्यक्रम रंग रस
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 मेगाहर्ज।

नमस्कार, कार्यक्रम रंगरसमा हरेक शनिबार यसै समय प्रसार हुने कार्यक्रम रंगरसमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। साहित्यिक श्रष्टा मित्रहरू, सदाझैं तपाईहरूको माझमा यसै समय नयाँ कोसेली लिएर उपस्थित भइसकेको छु। गत हप्ता पनि यहाँहरूलाई मैले पारिजातको जीवन कथा नरेन्द्रराज परसाईद्वारा लिखित कृतिबाट मैले प्रस्तुत गरेको थिएँ। आज पनि त्यही कृतिबाट मैले पारिजातका प्रेम र यौनका प्रसंगहरू कोट्याउने प्रयास गरिरहेको छु। रेडियो मर्स्याङदी 95 मेगाहर्जको यो स्टेशनमा बसेर म कार्यक्रम रंगरस चलाइरहेको हुन्छु। पक्कै पनि साहित्य मित्रहरू, आफ्नो कर्णप्रिय आवाजलाई तपाईँहरूले मेरो यो कार्यक्रम मनन गरिरहनु भएको पक्कै हुनुहुन्छ। यसैले आज पनि तपाईँहरूको माझमा उही कृतिबाट, उही विषयमा, उही व्यक्तित्वका प्रेम र यौनका प्रसंगहरू के कस्ता छन् भन्ने कोसेली तपाईँहरूको माझमा प्रस्तुत गर्न गरेको छु। विषयवस्तु यसरी अगाडि बढ्दछ। पारिजातको जीवनमा उनको प्रेम र यौन विषयक बेहोराले नेपाली साहित्य संसार पनि प्राय हल्लिरहने गर्थ्यो। वास्तवमा उनी पनि आफ्नो प्रेम र यौन जीवनका कुरा प्राय नलुकै निर्धक्क भन्न सक्थिन्, तर पारिजातले भने चाहिँ गरी तत्सम्बन्धी कुरा ओकल्न उनका त समकालीन श्रष्टाले चाहिँ कुनै दिन हिम्मत पनि गर्न सकेनन्। पारिजातका परिभाषामा प्रेम र यौनको अर्थ हुन्छ प्रेम मानव मात्रामा हुने एउटा सार्वभौम अनुभूति हो। यौन मान्छेको निम्ति भोक तीर्खा र निन्द्रा जस्तै अनिवार्य हुन्छ। आपसमा प्रेम भावना भएपछि यौन सम्बन्ध हुनु स्वाभाविक प्रक्रिया हो। यौन सम्पर्क मान्छेले मौका हेरेर जोजुकैसँग जहाँ कहीँ पनि राख्न सक्छन्, तर प्रेमको रूप यति सहज छैन। नेपाली भाषा साहित्यमा इत्यादि स्रष्टाहरूको यौन विषयका दृष्टिकोण त्यति स्पष्ट खुल्न नसकेको अवस्थामा पनि पारिजातले यसबारे निर्धक्क आफ्नो मत दिएकी छन्। वास्तवमा उनले दिएका मत यौन र प्रेममा बाजिने स्थितिमा पनि रहेनन्। अरू साहित्यकारले त्यस्ता बेहोरामा बोल्न त्यति हिम्मत गरेको देखिएन। यौनका विषयमा खुल्ला टिप्पणी गर्न नसकिने अवस्थामा पनि पारिजात भने यौन सम्बन्धी दर्शन छाँट्दै गइन्। बाघ बगिनी र जस्तै खुङखार र एकल काँटे प्राणी पनि वर्षको एकपल्ट उनीहरूको म्याटिङ डेज प्रेडमा 9 दिनसम्म नारिएर सँगै घुमेको देख्न पाइन्छ। मान्छे जातमा त हो यो प्रेम बाह्रै काल छ। पारिजात यौन विज्ञानकी व्याख्याता नै जति भइन्। स्वेच्छाले कसैसँग यौन सम्बन्ध राख्नु कुनै अपराध नहुने विषयमा पनि उनी सदैव अडानमा रहिन्। प्रेम र यौन सम्बन्धका कुराकानी विश्लेषण र टिका टिप्पणी गर्न पारिजात पारङ्गत थिइन्। उनी खुल्ला रूपमा आफ्ना मनका कुरा जनसमक्ष राख्न सक्ने हिम्मती श्रष्टा थिइन्। त्यसैले उनले भनेकी थिइन्, मेरो फर्स्ट लभरसँगको शारीरिक चाहना अझ पनि छ मसँग, तर म अमर्यादित हुन चाहन्न। उहाँले मेरो हात मात्र समय दिए पनि मलाई सुखद अनुभूति हुन्छ। पहिले होइन आजभोलि, तर त्यसअघिको चाहनालाई म उहाँको अघि रोएर पचाइदिन्छु। यो दुःख एकतर्फी छैन। उहाँ पनि म जतिकै दुखी र विचलित भएर बाँच्नुभएको छ, उहाँ सभ्य हुनुहुन्छ। त्यसैले मेरो मर्यादाको घेरा नाग्न सक्नुहुन्न। अब त त्यो मेरो सोसियल स्ट्याटसको प्रश्न छ। पारिजातले आफ्ना प्रथम प्रेमिका दर रूपमा दार्जिलिङका धनुवर मुखियालाई स्वीकारेकी थिइन्। वयस्का पखेटा फड्किएका बगत काठमाडौँ शहरमा पारिजातको झुत्ती खेल्ने साहित्यकारहरू पनि प्रशस्तै थिए, तर उनी आफ्ना निश्चित पाइलाहरूका अडान उभिएर भन्थिन्, सेक्सलाई लिएर आक्रमण र सम्पन्न दुवै छैन मसँग, र पनि भन्छन् मान्छेहरू म के गर्छ। पारिजातका प्रेम प्रकरणका हिसाब खोज्दै जाने हो भने आफू 13 वर्षमा प्रवेश गर्दा सर्वप्रथम शारीरिक दृष्टिकोणले यिनले आफू तरूणी भएको अनुभूति भेटिन्। त्यसै बेलादेखि यिनको आफ्नो मतले पनि तरूणी भएको आवाजको स्वीकृति दिएको थियो। आफ्नै वैशालु भावनाले हिँड्दै गर्दा बाटामा भेटिएका केटाहरूको जमातप्रति पनि यी लोभिएकी हुन्थिन् भनौं। त्यस स्थितिमा ठिटारलाई केलाएर हेर्नु यिनको आँखाको चोखो चाहना हुन्थ्यो, तर कुरकुरे वंशले छटपटाएको हृदयले त्यस्तो दृश्यमा बग्न पनि आँट पाउँदैनथ्यो। यस्तो परिस्थितिमा हिँड्दा हिँड्दै यिनीभित्र काउकुती लाग्न थाल्यो। यति हुँदा हुँदै पनि यिनले आफ्ना शारीरिकका इन्द्रियहरूलाई क्रमशः आफ्ना वशमा राख्दै गइन्। आफ्नो शारीरिक बनोटमा यिनको प्रशस्त आत्मसन्तुष्टि थियो। त्यसबेला त्यही सन्तुत ललित शरीरलाई पनि जता पनि पुर्याइरहँ भन्ने धारणा राख्थिन्। शरीर मात्र होइन यिनको बोली वचन पनि त्यति नै राम्रो थियो। जति जति उमेर बढ्दै जान्थ्यो त्यति त्यति यिनको बोलीमा मिठास शिष्टतरा मृदुता बढ्दै गएको हुन्थ्यो। प्रकृतिकै वरदान ठानेर नै पारिजात सानैमा आफू तरूणी देखिन रुचाउँथिन्। उनलाई आफ्नो किशोरी अवस्था युवाहरूका आँखामा पुर्याउन कहिले सारी लगाएर बजार जान मन लाग्थ्यो,
जान्थिन्, तर सारी लाएर हिँड्न यी राम्ररी जान्दैनथिन्। एकपल्ट बजारतिर हिँड्दा हिँड्दा यिनको सारी खुस्किएको थियो। त्यस बेला एकजना दुधवालाले त्यो दुध सिदेखेर बोलेको शब्द थियो, सारी लाउन जान्दिनन्, नानी तरुनी हुन खोज्दी रहेछ। 14 वर्षको उमेरदेखि आफूले बाल्यकालको संघार नागेको यिनले महसुस गरिन्। वास्तवमा त्यसै बेलामा नै यिनको पहिलो औपचारिक प्रीति धनुहार मुखमाथि जागृत भयो। पारिजातको किशोरी अवस्थामा उम्रिरहेको भैंसको जोकमा त्यसै घड़ी यिनले त ती सुन्दर युवकसँग आँखा जोड्ने प्रयास गरे। त्यस उमेरको अनुभवहीन श्रृंखलामा उभिँदा उभिँदै यिनको त्यो केटाकेटी भित्रको प्रेमको चुल्लोमै डुब्ने प्रयत्न गरिन्। त्यस सिटामा विषयमा दिनानुदिन यी धेरै कल्पिन थालिन्, त्यसैमा समर्पित हुन थालिन्। उनले प्रेम पत्रहरू पठाइरहन्, प्रत्युत्तर पनि पाइरहन्। त्यस बीचमा उनीहरूको एकअर्कामा बोल्ने हिम्मत चाहिँ देखिएको थिएन, तर यौन अवस्थामा अंकुरित प्रेमको त्यो छाँगोबाट यी थाहै नपाएका छिन्। त्यस बेलाको प्रेम कथा कोट्याउँदै यिनले मत पछिसम्म भनिरहन्, आफ्नो प्रवृत्तिगत स्वभाव तथा प्रेमको परिभाषा केही पनि अर्थ्याउन नसकी यति भीषण गल्ती गर्न पुगे। वास्तवमा त्यस बेलाको उनको प्रेममय जीवनको उत्कर्षका रूपमा उनका कविताहरू प्रस्फुटित भएका थिए। उदाहरणको लागि भन्ने हो भने पारिजातले पहिला लेखेका कविता तिनै निराशा त्रास त्रुखले भरिएका कथा हुन्थे। उनले जुन बेला प्रेमबाट गहिरो चोट भेटिन् त्यसै बेला यिनका शरीरमा सर्वप्रथम कुसायतले प्रवेश गरेको पाइन्छ, अथवा भनौं उनले जोडेको प्रीत भत्किएको वर्षामा नै यिनको देब्रे हातको कुहिनेको जोर्नी पनि बेसरी दुख्न थालेको। त्यसपछि यी झन घाइते चरा जस्तै बिहल हुन थालिन्। त्यस समय मानसिक र शारीरिक कष्टको प्रारम्भ एकैचोटि हुँदा यी साह्रै नै थनथनिएकी थिइन्। पारिजा सुन्दरी पनि थिइन्। उनी रूपवती भएकै कारण उनका पछि काठमाडौँ शहरका सिर्जनामा पनि रुचि राख्ने ठिटारको भीड़ लाग्ने गरेको बेहोरा ईश्वर बरालले पनि प्रस्तुत गरेका थिए। बरालका अनुसार उनका बोलीमा एक प्रकारको मिसास पाइन्थ्यो। उनी तौली अक्षरहरू पोख्ने गर्थिन्। उनको बोली व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत हुने गर्थ्यो, तर त्यही व्यङ्ग्यात्मक वाणी नै मान्छेहरूलाई मोहित पार्ने खालको हुन्थ्यो। पारिजातको शरीर रूप र बोली अनि काव्यात्मक व्यक्तित्वका कारणले काठमाडौँमा मै हुँ भन्ने साहित्यकारलाई पनि पारिजातको पछि लाग्ने बाध्यता सृजना भएको। त्यस बेला यौन पिपासु साहित्यकर्मीहरू माझ पारिजात जोगिएर हिँड्न धेरै मुश्किल थियो र थुप्रै ठाउँमा आफ्नो यौन जन्ने नारी त जोगाउन उनी असफलै पनि भइन्। त्यस बेलाको आफ्नो दुःखात्मक स्थितिलाई पोख्दै पारिजातले आफ्नो एकजना विषय व्यक्तित्वलाई चिठी लेखेकी थिइन्। सिद्धान्त त म मान्छे यौन समागम सिर्जनाको एउटा प्राकृत र वाञ्छनीय प्रक्रिया हो। हुन सक्छ यो प्रक्रिया आफैमा सुन्दर होस् वा अथवा हुन सक्छ यस प्रक्रियाको सुन्दरतासँग कुनै सम्बन्ध नभई मात्र अर्गानिक ह्याप्पिनेससम्म सीमित होस्, तर यसमा मैले सौन्दर्य खोने पुरुषोषित र प्रताडित समाजमा आफ्ना यस्ता कमल र सुन्दर धारणा लिएर अग्रसर भए उही पनि यौनको संसारमा। विज्ञानले नै भन्छ कि यो एउटा प्रक्रिया हो, असुन्दर होइन र हो पनि, तर पनि मेरो मन मानिरहेको छैन। मैले आफूलाई विवश भएर एउटा पुरुषसँगको शारीरिक सम्पर्कमा हुत्याइदिन पर्दा ममा यही अमानवीय किसिमको धारणा विद्यमान थियो। यदि त्यो पुरुष सभ्य भइदिएको भए मेरो गलत धारणामा सुधार हुन सक्थ्यो होला, तर त्यो हुन सकेन। एकातिर म अति संकोचितशील विवश र अर्कातिर ऊ अति कामुक असभ्य र परपीडक अनि जटिलता त आउने भइगयो। ती सम्पूर्ण यौन सम्बन्धका अवधिभरि मैले कहिल्यै पनि सुख प्राप्त गरिन। पारिजातले आफ्नो यौन जीवनलाई अत्यन्तै पीड़ादायी रूपमा ग्रहण गरेका काम विभिन्न प्रसंगहरू उनीद्वारा कागज पाना भरिभरि लेखिएका पनि छन्। उनले आफू त्यसो समागमबाट मनोरञ्जन प्राप्त गर्नुको सट्टा बलात्कृत भएको पनि अनुभव गरेकी छन्। सहवासको क्रम सिद्धिसकेपछि मसँग नै शारीरिक तथा मानसिक पीड़ाले शिथिल हुन्थे। ऊ स्वाभाविक उत्तेजनामा आउँदा मसँग नै डर त्रास अपमान र दुःखले अधमरो भइरहेको हुन्थे र यो कुरा मैले कहिल्यै उसलाई भनिन पनि, बरु छुटकराको बाटो खोजिरहे। अझ पनि म भन्छु त्यो सम्बन्ध दुई नर र नारी बीच प्रेम प्रभाव भएको यौन क्रीडा थिएन। त्यो त मेरो निम्ति सधैँ सधैँ एउटा प्रतिरोधहीन बलात्कार सिद्ध भएको छ। हुन सक्छ ममा पनि केही कमी कमजोरी थिए। चिसी निष्क्रिय र संकोचित म यो मामलामा छुनै। पारिजातको युवावस्थाको जीवनलाई हेर्दा एउटा अचम्मको भान उत्पन्न हुन्छ, किनभने त्यस बेला यिनले आफ्नो जीवनलाई प्रेम गर्नुको सार्थकतामा जोडिएको थिए। यिनले केटाकेटीहरूलाई प्रेम गर्ने क्रममा कहिलेकाहीँ एकैसाथ थिए, तीनजनालाई पनि मन पराएकी हुन्थिन्। यसरी प्रेममा भौतारी र यी कति सुखी भइन्,
कति खुशी भइन् अनि यस्ता घटनाले यी फेरि कति पछुतोमा पनि परिन्। तर उनका यी तिता मिठा दिनहरूबाट पनि यिनले लेखनका निम्ति थुप्रै खुराकहरूको पनि संग्रह गरिन्। हुन त पारिजातका वरिपरि मडारिन खोज्नेहरू मध्ये कसैले पनि पारिजातसँगको आफ्नो गहिरो सामिप्य देखाउन सकेको छैन र थिएन, र प्रेम र यौन र विषयमा खुल्ला शङ्खनाद गर्न पनि सकेका थिएनन्। तर पारिजातले निर्धक्क भएर आफ्ना यौन विषयका घटनाहरू लेखेकी थिइन्। यो संसारमा आएपछि बिहे गर्नै पर्छ, छोराछोरी हुनै पर्छ रे भन्ने सुनेपछि सानै उमेरदेखि मलाई एक प्रकारले नरमाइलो लाग्न थाल्यो। यो त्यो अन्जाना उमेर थियो जहाँ छोराछोरी हुनलाई केही गर्न पर्दैन, बस बिहे गरे पुग्छ भन्ने सोच्थेमा। तर पछि प्रेमको भावना पनि आयो, जसमा शारीरिक चाहना पनि थियो। ममा यौन भावना छैन भन्नु, मलाई भोक लाग्दैन भन्नु जस्तै हो। त्यो अप्राकृतिक घोषणा गर्न सक्दिन म। साथै प्रेम र सेक्स अलग अलग भावना हुन्, अथवा प्रेमभन्दा बाहिर पनि इच्छा अनुसार सेक्स सम्बन्ध राख्न सकिन्छ भन्ने ब्लड स्टेटमेन्ट यथार्थको म विरोध गर्छु। आफ्ना अनुभवको नातामा प्रेम आकर्षण अथवा लाइकिङ जस्तै कुनै पनि भावना भन्दा बाहिर सेक्स सम्बन्ध राखिन्छ भने त्यो पशु सम्बन्ध हो। स्वास्नी मान्छेको निम्ति के यो पेसा हो कि बलात्कार? तर यहाँ प्रेम र शारीरिक चाहना एक भइदिएको बेला पनि मैले शारीरिक मायामा अवसर हुन सकिन, कतिसम्म भने छोएको पनि मन पराइन। यहीँनिर आएर मेरो कुरा सानैदेखि अलगिन्छ र जटिलताभित्र पसिदिन्छ। खै म यसको के परिभाषा दिउँ, आफै पनि बुझ्दिन। बाहिर देखिने प्रेम कथा त मेरो छताछुल्ल भयो, तर यौन भावनाको अन्त भएन। म पशु होइन, यसै कारण पशु सम्बन्ध मबाट हुन सक्दैन। साथै प्रत्येकसँग प्रेम पनि बस्न सक्दैन, न त आकर्षित हुँदैमा यौन इच्छा जाग्न सक्छ। मेरो निम्ति प्रेम र यौन एउटै हो। त्यसैले एउटा यौन भावना मसँग सन्तुलित रहँदै आयो। एकातिर म दिमागी काम नै बढी गर्छु र दिमागद्वारा नै सञ्चालित हुँदै रहेछु। क्या आदरणीय मित्रहरू, हामी आजको यो भैँसी बिहालोमा तपाईँहरूको माझमा पारिजातको कथा, जो नरेन्द्र राज प्रसाईद्वारा सम्पादित यो कृतिभित्रको एउटा उपशीर्षकबाट यो विषयवस्तु मैले तपाईँहरूको माझमा पोखिरहेको छु। विषयवस्तुलाई पुनः अगाडि बढाउन चाहन्छु। पारिजातलाई पनि बिहे गर्ने इच्छा अवश्य थियो। उनलाई माग्न केही ठाउँबाट वरहरू पनि आएका थिए, तर उनी कसैप्रति सुम्पिएर वैवाहिक जीवनयापन हुनुलाई सार्थक नमान्ने नारी थिइन्। बिहे भनेको पारस्परिक प्रेम र समझदारी हो भन्ने कुरा पारिजातलाई कण्ठै थियो। यति हो, उनले आफूले चाहेको पुरुष नभेटेर उनको विवाह नभएको हो। यसै प्रसंगलाई स्पष्ट पार्दै श्रेष्ठ र साहित्यमा उत्तम कुमार लेख्छन्, हुन त भूपी शेरचन, मदन रेग्मी र अरू कोही पारिजातको नाउँसँग नमुचिएका पनि होइनन्, तर विवाहको मामलामा यी सब अलग छन्। यी मित्र मात्र हुन्, खाली मित्र मात्र। पारिजातले कल्पना गरेका पुरुषको चरित्र पनि यिनमा सायद नपाइन सक्छ। यहाँ प्रत्यक्ष परोक्ष रूपमा पारिजातको प्रेममा भूपी शेरचनको पनि सक्रिय सहभागिता थियो भन्ने बुझिन्छ। पारिजातले पनि 2032 साल माघको रूपरेखामा लेखेकी थिइन्, भूपी शेरचनसँग अन्तरङ्ग मित्रता मैले मौका पाएँ। समकालीन साहित्यकारहरू भन्थे भूपी त्यसबेला बटुमा डेरा गरी बस्थे, पारिजात रामसा पदमा बस्थे। त्यसबेला कृष्णभक्त श्रेष्ठ, कुसुम श्रेष्ठ, कुमार नेपाल, हिमसामसु थापा, बासु शशी प्राय उनीहरूका डेरामा पुग्दा पारिजात र भूपी शेरचन प्राय सँगै हुन्थे। तर हो, भूपी र पारिजातको सम्बन्ध अत्यन्त गहिरो थियो। उनीहरूको नाता यौन सम्बन्धको चाहिँ आबद्ध थिएन भनेर भूपी शेरचनकी कान्छी पत्नी कान्ति शेरचनले स्पष्टीकरण दिएकी थिइन्। पारिजातको प्रेम प्रसंगमा विद्वानहरूले चारैतिरबाट हेरेका विभिन्न दृष्टिकोणहरू दिन्छन्। यसै परिप्रेक्ष्यमा पारिजातकै राल्फा मध्येका एक निनु चापगाईले छन्, भावुकतापूर्ण प्रेमहरूको वर्षाबाट नितृक भिज्नुपर्ने किशोरी मलाई मन ढलपल ढलपल बनाउने र सुन्दर तथा मेधावी किशोरहरू आफ्नो वरिपरि मडारिने स्थितिबाट उत्पन्न उच्चताभास र नचाहिँदो घमण्ड पैदा गरिसकेको दार्जीलिङको वातावरणबाट मुक्त भए पनि त्यतिखेर कि पारिजात आफ्नो पहिलो प्रेमको अपराध बोधले नराम्ररी ग्रसित हुनुहुन्थ्यो। पारिजातले बेलैमा आफ्नो जीवन र समयलाई चिन्न नसक्दा उनलाई पछुतो पनि पर्यो। आफू 35 वर्ष उग्लेपछि त्यसबेलाका उनका भावना एकाएक गाँठो पर्दै आफ्नो मन बुझिदिने एकजना डाक्टरलाई चिठी लेखिरहन्। उनले डाक्टर महेश मास्केलाई फेरि फेरि पनि मन पसार्दै लेखेकी थिइन्, एक्लै घुम्न रुचाउँथे, एकान्ततिर एक्लै घुम्थे, आज पनि मलाई एक्लो घुम्न मन लाग्छ, घर परिवार लोग्ने र आत्मसमर्पण आतंकित भएर मैले त्यस्तो विधि मन परेको मान्छेलाई प्रेम गर्न सकिन, बाटो बिराए आफ्नै पाइलाहरू भरि काँडा रोपे, मैले पनि कम्मरमा साँचोमा बदलामा
ताराकै झुप्पामा बाँध्न खोजे, मैले पनि घर पाइन, घर नपाएर खुल्ला आकाश पनि पाइन। यतिका उमेरमा भइसक्दा पनि मैले एउटा पनि जुनेडी रात पाइन। यतिका उमेरमा घर बाहिर चौतारीमा एक्लै बसेर बिताउन पाएको छैन। यति सानो इच्छा त मेरो पूरा हुँदैन। पहिले बिरानी हुँदा म असाध्य रुन्थे, रातभरि रुन्थे, तकिया भित्र लपराकै हुने गरी। अब त रुनुको अर्थ केही छैन। मलाई आज भोलि आफ्नो माया नै लाइदेन, मेरो पहिलो प्रेम मात्र ट्राजेडी हो, बाँकी सबै दुःख हुन्। केवल दुःख भनेको बिर्सिँदै जाने कुरा हो, तर सम्बन्ध विच्छेद बल्जी बल्जी मान्छेलाई आक्रान्त पार्ने तर्साउने एउटा क्षण हो यो। भोग्नेलाई थाहा हुन्छ यो जीवनलाई एकपल्ट दोहोऱ्याएर बाँच्न पाए हुन्थ्यो भन्ने बौलाह आवेशमा नमिठोसँग छटपटी दिन्छु। बाहिर देखिने प्रेम कथा त मेरो छताछुल्ला भयो, तर यौन भावनाको अन्त भएन। आदरणीय मित्रहरू, हामी कार्यक्रम रंगरसको यो मध्यतिर आइपुगेका छौं। विषयवस्तु पोखिरहँदा अब भने एउटा मिठो राष्ट्रभक्तिले भरिएको गीत नाला पानी हाम्रो यो काला पानी हाम्रो यो भन्ने सुमधुर स्वर तपाईँहरूलाई छोड्दै एकैछिन नेपाल सेवा रहनुहुन्छ।

0: पुनः नमस्कार छ कार्यक्रम रंगरसमा कार्यक्रमको थालनी पुनः गर्न शुरू गर्न चाहन्छु विषयवस्तुलाई अगाडि बढाउँदै
1: काठमाडौँमा रहँदा बस्दा पारिजातका जिन्दगीमा थुप्रै मान्छेहरूको मेला लाग्यो उनको सुन्दरता भौतिकता र स्पष्टवादी व्यक्तित्वको फाइदा उठाउन उनी कहाँ साहित्यकारहरूको घुइँची लाग्ने गर्थ्यो त्यस बेला प्रेमको माला बोकेर यौन शोषण गर्ने जादुगरहरूप्रति पारिजात धेरै धेरै रुष्ट भएकी थिइन्

तेराइदिने, हाजरातमा मातेर आएको ढोका घचघचाउने, सड़कबाट बोलाइदिने आदि जस्ता बाधाहरू व्यवहारहरू र एउटा कोठा वानीले बिहोर्न पर्ने जस्ता समस्याहरूको सामना गर्न पर्यो। आत्मग्लानी र घृणाले म बिरामी जस्ती भए। के अर्थ थियो र मेरो बौद्धिक मानसिकताको जब कि पुरूषहरू यति तलसम्म ओर्न सक्छन् भन्ने? यी स्वार्थी र खुङ्खार भाषाहरूको नाउँ कुनै पनि समय म लेख्न सक्छु। मैले आफूलाई एकदमै असुरक्षित पाउन थालेपछि भएकाहरू मध्येमा सबैभन्दा भद्र र घनिष्ठ देखिने पुरूषको आड लिन मलाई कर लाग्यो। विमल चापागाईले त्यही मौका छोप्यो, पछि थाहा पाए उसमा पनि त्यतिकै स्वार्थी कामुक र बाँसोला लोग्ने मान्छे लुकेको रहेछ। ऊ त झन छोरा छेकावरको पछिबाट शिकार खेल्ने घिणित लोग्ने मान्छे रहेछ। पारिजातले लेखेको आफ्नो चित्त दुखाएका यस्ता जे जाति लेखोटहरू छन् ती वास्तवमा उनको आफ्नो शारीरिक अशक्तताका चापमा परि सन्तप्त बन्न पुगेको क्षणका अभिव्यक्ति हुन् भन्ने राय सम्बन्धित बुद्धिजीवीहरूको व्यक्त गरेका छन्। पारिजात आफूलाई शिकार गर्ने थुप्रै यौन शिकारीहरूको शोषणको अन्त्य होस् भन्ने कामना राख्दै एउटा अर्को बलियो सहाराको आड खोज्दै थिइन्। त्यसै प्रसङ्गमा न्यूनु चापागाई लेख्छन्, पारिजात त्यसैले उहाँ आफ्ना समकालीन साहित्यकारहरूबाट पृथक हुने र सुरक्षित हुने प्रयत्नमा राल्फाहरू बीच रहन थाल्नुभयो। सुरक्षाको प्रश्न गर्दा उहाँ कति सुरक्षित हुनुहुन्थ्यो त्यसको चर्चा यहाँ नगर्नु उचित हुने नै छ। नेपालमा चलेको पारिजातको प्रेम सम्बन्धको प्रसङ्गको हल्ला त्यसबेला दार्जिलिङसम्म पनि पुगेको थियो। पारिजातले काठमाडौँका ठुला ठुला कविहरूसँग आफ्नो आत्मा जोडेकी थिइन् भन्ने हल्लाले साहित्यकारहरू माझ मिठो कौतूहल सिर्जना गरेको थियो। त्यही हल्लाका विषयमा केन्द्रित भएर विन्द्या सुब्बाले पारिजातसँग दार्जिलिङमै सोधेकी थिइन्। काठमाडौँमा तपाईँसँग एक दुई कविहरूका नाउँमा जोडिएको सुनेकी थिए नि। विन्द्या सुब्बाका खुल्ला प्रश्नहरूमा पारिजातको पनि खुल्लै उत्तर प्राप्त भएको थियो। हो, जोडियो होला, कोहीसँग त प्रेम नै भयो जस्तो भयो, तर सायद प्रेम गर्न सकिन, मेरो हृदयमा गुराँसको बोटलाई कसै गरी विस्थापित गर्न सकिन, मैले बिस्खन्याएर मार्न पनि चाहेकी हुँ त्यसलाई, तर त्यो बोट त झन्झन मौलाएर आउने भयो। रह्यो अब बिएकै कुरा, जीवनमा बिएको अनिवार्यतालाई मैले स्वीकार गर्दिन, तथापि हाम्रो समाजमा वैवाहिक सम्बन्धमा पुरूषोत्तर र पुरूष नारी बीचको असमान स्थिति छ। नारी शोषणको विरोधी हुँ भने अवश्य हुँ, तर मैले बिहे गरिन, त्यो विषय भने अर्कै हो। सिद्धान्त त धेरै जसो कट्टरपन्थीहरूले पनि वैवाहिक परम्पराको निर्वाहभन्दा अर्को नियति भएको देख्दैन। प्रेमी यात्रागामी हुँदाहुँदै पनि पारिजात विवाहित नहुनुमा खास कुनै दृष्टिकोण उनमा समावेश भएको हुनुपर्छ भन्ने बारे न्यून तापाईगाईका विचारहरूले बल प्रदान गर्दछन्। अन्य स्वास्नी मानिसहरूका निम्ति सामान्य मानिने कतिपय कुराहरू उहाँका निम्ति समस्या बन्न पुग्छन् र सामान्य रहँदैनन्। शारीरिक चाहना र प्रेम भावना रहँदा रहँदै पनि सहवासको प्रक्रियालाई असुन्दर मानेर घृणा गर्नुको परिणामस्वरूप पारिजातले जीवनभर आन्तरिक पीड़ालाई बोकेर हिँड्न बाध्य हुनु पर्यो र त्यसो गरेको कारणले पनि उहाँ आफैले आफैलाई क्षमा गर्न पनि सक्नु भएन। पारिजातको जीवनभर बल्जी बल्जी आक्रान्त पार्ने चितोर्ने र जीवनलाई दोहोऱ्याएर बाँच्न पाए हुन्थ्यो भनी उद्दोली पार्ने इत्रासादी पारिजातको प्रेम प्रथम प्रेम प्रकरण थियो। घर परिवार लोग्ने र आत्मसमर्पणबाट आतंकित भएर पारिजातको त्यस्तो विधि मन परेको मान्छेलाई प्रेम गर्न पनि सक्नु भएन। त्यो प्रेम मुक्त हुन पनि सक्नु भएन। परिणामस्वरूप बाटो बिराएको आफैले आफ्नो पाइलावारी काँडा रोपेको अनुभूतिबाट उहाँ निरन्तर जीवनभर पिल्सिरहनु भएको थियो। सानामा सेक्सलाई त्यति प्यारो नठाने तापनि भैंसको रापमा हुरहुरी धन्किएको बेला पारिजातले प्रेमभित्र थुप्रै अवाञ्छित अमर्यादित र अमानवीय दृश्यहरूको पनि प्रत्यक्ष अवलोकन गरेकी थिइन्। त्यसै बेलाको घटनालाई केलाएर पारिजातले आफ्नो भावना पोगेकी थिइन्। यौन सम्बन्धमा विशेष सहवासको प्रक्रियालाई म सानैदेखि घृणा गर्थे, यो प्रक्रिया एकदम असुन्दर प्रक्रिया हो भन्ने गर्थे, तर मलाई लाग्थ्यो कुनै पनि लोग्ने मान्छेको मलाई यसको निम्ति राजी गराउन सक्दैन, कुनै मूल्यमा पनि सक्दैन, होइन भने कुनै लोग्ने मान्छेले मेरो बलात्कार गर्न सक्नुपर्छ। यति भयानक कुरा सोध्थे, मैले मेरो जीवन र मृत्यु दुवै गरिमामयी हुनुपर्छ अथवा बनाउँछु भन्ने अटोट गरेकी थिए। त्यसैले सानैदेखि महत्वाकांक्षी थिए। यस सन्दर्भमा आफ्नो यौन सम्बन्ध पनि त्यतिकै गरिमामय हुनुपर्छ, सुन्दर हुनुपर्छ भनी सोध्थे, तर वास्तविक त त्यस्तो रहेनछ। यौन सम्बन्ध त स्वाहानी मान्छे नै बढी अपमानित हुनुपर्ने रहेछ, उपेक्षित हुनुपर्ने रहेछ, आवेशमा आएपछि लोग्ने मान्छे मान्छे जस्तै नहुने रहेछ, स्वाहानी मान्छेले वर्जित गरेका शारीरिक भागहरूमा पनि दखल गर्ने पर्ने रहेछ र यस असुन्दर प्रकृतिलाई अझ बढी कुरू बनाइदिने रहेछ, भल्गार असुन्दर बनाइदिने रहेछ र सौन्दर्य कहाँ हुँदो रहेछ र यौन सम्बन्धमा प्रेमका भावना

ठ्याक प्रहरमा चिप लिएर यदि विष्णु कुमारी भाइबाले जीवनको प्रारम्भिक अवस्था अर्थात पहिलो प्रेमकै अवस्थामा विवाह बन्धनमा आफूलाई बाँधेकी भए अहिलेकी हाम्री पारिजात हाम्रो हामीले पाउन सक्थ्यौं कि सक्दैनथ्यौं यसलाई कितानका साथ भन्न पनि सक्दैनथौं र सकिँदैन भनेर साहित्य सिर्जनामा लागेका व्यक्तिहरू बोल्ने गर्छन्। वास्तवमा पारिजातलाई श्रष्टा बनाउने तत्व उनको जीवनसँग अभिन्न रूपले गाँसिँदै आएको यौन प्रसंग पनि एक हो। त्यसो त आफ्नो निश्चित लक्ष्य लिएर हिँडेकी पारिजातलाई उनको भौतिक सुख दुःख वा प्रेम घृणाको तराजुमा तौलनु भन्दा श्रष्टा पारिजातको कृतिहरूको शाश्वततर्फ अग्रसर हुनु नै पारिजात प्रतिको सही मूल्याङ्कन हो भन्नेहरू पनि छन्। यति हुँदा हुँदै पनि पारिजातको सकारात्मक र नकारात्मक चर्चा परिचर्चा भएकै कारण जोडिएर पनि उनी प्रसिद्धिको धुरी चढेकी हुन् भन्ने मान्छेहरू पनि छन्। पारिजातको प्रेमका विषयमा नेपाली साहित्य संसारमा जे जे जति हल्ला चल्यो हावा नआई पात हल्लिँदैन भनेरै चल्यो। त्यसै बेला प्रेममा पारिजातले कति सार्थकता भेटिन् कति शास्ति कष्ट र पीड़ा पनि भेटिन् तर त्यो हल्लाका कारणले गर्दा धेरै दिन धेरै महिना धेरै वर्ष पारिजातले चर्चा परिचर्चा र टिप्पणीहरूलाई ओछ्याइरहनु पर्यो। उनी स्पष्ट विचारकी प्रवक्ता थिइन्। उनले विस्तारै आफ्ना प्रेम कथा र यौन व्यवहारहरू खोल्दै पनि जान थालिन्। पारिजातले आफ्ना प्रेम विषय जति कुरा देखाए पनि र जति कुरा लुगाए पनि उनले आफ्नो वास्तविकताको सुजित निष्कर्ष पुगेकी थिइन्। म दार्जिलिङबाट आउँदा चोखी केटी आएकी थिइन्, म कुनै कर्पोरेटेड केटी थिइन। आदरणीय साहित्य श्रष्टा मित्रहरू, यतिन्जेल मैले तपाईँहरूको माझमा कार्यक्रम रंगरसमा रहेर वरिष्ठ साहित्यकार कवित्री पारिजातको यौन र प्रेम सम्बन्धी यो विषयवस्तु प्रस्तुत गरे। आगामी हप्ता पनि यस्तै विषयवस्तुहरू लिएर अगाडि आउनेछु, तपाईँहरूको माग उपस्थित हुनेछु भन्दै आजको यो कार्यक्रम यही विसर्जन सकिएको जानकारी गराउँदै बिदा हुन्छु। जय साहित्य, जय भाषा।

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चारधाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चारधाम तीर्थयात्रा सर्भिस, विचार आर्ट सेना फिल्म हल चोक, लमजुङ।
2: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
0: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
0: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
0: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
0: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019, 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरूवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरूवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरूवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरूवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244।
7: नमस्ते, म लोक गायक बलवीर थापा अहिले

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
7: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
6: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
6: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
8: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसीसर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-74372।
9: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
8: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक्स सामानहरू पनि उपलब्ध छ।
12: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32।
13: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
14: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
13: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
15: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
13: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा ब्याङ्क अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: नमस्कार, म मीना गुरूङ प्राविधिक मित्र दिलुसँगै तपाईलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आईसीआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृतिबीचको सम्बन्ध, प्रकृति संरक्षणका लागि आदिवासी जनजातिको संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्दै आएका छौं। हाल नेपाल आदिवासी जनजाति महासंघको साइनो परियोजनाले परियोजना सञ्चालन भएका जिल्लाहरूमा सांस्कृतिक सम्पदा निर्माण तथा पुननिर्माणका कामहरू समेत सम्पन्न गरिसकेको छ। यसै सन्दर्भमा आज हामीले लमजुङ जिल्ला कोलासतर गाउँपालिका वडा नम्बर 4 भुजुङमा यो परियोजना अन्तर्गत गाउँको सांस्कृतिक सम्पदा एवं धरोहरहरू युम्पो, सिल्दो, कोइबदी पुननिर्माण र निर्माणमा सहयोग गरेको छ। आजको कार्यक्रममा हामी यिनै विषयमा केन्द्रित रहेर गरेको कुराकानी तपाईंलाई सुनाउनेछौ। कार्यक्रमको शुरूआतमा सुनौ कोलासतर गाउँपालिका वडा नम्बर 4 वडा अध्यक्ष एवं साइनो परियोजना व्यवस्थापन समिति भुजुङका अध्यक्ष नारायण गुरूङसँगको यो कुराकानी। अध्यक्षज्यू, कार्यक्रम साइनोमा तपाईंलाई स्वागत छ।
1: नमस्ते, धन्यवाद छ हजुर।
0: तपाईँको गाउँ भुजुङलाई चाहिँ एक वडा एक गाउँको रूपमा पनि चिनिन्छ, अनि गाउँको परम्परागत संस्कृति संस्कार जोगाउन चाहिँ वडाले कस्तो काम गरिरहेको छ नि?
1: यो भुजुङ गाउँ समुद्री सतहबाट 1600 मिटरमा अवस्थित एक गाउँ, एउटा वडा ताबिकमा चाहिँ एक गाउँ एक बाघ गाविसले परिचित यो लमजुङ जिल्लाको सदरमुकाम बेसारबाट 9 कोस टाढा रहेको एउटा गुरुङ बस्ती हो। यसमा नितान्त गुरुङहरूको बहुल्यता रहेको हुनाले यसमा गुरुङहरूमा रहेको संस्कृतिहरू जुन मौजदा छ त्यसमा चाहिँ विशेष गरेर घाँटो अनि कृष्ण चरित्र अनि आफ्नो भाषा वेशभूषा यी यावत कुरो अहिलेसम्म मौजदा छ। त्यसमा यसको संरक्षणको लागि हामीले रीतिथिति समितिमा नै यसको ठुलो निर्णय गरेर यसलाई चाहिँ विभिन्न समिति बनाएको छ। त्यसकारण त्यो समितिबाट यसलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा निर्णय गरेर नै यो अगाडि बढ़िराखेको छ।
0: स्थानीय सरकारले पनि अहिले परम्परागत रूपमा रहेको संस्कृति संरक्षण गर्न प्रवर्धन गर्नको लागि चाहिँ विभिन्न कामहरू बनाउँदै गर्दै आएको छ, अनि यहाँहरूको वडाले पनि त्यस्तो केही नीति तथा कार्यक्रमहरू चाहिँ समावेश गरेर काम गर्दै जानुभएको छ।
1: हो, अवश्य नै यो चाहिँ नि गुरुङ बहुल्यता रहेको गाउँ भएको हुनाले गुरुङहरूको एउटा साझा थलोको रूपमा यो विशेष गरेर सांस्कृतिक संरक्षणको धरोहरको रूपमा रहेको यो पछिल्लो समयमा कुइँबो धी निर्माणको लागि वडाले पनि अहिलेसम्म चाहिँ नि वडाबाट त्यो कुइँबो धी निर्माणको लागि 7 लाख बजेट छुटाइसकेको छ भने अहिले पनि हामीले 3 लाख बजेट राखेका छौँ। त्यसको चाहिँ कुइँबो धी संरक्षणको लागि यो कम्पनिङ तार जाली गर्ने भनेर हामीले छुट्याएका छौँ। अवश्य पनि यसले संस्कृति संरक्षणमा ठूलो टेवा पुग्नेछ भन्ने हामीले आशा लिएका छौँ।
0: तपाईँको गाउँ भुजुङमा चाहिँ विगत 2 वर्ष भन्दा पनि बढी भयो होइन नेपाल आदिवासी जनजाति महासंघको चाहिँ साइनो परियोजनाले काम गर्दै आएको छ। यो कार्यक्रम चाहिँ गाउँलेलाई चाहिँ के फाइदा भएको छ नि?
1: अवश्य नै यो संस्कृति संरक्षणको विषयमा अथवा चाहिँ गुरुङहरूको ऐतिहासिक धरोहरको रूपमा रहेको विशेष गरी हामीले परापूर्व कालदेखि पुज्दै आएको यो ऐतिहासिक चाहिँ देवी देवताका थानहरू जुन जुनै अवस्थामा पुगिसकेको थियो त्यस्तै अवस्थामा यो विगत 2 वर्ष अगाडिदेखि आदिवासी जनजाति महासंघको जुन एउटा संस्थाबाट विशेष गरी भुजुङमा पनि उहाँहरूको एउटा कार्यक्षेत्र तोकिएको हुँदा त्यसमा आदिवासी जनजातिहरूको हक र अधिकारको बारेमा उहाँहरूले सुसूचित गर्नु त गरेको छ नै, त्यस विषयमा पनि आदिवासी जनजाति र यो प्रकृति सम्पदाहरूको बीचमा जुन किसिमको सम्बन्ध छ त्यो विषयमा उहाँले सुसूचित गरिरहेको छ भने गर्दै आइरहेको छ भने र यहाँ भएका ऐतिहासिक धरोहरको विषयमा पनि संरक्षणको विषयमा पनि उहाँले ठूलो लगानी गरिराखेका छ। त्यसमा चाहिँ यो अहिले पहिलो चोटि यो सांस्कृतिक ऐतिहासिक धरोहरहरूको संरक्षणको लागि 20-22 लाख बराबरको चाहिँ योजना बनाएर चाहिँ हामीले यसको कार्यान्वयन पनि गरिसकेको छ। त्यसमा चाहिँ पहिलो रूपमा हामीले पहिलो बैठकमा नै निर्णय गरेर यो गुरुङहरूले अथवा भुजुङवासीले पुज्दै आइरहेको सिल्डो देवता र यिम्पो देवताको जुन चाहिँ जीर्ण उद्धार गर्ने हामीले निर्णय गर्यौं। त्यसमा हामीले 10,12,000 पर्चेर हामीले त्यसको चाहिँ कम्पाउन्डिङ गरिसकेका छौं बहिनी। त्यस कारण यो आदिवासी जनजाति हाम्रो भुजुङवासीको लागि एउटा अति नै चाहिँ सहयोगको रूपमा रहिआएको छ। अहिलेसम्म
0: आदिवासी जनजाति महासंघबाट चाहिँ जुन परियोजना बन्यो होइन, अब यो यिम्पो सिन्धु त्यस्तो गैवदीको लागि पनि सहयोग गरेको कुरा यहाँले पनि भन्नुभएको छ र त्यो सहयोग प्राप्त भइसकेपछि चाहिँ अब त्यसलाई चाहिँ यहाँहरूले कसरी प्रयोगमा ल्याउनुहुन्छ अथवा त्यसको संरक्षणको चाहिँ यहाँहरूको अथवा वडाको योजना चाहिँ के छ नि?
1: त्यसलाई चाहिँ हामीले अब जीर्ण उद्धार त उहाँहरूले चाहिँ गरिसकेको छ ती योजनाहरू र यसलाई लङ लास्टिङ रूपमा गर्नको लागि हामीले यसमा चाहिँ विभिन्न चाहिँ समितिहरू बनाइसकेका छौँ होइन। 1 नम्बर टोलदेखि 4 नम्बर टोलसम्म साबिकको 4 नम्बर वडासम्मले सिल्डो देवताको जुन चाहिँ जीर्ण उद्धार गरिसकेका छ यो जनजाति महासंघबाट, त्यसलाई चाहिँ बेला बेलामा मोनिटरिङ गर्ने हेर्ने संरक्षण गर्ने, टोल नम्बर 5 सम्मकाले सिन्धुलाई बेला बेलामा हेर्ने यो चाहिँ कम्पनी भइसकेको छ, अनि टोल नम्बर 6 देखि 8 काले अथवा 9 सम्मकाले चाहिँ यो यिम्पोलाई बेला बेलामा हेर्ने, अब त्यो बिग्रियो भत्केको छ अथवा फेरि मर्मत गर्नुपर्छ पर्दैन यी कुराहरूमा हेर्ने एउटा समिति बनाएका छौँ हामीले होइन। त्यसरी चाहिँ यसको चाहिँ संरक्षण गर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ।
0: अरू गाउँको हेरेर चाहिँ के युवा पुस्ताहरूको पनि राम्रै उपस्थिति छ होइन, त्यसै गरेर महिलाहरू पनि एकदमै सक्रिय हुनुहुन्छ र महिला र युवा पुस्तालाई लक्षित गरेर चाहिँ यहाँहरूले कस्तो कस्तो कार्यक्रमहरू चाहिँ गर्दै आउनुभएको छ अथवा वडाले चाहिँ अथवा यो आदिवासी जनजाति महासंघले आयोजन गरेको कार्यक्रमहरूमा सहभागिता चाहिँ कस्तो छ नि?
1: धेरै राम्रो प्रश्न उठाउनु भयो। अहिलेको चाहिँ समस्या भनेको युवाहरू जसरी चाहिँ विदेशमा चाहिँ पलायन भइराखेको छ, अब त्यसलाई कसरी रोक्ने भन्ने विषयमा आदिवासी जनजाति महासंघ र हामी बीचमा बैठक बसेर विभिन्न शिक्षामूलक तालिमहरू दिने भनेर चाहिँ हामीले दिइसकेका छ। त्यसमा चाहिँ महिला लक्षित कार्यक्रम भनेको यो सिक के अरे राडी पाखी बुन्ने तालिमहरू हामीले दिइसकेका छ होइन। त्यस्तै प्रकारले युवाहरूको विषयमा विभिन्न किसिमको तालिमहरूमा हामीले पार्टिसिपेन्टको लागि यहाँबाट छनौट गरेर निर्णय गरेर इच्छुक चाहिँ युवाहरूलाई पठाइसकेका छौँ। त्यसमा विभिन्न किसिमको चाहिँ बेकरी, प्लम्बिङ, कफी बनाउने अनि ड्राइभिङ अनि इलेक्ट्रिसियन यस्ता तालिमहरू दिइसकेका छ भने त्यसबाट चाहिँ पक्कै पनि ती युवाहरूको चाहिँ रोजगारमा धेरै किसिमको टेवा पुग्नेछ भन्ने हामीले आशा लिएका छौँ।
0: अहिले परियोजनाले नै गाउँको केही युवाहरूलाई चाहिँ छनौट गरेर तालिम पनि दिइरहेको छ यहाँले भन्नुभयो होइन, र उहाँहरूको तालिम चाहिँ कतिको व्यावहारिक रूपमा चाहिँ कतिको राम्रो छ अथवा के छैन यहाँहरूले कहिले अनुगमन अथवा त्यस्तो केही गर्नु भएको छ अथवा आउने दिनमा चाहिँ अझ युवा लक्षित कार्यक्रमहरू चाहिँ के गर्ने योजना चाहिँ यहाँले बनाउनु भएको छ?
1: अब विशेष गरी यो चाहिँ स्थानीय लेभलमा नै तत्काल उपलब्ध हुने कच्चा पदार्थहरूबाट विभिन्न किसिमको चाहिँ वस्तुहरू उत्पादन गरेर त्यसलाई बजारीकरण गर्न सकिने विषय वस्तुहरू हामीले चाहिँ छलफल गरेर नै यसको निर्णय गरेर उहाँहरूलाई अनुरोध गरिराखेका छौँ भने त्यसमा चाहिँ विशेष गरेर आलु यहाँ कच्चा पदार्थ चाहिँ परापूर्व कालमा हाम्रो चाहिँ जीवनयापनको एउटा स्रोत हो, त्यो त्यसकारण यो आलो प्रशोधन गर्ने सरलीकरण रूपबाट प्रशोधन गर्ने मेसिन अथवा चाहिने छिटो छरितो रूपबाट छोटो समयमा नै धेरै उत्पादन गर्न सकिने त्यस्तो प्रविधिहरू छ कि भन्ने हिसाब किताबबाट हामीले अनुरोध गरिराखेका छौँ। उहाँहरूले पनि त्यो खोजिराखेका छ। त्यस्तै प्रकारबाट निगालाबाट बन्ने विभिन्न किसिमका चाहिने उद्योगहरू हामीले सञ्चालन गर्न सक्छौ, त्यसको लागि पनि चाहिँ उहाँहरूसँग हामीले अनुरोध गरिराखेका। त्यसमा चाहिने उहाँहरूले मात्र भ्याउँदैन भने ओडाले पनि त्यसको लागि बजेट छुट्याउने, बजेट छुट्याएर नै साझेदारीको रूपमा ती उद्योगहरू सञ्चालन गर्ने चाहिने उहाँहरूसँग निवेदन पनि गरिसकेका छौँ र हाम्रो चाहिँ आगामी योजना पनि त्यो रहेको हुँदा पक्कै पनि त्यो चाहिँ निकट भविष्यमा नै स्वीकृति हुन्छ र त्यो सञ्चालन हुन्छ भन्ने हामीले आशा लिएका छौँ बहिनी।
0: हजुर, चाहिँ अब स्थानीय सरकार त्यो माथि नै अब वडा अध्यक्ष हुनुहुन्छ, सँगसँगै अब साइनो परियोजना व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ होइन, र समग्र यो साइनो परियोजना चाहिँ भुजुङमा लागू भइसकेपछि चाहिँ धेरै फाइदा भएको पनि यहाँले भन्नुभयो र आउने दिनमा पनि उहाँहरूसँग चाहिँ तपाईँको केही अपेक्षा छ भने चाहिँ भन्नुहोस् न।
1: यो एउटा जनजातिको हक र अधिकार सुनिश्चित गर्ने र हक र अधिकार मात्र होइन जनजातिहरू को चाहिँ भविष्यलाई सुनिश्चित गर्ने अथवा सुनिश्चित गर्न सिकाउने एउटा संस्था भएको हुनाले हामीलाई धेरै आशा छ। किनभने अहिले चाहिँ छोटो समयमा नै उहाँहरूले यो भुजुङमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू विशेष गरी जलवायु परिवर्तन सम्बन्धी तालिमहरू गोष्ठीहरू सेमिनारहरू गरिसकेका छ। त्यसबाट जनजातिहरूको हक र अधिकार प्लस चाहिँ प्रकृति र जनजाति बीचको जुन सम्बन्ध छ त्यसलाई चाहिँ आज कसरी चाहिँ संरक्षण गरेर त्यो अगाडि लान सकिन्छ भन्ने विषयमा उहाँले सिकाइराख्नु भएको छ। त्यसको लागि म उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसको साथसाथै सिपमूलक कार्यक्रमहरू पनि यो सरकारले गर्न नसकिने अथवा गर्न सक्ने भए तापनि ओझेलमा परेका हुँदा त्यस्तो सिपमूलक कार्यक्रमहरू पनि उहाँहरूले दिइराखेका छ होइन, त्यसको लागि पनि म धन्यवाद भन्न चाहन्छु। त्यस्तै प्रकारले त्यो सांस्कृतिक सम्पदाहरूको संरक्षणको लागि पनि उहाँहरूले काम गर्दा आइराखेका हुनाले आगामी दिनमा पनि यस्ता यस्ता कार्यक्रमहरूको अपेक्षा हामीले गरेका छौँ र यो साइनो नाममै पनि साइनो परियोजना भएको हुनाले यो साइनो जुगम जुगसम्म चाहिँ टिक्ने हामीले पूर्ण विश्वास लिएका छौँ।
0: हस्त, हजुरले चाहिँ अब व्यस्त समयको बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद हजुरलाई पनि।
0: सुन्नुभयो वडा अध्यक्ष नारायण गुरुङसँगको यो कुराकानी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम साइनो। यो कार्यक्रम सामुदायिक रेडियो मर्साङ्गी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट एकै समयमा सुन्दै हुनुहुन्छ। अब भने कार्यक्रममा पालो भएको छ फेरि कुराकानी सुन्ने। साइनो परियोजनाका सामाजिक परिचालिका हेमन्त गुरूङसँग परियोजना अन्तर्गत भएका गतिविधिहरूको बारेमा जानकारी लिन हामीले आज कुराकानी गरेका छौं। सुनौ हेमन्त गुरूङसँग गरिएको यो कुराकानी। हेमन्तजी, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
2: धन्यवाद, नमस्कार।
0: तपाईँ चाहिँ साइनो परियोजनामा आबद्ध भएर काम गर्दै आउनुभएको छ, परियोजना अन्तर्गत चाहिँ के कस्ता कामहरूले चाहिँ प्राथमिकता पाएको छ नि भुजुङमा चाहिँ?
2: अब साइनो परियोजनाको सामाजिक परिचालकको रूपमा मैले काम गरिरहँदाखेरि चाहिँ भुजुङमा साइनो परियोजनाबाट धेरै राम्रो राम्रो कामहरू भएको छ। विशेष गरी चाहिँ यो सांस्कृतिक सम्पदा जीर्णोद्धार मर्मत तथा पुनर्निर्माण भन्ने यो योजना चाहिँ अमलो भइरहेको छ। अनि अर्को कुरा विद्युतीय शुल्कहरू वितरणदेखि लिएर हरेक कुराहरूमा चाहिँ साइनो परियोजनाको सहयोग साइनो परियोजनाबाट भएको योजनाहरू चाहिँ एकदम प्रभावकारी भइरहेको छ।
0: हालसालै मात्र यो हाम्रो जुन परम्परा बोकेको परम्परागत रूपमा चाहिँ रहेको जुन पूर्वाधार विकासमा पनि अहिले साइनो परियोजनाले चाहिँ राम्रै सही गरेको भन्ने कुरा चाहिँ हामीले सुनेका छौँ होइन, र त्यो परियोजना यो पुनर्निर्माण अन्तर्गत चाहिँ के काम चाहिँ सम्पन्न गर्नुभयो नि भुजुङमा चाहिँ?
2: भुजुङमा यो सांस्कृतिक सम्पदा पुनर्निर्माणको चाहिँ एउटा हाम्रो भुजुङमा युम्पो भन्ने छ। युम्पो चाहिँ महिनामा हरेक महिनाको बुधबार चाहिँ एक दिन बार्ने गर्छ। यो एकदम संस्कृति बोकेको ठाउँ युम्पो जीर्ण अवस्थामा थियो, युम्पोलाई चाहिँ कम्पाउन्डिङ गरेर त्यसलाई संरक्षण गर्ने काम भएको छ। अनि अर्को चाहिँ सिन्धु पनि त्यस्तै हाम्रो स्थानहरू भनौँ न त्यस्तो भुजुङको दुईको कम्पाउन्ड अनि युम्पो कम्पाउन्ड दुईटा हाम्रो यो थानाहरूको चाहिँ कम्पाउन्ड भएको छ भने अर्को एउटा भुजुङमा नयाँ निर्माण भएको छ कुइम्बो भन्ने कुइम्बो पुरै भएर बसेर पूजा गर्ने ठाउँ भनौँ न मन्दिर गुम्बा जस्तै कुइम्बो निर्माण भएको छ त्यो कुइम्बोको चाहिँ निर्माणकै क्रममा छ कुइम्बो अनि यो हाम्रो परियोजनाबाट आँगनमा चाहिँ ढुङ्गा छपनी लगाउने काममा चाहिँ चाहियो हामीले चाहिने परियोजनालाई अनुरोध गरेर त्यसको पनि

0: 4429 को चाहिँ हामीले बिल पेश गर्ने तयारी अथवा बिल भरपाई पेश गर्ने तयारी गरिरहेका छौँ। तर त्यो पोइन्ट भएको चाहिँ हामीले पेस मतलब योजनाको यो बजेट निकास गरेको छैन, गर्ने तयारीमा छौँ हामी। पुरै सिद्धको भइसकेको छ अनि गाउँलेहरूको पनि त्यही हो, अब पहिल्यैदेखि चलिआएको पुरानो भत्किराखेको पर्खालहरू संरक्षण गर्दाखेरि राम्रै सन्देश गएको छ अनि गाउँलेहरूले पनि अब हाम्रै लागि बनाएको हो, हाम्रो लागि हो भनेर चाहिँ अब हिउँभुजुङमा त्यसरी काम गर्ने अथवा त्यो बाहिरबाट कामदार ल्याएर ठेक्का पत्ता गरेर गर्ने पनि कामहरू भइरहेको छ, योजनाको कामहरू, विकास निर्माणको कामहरू। तर यो हाम्रो संस्कार संस्कृति बोकेको हाम्रो सांस्कृतिक सम्पदामा चाहिँ अब बाहिरको मान्छेहरू ल्याएर त्यसो गराउनु भन्दा पनि भुजुङकै मान्छेहरूले गरौँ भनेर हामीले चाहिँ यो योजनामा ढुङ्गा बोक्ने पर्खाल लगाउने विषय लिएर सबै कुराहरू गाउँकै स्थानीयबाट बनाएका थियौँ। राम्रै सन्देश भइरहेको छ।
1: तपाईँ त यो विगत अब 2 वर्ष नै पुरा भइसकेको छ यो परियोजना चाहिँ अब भुजुङमा पनि लागू भएको होइन, र यही परियोजना अन्तर्गत रहेर चाहिँ विभिन्न गतिविधिहरू यहाँले पनि सञ्चालन गर्दै आउनुभएको छ। यो जैविक विविधता संरक्षणसँगै अब परम्परागत संस्कृति संस्कारको संरक्षणमा पनि यो परियोजनाले धेरै काम गरेको छ, र तपाईँले सम्झिनु पर्दाखेरि चाहिँ कुन कुन काम चाहिँ गाउँको लागि चाहिँ एकदम राम्रो भएको हो जस्तो चाहिँ यहाँलाई लाग्छ नि?
0: अब यो जैविक विविधताको संरक्षणको लागि हाम्रो पनि ठुलो भूमिका रहन्छ। त्यसको लागि अब यो हाम्रो संस्कार संस्कृतिलाई संरक्षण गर्दै यो परियोजनासँग समन्वय गरेर काम गरिरहँदाखेरि विशेष गरी हामीले वातावरण वन जङ्गल प्राकृतिक स्रोतहरूको संरक्षण सँगसँगै हामीले प्रयोग पनि गर्नुपर्छ। तर हाम्रो धेरै प्रयोगले गर्दाखेरि चाहिँ यो जलवायु परिवर्तनमा पनि धेरै असरहरू परेको छ। एउटा इन्डक्सन चुलो पनि मलाई राम्रै लाग्यो अनि हाम्रो गाउँठाउँबाट चाहिँ त्यस्तै एउटा कार्यक्रममा 4-5 जनाको हिसाबले चाहिँ हामीले सहभागी गराइरहेका छौँ। परियोजनाबाट हामीलाई त्यो गोष्ठी सेमिनारहरू सञ्चालन गरिरहँदाखेरि गाउँबाट प्रत्येक मान्छेहरू अथवा गाउँको अगुवाहरूलाई हामीले त्यहाँ सहभागी गराएर उहाँहरूको कार्यक्रमको बारेमा जानकारी पाउनु पनि एकदम राम्रो लागिरहेको छ मलाई।
1: जस्तै यो भाषा संस्कृति संरक्षणमा अब महिलाहरूको भूमिका पनि अहम हुन्छ होइन, र यो सानो परियोजना अन्तर्गत अब विभिन्न ठाउँमा पनि महिलाहरूले चाहिँ सहभागिता जनाउनु भएको छ नि त, र विगतमा र अनि अहिले चाहिँ त्यस्तो उहाँहरूकोमा चाहिँ के परिवर्तन देख्नु भएको छ नि परियोजना लागू भइसकेपछि चाहिँ?
0: हुन त विगतमा पनि महिलाहरू भुजुङको खासै त्यस्तो कार्यक्रमहरूमा चाहिँ नजाने त होइन, तर अहिले यो सानो परियोजनाले पनि महिला अथवा युवा महिला हामीलाई महिलाहरूलाई चाहिँ प्राथमिकतामा राखिरहनु भएको छ। म उहाँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। महिलाहरूको सहभागितालाई चाहिँ एकदम महत्वपूर्ण स्थान दिएर उहाँले जुन हामी महिला दिदी बहिनीहरूलाई प्राथमिकता दिइरहनु भएको छ, त्यसपछि चाहिँ महिलाहरूले हामीले पनि गर्नुपर्ने कामहरू अब हाम्रो उपस्थिति बिना कुनै पनि निर्णयहरू हुँदैन भने हाम्रो उपस्थिति पनि महत्वपूर्ण छ भन्ने कुराहरू चाहिँ महिलाहरूले महसुस गरिरहेको छ।
1: स्थानीय सरकार समुदाय र परियोजना बीचको समन्वय चाहिँ कसरी गरिरहनु भएको छ र तपाईँलाई चाहिँ काम गर्दा चाहिँ कति सहज छ नि?
0: अहिले हाम्रो बुझुङको सन्दर्भमा भन्नुपर्दाखेरि चाहिँ स्थानीय सरकार त वडा नै भयो, वडा अध्यक्षलाई नै हामीले यो अब परियोजना त आफ्नो ठाउँमा छ, तर यो भुजुङमा पनि अब सानो परियोजना सञ्चालन भइसकेपछि सानो परियोजनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ, अब सानो परियोजनाबाट कहिले विकास निर्माणका कुराहरू, कहिले अब कार्यक्रममा सहभागीका कुरादेखि लिएर हाम्रो यहाँको युवाहरूलाई व्यवसायिक ट्रेनिङहरू पनि दिइरहनु भएको छ, भुजुङको सबै मान्छेहरूलाई सहभागी गराउन नसक्ने भएपछि हामीले यहाँ पनि छनौट गर्नुपर्ने स्थिति हुन्छ होइन। कस्तो मान्छेलाई पठाउँदाखेरि सहज हुन्छ, कस्तो मान्छेलाई पठाउँदाखेरि हाम्रो कार्यक्रम अर्थपूर्ण हुन्छ भन्ने कुराहरूलाई मध्यनजर गरेर काम गर्नुपर्ने भएको हुनाले हामीले भुजुङमा पनि एउटा सानो परियोजना व्यवस्थापन समिति भुजुङ भनेर हामीले चाहिँ एउटा समिति गठन गरेका छौँ। त्यो समितिमा हामीले वडा अध्यक्षलाई नै सानो परियोजनाको अध्यक्ष बनाउँदाखेरि धेरै जसो उहाँसँग हाम्रो चाहिँ कार्यक्रमहरू उहाँसँग समन्वय नगरिकन कुनै पनि कार्यक्रमहरू भइरहेको छैन, त्यसकारण स्थानीय सरकारसँग यो सानो परियोजनाको सम्बन्ध राम्रो छ।
1: हस्त हेमन्तजी, व्यस्त समयको बावजुद पनि कार्यक्रमको बारेमा यहाँले जानकारी गराइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद, नमस्कार।

गर्छ क्या हाम्रो चार पाँच छ दिन, अनि त्यसले चाहिँ गाउँमा जति पनि रिटिटिटी भयो, बाधा बने जस्तो भयो, तपाईँको जस्तै आन्न जस्तो झुहारी लिनुपर्ने जस्तो दरबावाहरूको सबै हामीले चाहिँ कायम गर्छ कि गाउँमा एक वर्षमा गर्छ। अनि अहिले यो वर्षमा गरेपछि पोहोर गर्यो, अब यो आउने भद्रमा गर्छ। अब त्यहाँसम्म चाहिँ पोहोर गरेको प्रस्तावमा छलफल गरेर के चाहिँ गडबड गर्ने, कुन चाहिँ राख्ने नराख्ने, के गर्ने के नगर्ने भन्नेको कायम गर्नुको लागि हामी यो रीतिनीति व्यवस्थापन समितिको गठन हुन्छ। पुर्खेली हाम्रो पहिलेको उसमा जो आर्मा देउदा देउदीहरू छ, देउदा देवीहरू कहाँ कहाँ के छ, कसरी छ, यो कसरी स्थापन भयो, कहिले भयो भन्ने कुराहरू पहिले त्यस्तोहरू सोधेथ्यो। बनौटी देवताहरू चाहिँ होइन हाम्रो, यो सबै प्राकृतिक देवताहरू हो भन्दाखेरि, प्राकृतिक भन्नाले यसमा के पहिचान छ त प्राकृतिकको भन्दाखेरि, हामीले सातवटा प्राकृतिक देवताहरू छ हाम्रो गाउँमा भनेर हामीले बतायो देवताहरूको, यो फलाना यस्तो यस्तो यस्तो भन्दाखेरि पहिले चाहिँ त्यसरी सोधेर गएको थियो। अनि उनीहरूले उहाँ अब उहाँ के छलफल भयो, हाम्रो गाउँमा त्यो गिम्पो भयो, सिल्टो भयो, यौरी भयो, यिनीहरू चाहिँ पहिले हाम्रो पुर्खेलीहरू यहाँ आएर जुन देवताहरू छ त्यहाँ चाहिँ त्यसलाई संरक्षण गर्नुको लागि चाहिँ हामीले पहिले बुढाहरूले चाहिँ पुर्खेलीहरूले चाहिँ कम्पन घेरेको रहेछ, अलि यत्र भत्केको के भएको त्यस्तो थियो तिनीहरूले हेर्दै हेरेर, अनि उनीहरूले फेरि उहाँ गएर त्यसको योजना छुटाएको रहेछ कि, यो अहिले चाहिँ यो इम्पो र सिल्दोको कम्पन घेर्ने भनेर त्यो छुटाएको रहेछ। अहिले हामीले त्यो घेरे पनि सक्यो। सिल्टो त अब सबैको हुन्छ, सायद तपाईँहरूको गाउँतिर पनि काहीँ हजुरले अब त्यस्तो ठुलो उसमा भएपछि त काहीँ देख्यो होला। सिल्टो त तकरिबन हरेक गाउँमा हुन्छ, उता नायोतिर पनि छ, हरेक ठाउँमा हुन्छ सिल्टो देउदा भन्ने। अनि हिम्पो भन्ने चाहिँ गुरुङ कुरामा ढुङ्गालाई हिम भन्छ, अनि खप्टेकोलाई पो भन्छ कि। अनि हाम्रो चाहिँ त्यहाँ हाम्रो त्यो हिम्पो देउदा के छ भन्दा ढुङ्गामा अर्को ढुङ्गा खप्टेर बसेको छ कि, त्यस कारणले इम्पो भन्छ। इम्पो ढुङ्गा इम्पो भए ढुङ्गा खप्टिने, ढुङ्गालाई इम भन्छ, खप्टेकोलाई पो भन्छ। त्यस कारणले हाम्रो चाहिँ एकदम प्रख्यात के छ भन्दा यो इम्पोको चाहिँ अहिले, त्यस कारणले हाम्रो यहाँको आमा समूहको उसमा छ, यसमा पनि तपाईँको इम्पो आमा समूहकै भन्छ। अहिले फेरि तपाईँको हाम्रो यहाँ कोइम्बोटी बना छ, अब त्यसमा पनि त्यही राखेको छ, त्यसरी छ हाम्रो यो पहिचानको यो पहिलेको अलि राम्रो गरेछ। अब तिनीहरूले 20-25 लाखको ऊ छुटाएको थियो, हामीले त्यो दुईटा ठाउँमा पुरै गाउँको झारा उठाएर ऊ गरेर पुरा ढुङ्गा फोरेर ढुङ्गा लिएर पुरै सिल्डो र हिम्बोलको चाहिँ पुरै कम्पाउन्ड त्यहाँ केही बाख्राहरू यताउता चर्न नसक्ने, मान्छेहरू पनि जान नसक्ने तरिकाले खालि त्यो पूजा गर्न मान्छे जाने मान्छेलाई मात्रै बाटो राखेर अर्को ठाउँमा सबै, पहिले त अब जर यता उताबाट त चर्यो भने त चर्न सक्ने ठाउँ त थियो, तर चर्न दिने थिएन, र अहिले त त्यो भने छैन, पुरै कम्पन घेर्यो त्यो बिटललाई त सिल्डो र हिम्पोललाई। उहाँहरूलाई हामीले किनभने धन्यवाद भन्न चाहन्छ। हाम्रो देवताहरूलाई अब हिजो पुर्खेलोहरू यहाँ आएर पुर्खेलहरूले कम्पनी त घेरेर राख्यो, धेरै वर्ष भएर त्यो एकदम जिना अस्तमा पुगेको थियो कि सबै भत्केर। अनि त्यसमा चाहिँ हामीले अब त्यत्रो ठुलो योजना त हामीले गाउँबाट त गर्न सकेन, तर उनीहरूले कता कता सुन्यो होला, आएर हाम्रो गाउँमा आएर सोध्यो, यताउता गरेर हामीले बधायो, बधाएको अनुसार उनीहरूले त्यो एजेन्ट लिएर गयो। उहाँ गएर उनीहरूको उसमा अब उहाँको अफिसरहरू होला, त्यहाँ गएर छलफल गरेर यत्रो ठुलो योजना गर्दाखेरि त हाम्रो गाउँलाई चाहिँ एकदमै खुसी छ। हाम्रो देउतालाई राम्रो संरक्षण गरिदिएको छ, यहाँको जनता पनि खुसी छ।
अब पूजा गर्नु त असर त अब पहिल्यैदेखि थियो के तर

0: त्यहाँ चाहिँ सिल्दोमा पनि इम्बोमा पनि त्यो पहिलेको पुरानाहरू भएर सबै भत्किएर त्यहाँ कोही बाख्राहरू चढ्ने बाख्रा धुवाउन जानलाई भनेर कोही बच्चाहरू चढिदिने अनि त्यहाँ त्यस्तो गरेपछि पानी आउने आसिना आउने त्यस्तै त्यस्तो हुन्थ्यो कि त्यस कारणले त्यसको संरक्षण एकदमै राम्रो तरिकाले गरिदिएकोले गर्दाखेरि सैन्य परियोजनालाई चाहिँ हाम्रो गाउँलेको तर्फबाट चाहिँ एकदमै धन्यवाद छ।
1: यिनै कुराकानी र विचारसँगै कार्यक्रम साइनोको आजको श्रृंखला यति नै। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो, केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्चाङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टीमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र दिरोलाई विशेष धन्यवाद दिँदै म मीना गुरूङ पनि बिदा हुन्छु। तपाईको साथ सुखद रहोस्। नमस्कार।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Bonia.
1: Extreme energy drink.
2: बिस्तारै जानु त। ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ महिला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
2: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
3: नोट, फल सिलिङ, कार्यश बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो, कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
9: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले

0: प्रभाव छ। आज दिउँसो देशका सबै जसो प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाड़ी र तराई भागका एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गैराती पनि काठमाण्डु उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो। अरू ठाउँको तुलनामा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको हो। ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। काठमाण्डुको बागमती नदीमा बाढ़ी आउँदा गैराती किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। किर्तिपुर नगरपालिका 10 सुन्दरीघाट राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। सेन्टरमा रहेका 154 जना मध्ये 60 जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको 30 र नेपाल प्रहरीको 30 जनाको संयुक्त टोलीले 54 जनालाई उद्धार गरी टीओको स्मृति भवनमा अनि 6 जनालाई होस्टलमा पुर्याएका छन्। अरू 94 जनाले सेन्टर छाडेर जान नमानी त्यही बसेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले विषयगत क्षेत्र सक्रिय भई खाना पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापनको काम भइरहेको छ। विस्थापितको सरसामान पानीले डुबाएको छ। सरकारले यस्तै बाटीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। सामान्य पानी पर्दा पनि गाड़ी चिप्लिएर घण्टौं जाम हुने नवलप्रासीको दाउन्ने क्षेत्र अहिले सहज बनेको छ। नारायणघाट बुटवल सड़क विस्तार निर्माण अन्तिम चरणमा पुगेसँगै यो बर्खामा आवागमन सहज हुन थालेको हो। यसअघि दाउन्ने खण्डमा यात्रु घण्टौं सड़कमै बस्नुपर्ने अवस्था हुन्थ्यो। अहिले विगतमा जस्तो यात्रुले ठूलो शास्ति भोगिरहनु परेको छैन। नवलप्रासी बर्दघाट सुस्तापूर्वकको विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साल साउनदेखि 82 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको थियो। दाउन्ने क्षेत्रमा सहज रूपमा गाड़ी चल्न थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रु तथा चालकले पनि राहत महसुस गरेका विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो। विगत भन्दा यस वर्ष दाउन्ने क्षेत्रमा गाड़ीको व्यवस्थापन सहज भएको जिल्ला प्रहरीकारले नवलप्रासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक युवराज खण्डकाले बताउनु भएको छ। पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्ड मध्ये पर्ने नारायणघाट बुटवल सड़क एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको हो। नारायणघाट बुटवल सड़क योजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालो पत्र र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सड़कको कालो पत्र तथा कंक्रीट ढलान सम्पन्न भइसकेको छ भने सड़क सुरक्षा र अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले पूर्व न्यायाधीश, नेपाली सेना लगायतको सम्पत्ति छानबिन आयोगको काम कार्यवाही तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरूद्ध दिएको रिटमा सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले हिजो यस्तो आदेश गरेको हो। सर्वोच्चले संविधान र प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आयोगका काम कार्यवाही यथास्थितिमा राख्न भनेको हो। संविधानले महाभियोग प्रस्ताव पारित भई पदमुक्त भएको संवैधानिक निकाय वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदबाट पदमुक्त भएका न्यायाधीश र सैनिक ऐन बमोजिम कार्यवाही भएका व्यक्तिलाई मात्र अख्तियारले छानबिन गर्न पाउने व्यवस्था गरेको छ। तर सरकारले वैशाख 2 गते गठन गरेको सम्पत्ति छानबिन आयोगले उनीहरूको समेत सम्पत्ति विवरण हेरेर छानबिन गर्ने भनेपछि सर्वोच्चमा रिट परेको थियो। यो रिटलाई अग्राधिकार दिएर 15 दिनपछि पेशीमा चढ़ाउन पनि सर्वोच्चले आदेश दिएको छ। त्यस्तै यो रिटमा कानूनी व्याख्याको प्रश्न भएको भन्दै पूर्ण इजलासमा पठाएको छ। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। सरकारले 62-63 सालपछि गएको 33 उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न भनी आयोग गठन गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका तीनजना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना निकालेर संवैधानिक परिषदबाट सिफारिश गरिएकाहरू नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरिएका मोरङका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलडुंगाका गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख हुनुपर्नेछ। उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ। समितिका अनुसार सिंहदरबार स्थित संसदीय सुनवाई समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालय मार्फत दस्तुरबिनै पठाउन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा गएको असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले कार्की, सुब्बा र वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। काठमाडौँ महानगरपालिकाले मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ। अस्ति राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर जलेका 25 वर्षीय नेपालीको उपचारको क्रममा हिजो बिहान वीर अस्पतालमा ज्यान गएको हो। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले निकालेको विज्ञप्तिमा नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै सरकारले गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख छ। वीर अस्पतालमा ज्यान गुमाएका नेपालीको शवलाई गैराती शिक्षण अस्पताल महाराजगंज लगिएको छ। परिवार आफन्तबीच सहमति नभएकोले सब परिवारले बुझेका छैनन्। अब विदेशको खबर। अमेरिका इरान बीचको युद्धविराम समाप्त भइसकेको घोषणा गर्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले चाहेमा वार्ता निरन्तर रहने प्रतिक्रिया दिनुभएको छ। इरानले संवाद जारी राख्न चाहेमा वार्ताले निरन्तरता पाउने ट्रम्पले बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। पछिल्लो युद्धविराम समाप्त भएको घोषणासँगै अमेरिका र इरान बीच फेरि तनाव बढ़दो छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ, इस्लामिक रिपब्लिक अफ इरानले कुराकानी जारी राख्न अनुरोध गरेको छ र यसका लागि हामी सहमत छौं। दुवै देशबीच भएको अन्तरिम युद्धविराम सम्झौतामा शान्ति कायम राख्नुपर्ने र इरानले हर्मुज जलमार्गबाट आवत जावत गर्ने जहाजमाथि हमला रोक्नुपर्ने उल्लेख थियो, तर पछिल्ला केही दिनमा इरानले यो समुद्री मार्गबाट आवत जावत गर्ने जहाजमाथि फेरि आक्रमण थालेको अमेरिकाको आरोप छ। योसँगै ट्रम्पले सम्झौताको उल्लंघन गरिएको र युद्धविराम समाप्त भएको घोषणा गर्नुभएको हो। अब खेल खबर। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जीतमा फोबियन रुइज र मिकेल मोरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर खेलको 41 मिनटमा बेल्जियमका चार्ल्स डेकेटलेरले गोल गरेपछि पहिलो हाफ 1-1 को बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मोरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याए। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 22 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनल खेलमा भोलि बिहान पाउने 7 बजे साबिकको विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि पानी पर्ने, पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। बाढ़ी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 जनाको उद्धार। घण्टौं जाम हुने नवलपरासी दाउन्नेको शास्ति हट्यो, सहज बन्न थाल्यो नारायणघाट बुटवलको यात्रा। सम्पत्ति छानबिन आयोगको काम यथा स्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश। प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा क्षति हुने उल्लेख। युद्ध विराम समाप्त भए पनि इरानले चाहेमा वार्ता निरन्तर रहने ट्रम्पको प्रतिक्रिया, आफूहरू तयार नै रहेको भनाई। र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा, फाइनलमा पुग्न फ्रान्ससँग खेल्ने।
5: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946661 र 9841549481। वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। यूएईका विभिन्न कलेजमा अवैध रूपमा पठाएर त्यहाँबाट फ्रान्स र अस्ट्रेलिया समेत पठाउने भन्दै ठगी गर्ने काठमाडौँका 4 कन्सल्टेन्सीका 9 पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा दिल्ली बजारको एडुपोर्ट प्राली कन्सल्टेन्सी, काठमाडौँको कडेश्वरका रूपक कोइराला, कास्कीको पोखरा हिंजाका राजेश भण्डारी, बारासीमराका सन्तोष खतिवड़ा छन्। त्यस्तै काठमाडौँको पोतली सड़कमा हराएको वेस्टफोर्ड एजुकेशन प्राली कन्सल्टेन्सीका संचालक चिन्टु श्रेष्ठ, बानेश्वरको प्रोप एभिएसन प्राली कन्सल्टेन्सीका संचालकहरू ललितपुरको सुरेन्द्र महर्जन, सर्लाही लालबन्दी नवलपुरका दिवस पोखरेल, सिराहाको लहानछका मनिता आचार्य र धनकुटा पाखरीवासका शेखर पाण्डे पक्राउ परेका छन्। त्यस्तै कालीमाटीमा रहेको एक्सपायर ग्लोबल प्राली कन्सल्टेन्सीका संचालक विशाल चापागाईलाई पनि पक्राउ परेको सीआईबीले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ। नगरपालिकाको कार्यालय कुटुञ्जेमा मेयर वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्नुभएको हो। उहाँले नगरपालिका क्षेत्रमा बस्ने पाँच वर्ष मुनिका हरेक बाल बालिकाले 100% खोप पाएका बताउनुभयो। उहाँले घोषणालाई दिगोपना दिन थप कार्यक्रम ल्याउने बताउँदै नगरपालिकाले आफ्ना नागरिकलाई शिक्षा तथा स्वास्थ्य सहज र सुलभ पहुँचमा लगानी वृद्धि गरेको बताउनुभयो। सूर्यविनायक नगरपालिकाका प्रवक्ता र सापकोटाले खोप अभियानले जन्मदेखि 23 महिनासम्मका बाल बालिकालाई घर घरमै पुगेर खोजी गरेर खोप लगाउन सफल भएको बताउनु भएको छ। यसैबीच काभ्रेको मण्डन देवपुर नगरपालिका पूर्ण खोप विद्यालय सुनिश्चित नगरपालिका घोषणा भएको छ। आर्थिक वर्ष 82-83 विद्यालय भर्ना भएका 59 महिना मुनिका 659 जना बाल बालिकाले नेपाल सरकारबाट उपलब्ध सबै खोप र मात्रा पूरा गरेको विद्यालय र वडा तहबाट सुनिश्चित गर्दै नगरपालिकालाई पूर्ण खोप विद्यालय सुनिश्चित घोषणा गरिएको हो। महादेव टारमा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले नगरपालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष टोक बहादुर वाइवालाई जिल्ला खोप समन्वय समितिको तर्फबाट प्रमाणपत्र प्रदान गर्नुभयो। पूर्ण खोप सुनिश्चित हुने 59 विद्यालयलाई नगरपालिका स्तरीय खोप समन्वय समितिको तर्फबाट नगर प्रमुख टोक बहादुर वाइवाले प्रमाणपत्र प्रदान गर्नुभयो। मण्डन देउलपुर नगरपालिका पूर्ण खोप निर्देशिका बमोजिम पूर्ण खोप सुनिश्चित विद्यालय घोषणा गर्ने नेपालकै पहिलो पालिका समेत बन्न सफल भएको छ। नगरपालिका अन्तर्गत 43 सामुदायिक तथा 6 संस्थागत विद्यालय अध्ययनरत 59 महिनासम्मका सम्पूर्ण बाल बालिकाले राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम पाउनुपर्ने सबै खोप प्राप्त गरेको प्रमाणित भएपछि सम्बन्धित विद्यालयलाई पूर्ण खोप सुनिश्चित विद्यालय घोषणा गरी त्यसैका आधारमा सम्पूर्ण मण्डन देवपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित विद्यालय भएको नगरपालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि नेउपानेले जानकारी दिनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि पानी पर्ने, पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना, बाढ़ी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 जनाको उद्धार, गणेशको परिवारलाई रोजगारी र सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने काठमाडौँ महानगरको घोषणा, सब वीर अस्पतालबाट त्रिवी शिक्षण अस्पताल लगियो र विदेश पठाउने भन्दै ठगी गर्ने 4 कन्सल्टेन्सीका 9 जना पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने

0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445448।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, 80 भक्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
3: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
4: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
7: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 98465-56233 र 98-01-77-246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
9: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
3: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
9: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
3: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
0: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9855-46662।
1: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
10: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
11: सम्पर्क नम्बर 0665-90-299 मोबाइल नम्बर 9855-60-2019।
12: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
11: नोट
12: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
13: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आज होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
14: गुड मर्निङ मिस।
15: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
16: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
15: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
17: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
18: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
19: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।

0: बताइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विकृष्ण नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: आया मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9865-67-272।
8: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एक हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
5: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
11: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
11: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
11: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
11: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू
11: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
11: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
11: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
11: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
11: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
0: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार। रेडियो मर्संगी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org मा बिहान 10 बजेको मर्संगी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा प्रहरीद्वारा जंगलबाट पाँच थान भरुवा बन्दुक बरामद, अनुसन्धान जारी। 14 लाखमा मर्सिङ्गी गाउँपालिकाको स्वागत गेट निर्माण सम्पन्न। जिल्ला स्तरीय जटीबुढी फोकल टीम बैठकमा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत र अपाङ्गता अधिकारबारे दुई दिने सचेतना तालिम बेसरमा शुरू।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर सात, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477692।
6: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
7: यो ब्लाउज। न्यू रिचो लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको।
6: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाएँ नि।
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
6: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
7: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिखर नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461992406 र 98164372372।
6: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
7: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
0: अब समाचार विस्तारमा। लमजुङको मध्य नेपाल नगरपालिका छ भोलेटार नजिकै रहेको लामासुती पाखोको काँडे पानी सार्वजनिक जंगलमा प्रहरीले व्यवहारिसी अवस्थामा पाँच थान, एक नाले फरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भोलेटारबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ नियमित गस्तीका क्रममा जंगलमा क्षेत्रमा लुकाई छिपाई राखिएको अवस्थामा ती बन्दुक फेला परेको हो। बरामद गरिएको सबै बन्दुक हाल इलाका प्रहरी कार्यालय भोलेटारको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब परीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार बन्दुक कसले किन र कुन उद्देश्यले त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान भएपछि हतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत कानूनी कार्यवाही अघि बढ़ाइने उहाँले जानकारी दिनुभयो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। मर्सिङ्गी गाउँपालिका नौ स्थित पालिकाको स्वागत गेट निर्माण सम्पन्न भएको छ। 2082 फागुनबाट शुरू गरिएको निर्माण कार्य 83 साल असारमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। कुल 14,05,000 रूपियाँको लागतमा निर्माण सम्पन्न भएको उक्त स्वागत गेटको निर्माण कार्यको जिम्मा रियल टाइम कन्स्ट्रक्सन पाली काठमाण्डुले लिएको थियो भने कलात्मक आर्ट डिजाइनको जिम्मा क्रस साइन भरतपुरले लिएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो। गाउँपालिकाका अनुसार स्वागत गेट निर्माणसँगै पालिकाको प्रवेशद्वार थप आकर्षक बनेको छ। यसले गाउँपालिकाको पहिचानलाई उजागर गर्नुका साथै यहाँ आउने आन्तरिक तथा बाहिर पर्यटक र आगन्तुकलाई सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले स्वागत गेट निर्माण सम्पन्न भएसँगै गाउँपालिकाको सौन्दर्य अभिवृद्धि हुनका साथै स्थानीय पहिचान प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि गाउँपालिकाको पूर्वाधार विकास, पर्यटन प्रवर्धन र स्थानीय पहिचान झल्किने संरचनाको निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिनुभयो। लमजुङमा जिल्ला स्तरीय जडीबुटी फोकल टीम बैठक तथा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह पुरस्कार वितरण समारोह शुक्रबार सम्पन्न भएको छ। डिभिजन वन कार्यालय लमसुङको तालिम हलमा आयोजित कार्यक्रममा जिल्लाका समन्वय समिति लमसुङका प्रमुख पूर्णबहादुर गुरूङ प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय लमसुङका प्रमुख एवं डिभिजन वन अधिकृत दीपक प्रसाद पण्डितको अध्यक्षतामा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले वन तथा जडीबुटी स्रोतको संरक्षण, दिगो व्यवस्थापन र आय आर्जनसँग जोडेर उपाय गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उत्कृष्ट कार्य गर्ने समूहलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सोही अवसरमा जिल्लाका उत्कृष्ट तीन सामुदायिक वन उपभोक्ता समूहलाई नगदसहित सम्मान गरिएको थियो। प्रथम हुने मध्य नेपाल नगरपालिका एक स्थित बडहरे पातल सामुदायिक वन उपभोक्ता समूहलाई नगद 11,500 रूपियाँ, द्वितीय हुने रायनस नगरपालिका तीन स्थित झाँक्रीथान सामुदायिक वन उपभोक्ता समूहलाई नगद 8,500 रूपियाँ तथा तृतीय हुने मध्य नेपाल नगरपालिका चार स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहलाई 5,500 रूपियाँ र प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रममा जडीबुटी संरक्षण, उत्पादन व्यवस्थापन तथा सामुदायिक वनको प्रभावकारी सञ्चालनका विषयमा समेत छलफल गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। लमजुङको बेसरमा अपाङ्गता भएका व्यक्तिका अधिकार, समावेशी विकास र नेतृत्व क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने सचेतना तालिम शुक्रबारदेखि शुरू भएको छ। नेपाल नेत्रहीन संघ र समावेशी विकासका लागि कार्य लमजुङ तथा लमजुङ नेत्रहीन संघको संयुक्त आयोजनामा सञ्चालन गरिएको तालिममा अपाङ्गता भएको व्यक्ति अधिकार सम्बन्धी राष्ट्रिय नीति, नेपालको संविधान, कानूनी व्यवस्था, संयुक्त राष्ट्र संघको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि, दिगो विकास लक्ष्य तथा समावेशी विकासका विविध पक्षबाट सहजीकरण गरिएको थियो। तालिमको उद्घाटन गर्दै मर्सिङ्गे गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले अपाङ्गता भएका नागरिकको अधिकार व्यवहार कार्यान्वयन हुनु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो। अध्यक्ष गुरूङले संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी उपयोगका लागि राज्य, स्थानीय तह र सरकारवाला सबै निकायको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो। मर्सिङ्गे गाउँपालिकाले अपाङ्गता भएका नागरिकका आवश्यकता र अधिकारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम मार्फत विभिन्न योजना सञ्चालन गरिरहेको पनि अध्यक्ष गुरूङले जानकारी दिनुभयो। आयोजकका अनुसार तालिमले सहभागीलाई आफ्नो अधिकार, कानूनी संरक्षण र राज्यका दायित्व स्पष्ट जानकारी दिँदै अधिकार मुख्य पहिरक, आत्मविश्वास तथा नीतिगत विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। परियोजनाका पुनर्स्थापना अधिकृत प्रेम महर्जनका अनुसार तालिम असार 26 र 27 गतेसम्म सञ्चालन हुनेछ। धादिङ नेत्रहीन संघका अध्यक्ष ज्ञानेन्द्र लामसालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेले स्वागत मन्तव्य गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा तनहुँ नेत्रहीन संघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद अधिकारी, गोर्खा नेत्रहीन संघका संस्थापक अध्यक्ष पवन कुमार बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नेत्रहीन संघका सचिव विष्णु पोखरेलले गर्नुभएको थियो। संघीय सांसदको सार्वजनिक लेखा समितिले बेरोजगारमाथि विस्तृत छलफल र अध्ययन गर्न पाँचवटा उपसमिति गठन गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकले उपसमिति गठन गरेको हो। समितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरोजगारलाई समयमै फटछट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई पाँचवटा समूहमा विभाजन गरेको छ। अर्थ र सुशासन उपसमितिको संयोजकमा राकेश रूकेश रंजित चयन हुनुभएको छ। राज्य सुरक्षा, न्याय, कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञ बहादुर बोगटी हुनुहुन्छ। खुशबू ओलीको संयोजकत्वमा भौतिक पूर्वाधार, पर्यटन र विकास उपसमिति तथा आर्थिक उत्पादन, सामाजिक न्याय, कल्याण र समावेशी उपसमिति संयोजकमा मनिष शाह हुनुहुन्छ। सभापति खड्गले सार्वजनिक लेखा समितिको उपसमितिहरूमा गठन भइसकेकाले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले समितिले उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनीतिक दल नेताहरूलाई अपील समेत गर्नुभयो। यसअघि बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित भएको छ। तर बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी तीन उपसमितिको नेतृत्व रासुपाले पाएको छ। आगामी असोज एक गतेदेखि सर्वोच्च अदालतको नियमित सुनवाई प्रक्रिया करिब डेढ़ साता प्रभावित हुने भएको छ। हरेक वर्ष नयाँ आर्थिक वर्षमा लगत साधन नियमित सुनवाई रोकिने अभ्यास छ। सोही अनुसार यो वर्ष नयाँ आर्थिक वर्ष शुरू भएपछि करिब डेढ़ साता सुनवाई प्रक्रिया प्रभावित हुने भएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार साउन 11 गतेबाट मात्र नियमित सुनवाई हुनेछ। यसअघि दुई सातासम्म पनि सुनवाई रोकिने गरेको थियो। यो पटक भने 11 दिन मात्रै अवरूद्ध हुने भएको सर्वोच्च अदालतले जनाएको छ। यसबीच बन्दी प्रत्यक्षीकरणका मुद्दा भने रोकिँदैन। केही निवेदनमा भने सुनवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। किर्तिपुर नगरपालिका 10 स्थित सुन्दरीघाटको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। लगातारको वर्षपछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार राति डुबान भएको हो। बिहानसम्म पनि सेन्टर जलमग्न छ। डुबानपछि सुरक्षाकर्मी 54 जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका 154 जनामध्ये 54 जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसर स्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ। केही आफन्तकोमा गएका छन् भने अरू सेन्टरकै आसपासमा रहेका छन्। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ प्रहरीद्वारा जंगलबाट 5 थान भरुवा बन्दुक बरामद। अनुसन्धान जारी। 14 लाखमा मर्सिङ्गी गाउँपालिकाको स्वागत गेट निर्माण सम्पन्न। जिल्ला स्तरीय जडीबुटी फोकल टीम बैठकमा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह सम्मानित। र अपाङ्गता अधिकारबारे 2 दिने सचेतना तालिम बेसरमा शुरू। बिहान 10 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: आया मरे नि आमा, आया नि आया।
6: के भयो दिदी तपाईलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट बस्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है।
6: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850086780।
9: नमस्कार भाउजू, यसपालि त मकै निकै राम्रो उत्पादन भएछ।
10: नमस्कार बाबु, मकै त राम्रै भयो।
11: बरु यो मकैलाई किरा लाग्नबाट कसरी जोगाउने भनेर चिन्ता लागिरहेको थियो, बेलैमा प्राविधिक बाबु आइपुग्नु भयो।
9: हो नि भाउजू, मकैमा घुन, अङ्गोमोइस ग्रेनमोथ, खपरा, खप्टे, पुतला र मुसाको डर हुन्छ नि।
11: बाबु, यी सबै थोकबाट कसरी जोगाउने होला?
9: चिन्ता लिनु पर्दैन भाउजू, त्यसका लागि मकैको घोगा परिपक्व भएपछि मात्रै टिप्ने, सफा मैदान वा म्याटमा सुकाउने, त्यसपछि सुकिसकेको मकैलाई स्थानान्तरण गरेर मुसागाडको प्रयोग गर्ने, अनि भाउजू 100 केजी मकै बराबर 1 चक्की जिंक फोस्फाइड राख्ने, अनि प्रति बोरा 50 ग्रामका दरले एक्लेटिक गोल्ड धुलो पनि प्रयोग गर्न सकिन्छ।
11: ल बाबु, बेलैमा आउनु भयो, राम्रै भयो, अब म तपाईँले भने जस्तै गर्छु।
7: सार्वजनिक हितका लागि कृषि ज्ञान केन्द्र लमजुङ।

नगरपालिका 8 छिंगे खोला पुलचोक लमजुम। थप जानकारी को लागि सम्पर्क मोबाइल 98 5 60 46 257 र 98 4 00 67 787।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबुको जोकतल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
7: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
8: यो ब्लाउज न्यू रिचो लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
8: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
7: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
4: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेसलिस्ट, बैशिसा नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846692406 र 9816674372।
3: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
4: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
9: नेपाल ऋण खप्पै बिमगा छ, क्याल्बोलुम प्रविधि से शोभा, अल्मोनियम कोटे सादा थिन, रंगीन जस्ता पाता हुलास, जुरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
10: तीन गुना लाना टुला
9: हुलास मुसम अर्कुतिल दमाइसे।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856462।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865672।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
8: गुड मर्निङ मिस,
3: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
9: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
3: भेरी गुड, डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
10: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
11: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजोङ।
12: नेशनल सिटी हस्पिटल,
13: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
14: विशेषज्ञ चिकित्सक र सेवाहरू,
15: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
14: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
15: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
14: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
15: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
16: फिजिसियन डाक्टर गौरी राम महतो,
13: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
16: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
13: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
16: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
16: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054 93 611।
13: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
17: होइने खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
18: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
17: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
18: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
17: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
18: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
17: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
19: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
18: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
20: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
21: हजुर नानी, अब सरसफाई गर्नु भएको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
20: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
21: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
22: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।

0: California.
1: Extreme energy drink.
2: मस्टैंगजी समय
3: अहिले बिहानको ठीक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोभाइडर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
8: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एनडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
5: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
6: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका सात त्रिवेणी टोलमा रहेको बछलमाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
7: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
6: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फएमा
7: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
6: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
7: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
8: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
7: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
6: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 97694887777।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
12: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
9: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
12: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
9: मलाई त एकदमै मन पर्यो।
12: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
13: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
14: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा फोन नम्बर 0675204535 4475 विश्वास तपाईँको सेवा हाम्रो
15: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
16: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
15: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
16: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
15: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
16: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98

0: पछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0660 40 21 23, 40 21 24, मोबाइल 9841445148।
6: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।

0: छेत्री, प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816734372।
1: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
0: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675201906 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सरसिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
5: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
4: यसलाई शोख नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
5: ए हो र?
4: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
5: बाप्रे, यति धेरै जोखिम?
4: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
6: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
7: रोजगार सेवा केन्द्र, बेसी सहर, 98470-14549।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
12: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज।

0: ਬੈਂਜੀ ਖੈਮਤ ਬਿਲੀ ਕਿਉਂਦੀ ਏਟੀਐਮ ਮੋਬਾਈਲ ਦੇ ਇੰਟਰਨੈਟ ਬੈਂਕਿੰਗ ਗੋਪ੍ਯ ਵਿਵਰਣ ਆ ਰਹੀ ਖਾਈ ਬਿਲੇ ਤੁਈ ਮਾਧਿਅਮ ਕਿਆਰੇ ਨਿਓ ਦੇ ਪ੍ਰੇ ਛਲੀ ਜਾਣਕਾਰੀ ਰੀ ਵਿਸ਼ਿਆ ਨਿਓ ਕਾਲ ਪਰ ਦਿਮੋ ਚਮਈ ਨਿਓ ਠਗਦਿਲ ਖਾਮੋ ਬੈਂਗਰ ਵੇ ਕਰਮਚਾਰੀ ਬੀਰਾ ਨਿਓ ਦੇ ਪ੍ਰੇ ਵਿਵਰਣ ਰੀ ਵਿਸ਼ਿਆ ਬੈਂਗ ਦੇ ਨੀਲ ਪਰ ਦਿਮੋ ਨਿਓ ਤਾਨੀ ਸਤਰਕ ਤਾਨਾ ਠਗਦਰ ਕਿਆ ਬਚੇਨਾ ਸਿਧਾਰਥ ਬੈਂਗਰ ਕਿਆਲੇ ਜਨ ਹਿਤਰੀ ਜਾਰੀ ਸੰਦੇਸ਼
1: ਸਿਧਾਰਥ ਬੈਂਕ ਸੰਬੰਧ ਸਦਾਈ ਭਰੀ ਲਾਈ
2: यो मोबाइल तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेश हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099453
5: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
6: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा
7: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ
6: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल
7: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य
7: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसपारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ
6: विस्तृत जानकारीको लागि
7: केयर फार्मेसी बेसी सर साथ पुरानो बैंक चोक सम्पर्क फोन 0665906383 मोबाइल 9849068924 र 9845867780

0: 98400067787।
1: और संग दिया है पंचानबे नहीं हर्ष।

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
7: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
8: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
9: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
10: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
9: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
10: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
9: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
10: साथै सुनचाबी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
11: आकर्षक ज्वेलरी सुनचाबी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
12: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
13: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
14: अब धेरैजनाले खोज्ने गरेको त बेसिसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
15: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
13: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
16: तपाईँको सन्तुष्टि हाम्रो चाहना
17: कक्षा 11 भर्ना सम्बन्धी सूचना
18: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
17: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ
18: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
17: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
18: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
17: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
18: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
17: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
18: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
17: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
18: मासिक एकाइ परीक्षाको व्यवस्था
17: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
18: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला
17: जीपीए 3.602 सम्म 100% छात्रवृत्ति,
18: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
17: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
18: थप जानकारीका लागि
17: जनविकास माध्यमिक विद्यालय बेसीसहर नगरपालिका साथ लमजुङ, सम्पर्क फोन 9864074553, 9855475, 9864085791 र 9864083862।
19: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर,
20: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
19: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
21: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
19: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
22: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
23: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
22: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
23: ल भइहाल्छ नि नानी।
24: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
25: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
24: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन चोक, फोन 0665201120, मोबाइल 9864074745।
26: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272
5: हेलो
6: हेलो बहिनी सन्चै छौ
5: हजुर सन्चै छु हजुरलाई कस्तो छ
6: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
5: आहा अनि हुलाकमा पो जानु
6: हो नि हुलाकमा जाऊ न
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
6: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
5: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
6: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
5: ए सहरमा मात्र होला नि
6: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
5: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
9: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
8: अब जापान ट्राई होइन स्योर गरौं
9: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
9: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
9: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
10: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
11: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मासिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
12: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
11: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
13: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
14: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङ्गे कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छुपरे टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी शनिबारे बसाईमा छौं शनिबारको बसाईमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ त्यसको लागि तपाईँले 0665220020 फोन गर्नु सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्सङ्गेको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा कार्यक्रम मा उपस्थित हुने गर्छौ तपाईले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ एकदमै गर्मी पनि छ प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनु होला यहाँले गाईवस्तु चराउनको लागि जाँदै हुनुहुन्छ गइसक्नु भएको छ भने सहारीमा बस्नुहोला एकदमै सावधानीको साथमा र छाता लिएर चाहिँ जानुहोला र यो गर्मीमा पातलो लाम्बाउले कपड़ाहरू पनि प्रयोग गर्न सक्नुहुनेछ गर्मीबाट बच्नको लागि र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला तपाईँले फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने त्यहाँबाट कमेन्ट पनि गर्न सक्नुहुनेछ आइतबारको दिनमा एउटा शीर्षकमा हामी कुराकानी गर्छौं सोमबारको बसाईमा तपाईँले जुनसुकै विधाको गीतहरू रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ मंगलबारको बसाईमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ बिहिबारको बसाईमा तपाईँले लेख रचनाहरू प्रस्तुत गर्न सक्नुहुनेछ भने शुक्रबारको बसाईमा हामीले म्युजिकको ट्र्याक लिएर आउँछौं तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ र आज साताको अन्तिम दिन तपाईँले चाहिँ खुल्ला गीत गाउन सक्नुहुनेछ यो हाम्रो सात दिनको बसाई यसरी नै हामी कार्यक्रममा उपस्थित हुने गर्छौं आज पनि तपाईँले आफूलाई मनपर्ने जुनसुकै गीत गाउनको लागि हामीलाई फोन गर्न सक्नुहुनेछ त्यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
1: हेलो
0: नमस्ते गुड आफ्टरनुन कृष्णजी सन्चै हुनुहुन्छ
1: हजुर सन्चै छु नि तपाईँ सन्चै हुनुहुन्छ
0: हजुर एकदमै सन्चै छु के गर्दै हुनुहुन्छ
1: हजुर बसी बसाइ नै हो
0: बसी बसाइमै हुनुहुन्छ है पानी पिउनु भएको छ कि छैन कृष्णजीले
1: हो तपाईँले भनेर बल्ला सम्झाए एकछिन त के अब पिउनु पर्ला तपाईँले पिउनुभयो
0: हजुर मैले चाहिँ पिइरहेको छु है
1: भेरी गुड
0: अनि आज फोन गर्नुभएको छ बसाईको बारेमा जानकारी छ कि छैन कृष्णजीलाई
1: जानकारी त अब कामै के हो मेरो 100% नै जानकारी छ तर अब खोइ गीत गाउनु पर्ने होला के रे
0: हजुर एकदमै हो
1: नियमको पालन त गर्नै पर्यो कि रे है हुन्छ नि त फोन नगर्दा म गरिहाल्यो अब दिनदिनै फोन गर्दा त उल्टी नै आउँछ होला तपाईँहरूलाई नि
0: होइन होइन अब दिनदिनै फोन गर्नुहुन्छ एकदमै खुसी लाग्छ अब दिनदिनै हामी पनि त दिनदिनै जोडिन्छौँ त तपाईँहरूले फोन गर्नुहोला भनेर पो हामी कार्यक्रम सञ्चालन गर्छौँ त दिनदिनै बरु सधैँ म एक्लैले चलाइरहँदाखेरि तपाईँहरूले बरु बोरिङ पो भएको छैन कि आवाज सुन्दाखेरि
1: हो त्यही भएर तपाईँलाई अब एक्लै बोल्दाखेरि त अलिकति के अरे ऊ हुन्छ होला भनेर मैले फोन गरेर कारण त्यही हो कि
0: हजुर हुन्छ कृष्णजी गीत गाउनुहोस् त
1: हस् त जानी नजानी गाइदिन्छु नि भाइ
0: हजुर हुन्छ
1: मेरो माया आऊ र तिम्रो मथु मेरो तको थारा

0: हजुर एकदमै मिठो गीत गाउनु भएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद छ। आजको विषयबाट सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ कृष्णजी?
1: हजुर सम्झिनु पर्दा सबभन्दा पहिला तपाईँलाई
0: हजुर धन्यवाद,
1: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई, अनि मर्चेन्डी होल टिमलाई, अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमी सबैले कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई एकमुष्ट सम्झिँदै बिदु भए है। हवस् त बाबा।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। आजको पहिलो कलर कृष्ण लामाजी जोडिनु भएको थियो, उहाँले एकदमै मिठो गीत गाउँदै सम्पूर्ण साथीलाई सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाएको साथमा। तपाईँले आफूलाई मनपर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, बाट पनि तपाईँले सुन्न सक्नुहुनेछ भने। अभागिनी राई युनिसाजीले लेख्नु भएको छ मिस यु अल भनेर, मिस यु युनिसाजी, यहाँलाई पनि एकदमै सम्झना छ भनेर लेख्नुहुन्छ। फोन चाहिँ कहिले पनि गर्नुहुन्न कि फेरि यहाँले चाहिँ। सौरभ केसीजीले लेख्नु भएको छ हेलो सिस्टर, गुड आफ्टरनून, म बागचौर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। रूपसना योगीजीले लेख्नु भएको छ नमस्कार दिदी, सुन्दैछु सिन्धुली डुङ्ग्रेवासबाट, रूपसना योगी, मिस यू अल भन्नुभएको छ। नमस्कार रूपसनाजी, फोन पनि गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। मन प्रसाद गुरूङजीले लेख्नु भएको छ गुड आफ्टरनून एण्ड नमस्ते, ह्याप्पी स्याटरडे, सुन्दैछु मलेसियाबाट भन्नुभएको छ। गुड आफ्टरनून मन प्रसादजी, सन्चै हुनुहुन्छ भने तपाईँले लेख्न सक्नुहुनेछ है। र आज फ्री नै हुनुहुँदो रहेछ, नेपाल आउनुभएको बेला चाहिँ तपाईँले पक्कै पनि रेडियोलाई भिजिट गर्न सक्नुहुनेछ, फोन पनि गर्न सक्नुहुनेछ। मन प्रसादजी शुरूआती चरणमै छौ, यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: আন্দোলন করো ইয়া পান চির খায়ে।
1: অন্যকে নিধাত।

0: फेरि पनि स्वागत छ मर्साङ दि कल टाइममा। कार्यक्रम प्रस्तुत म लक्ष्मी छु र टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिनुले। र आज हामी साताको अन्तिम दिन शनिबारको बसाईमा छौं। शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँले 0665520020 डायल गरेर सम्पर्क गर्नुपर्ने हुन्छ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं। सात दिनको सातै बार फरक फरक बसाईको साथमा तपाईँले पनि आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ र कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सुन्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ, के छ हाल खबर, लामो समयपछि आइपुगे पोखराबाट मनको साथी। मेरो मोबाइल हराएको कारण कार्यक्रममा सहभागिता जनाउन सकिन, अर्को मोबाइल लिएर कमेन्ट पठाएको छु, अब कार्यक्रमलाई निरन्तरता दिनेछु, सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन भनेर पठाउनु भएको छ। हजुर नमस्कार जीवनजी, एकदमै खुशी पनि लाग्यो, दुःख पनि लाग्यो, यहाँको फोन हराएको रहेछ है। एकदमै सतर्क अपनाउनुपर्छ, अब फोन भन्ने चिज चाहिँ अब यताउति गाडीहरूमा पब्लिक प्लेसहरूमा लिएर हिँड्दाखेरि चाहिँ एकदमै सतर्क अपनाउनुपर्छ। कुनै बेला हामी एक्लै हिँडिरहँदा पनि हराउने अवस्था हुन्छ, हाम्रो दिमाग चाहिँ अर्को अर्को कुरामा पनि परिरहेको बेलामा चाहिँ, र फोन पनि गर्न सक्नुहुनेछ। यहाँले पहिले पहिले त फोन पनि गर्नुहुन्थ्यो, आजभोलि कमेन्ट मात्रै गर्नुहुन्छ, फोन चाहिँ गर्नुहुँदैन। फ्री हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ। जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ, फ्री हुनुहुन्छ भने फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। र काममा व्यस्त हुनुभए तापनि कतिपय साथीहरूले चाहिँ काम सँगसँगै कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला भन्ने चाहिँ लागेको छ हामीलाई। यदि फ्री हुनुहुन्छ भने फोन गर्नुहोला। मौसम एकदमै गर्मी छ, पानी कति ठाउँमा पानी पनि परिरहेको छ होला। यहाँले पानी परे तापनि घाम लागे तापनि पानी पिउन चाहिँ नबिर्सिनु होला, प्रशस्त मात्रामा पानी चाहिँ पिउनुहोला। प्रशस्त मात्रामा भनिरहँदाखेरि एकैचोटि घट घट घट घट पिउने चाहिँ होइन, तर पटक पटक समय मिलाएर चाहिँ पानी पिउनुहोला। हामीलाई चाहिँ तिर्खा लागेको बेला अथवा खुर्सानी खाइहालेको बेला मात्रै हामी पानी पिउने गर्छौं, बाढुड्की लागेको बेला मात्रै पानी पिउने गर्छौं। त्यसलाई हटाएर चाहिँ ढिला भन्दा पानी चाहिँ पिउने गर्नुहोला। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने डेफिनेटली फोन गर्न सक्नुहुनेछ। 0665520020 डायल गरेर सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। तपाईँले कुन बसाईमा जोडिन रुचि लाग्छ त्यो बसाईमा तपाईँले जोडिन सक्नुहुनेछ। फोन गर्नको लागि 0665520020 तपाईँले डायल गर्न सक्नुहुनेछ। यति बेला कसैले पनि हामीलाई फोन गर्नुभएको छैन, फेरि पनि तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छु, स्वीकार दिनुहोला।
1: अनि दाई गाउँठाउँ घुम्नुहुन्छ, कतै कुनै केटी माथि आज दिँदैन?
2: त्यसले केटी पायो भने त हामीलाई नै बिर्सिन्छ।
3: के भन्ने केटा हो,

यो मिठो सांगीतिक ओसिलेपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0665520020 डायल गरेर आजको बसाईमा जोड़िन सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ। सात दिनको साथै बार फरक फरक बसाईको साथमा तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम प्रत्येक दिन रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा प्रसारण हुन्छ। त्यहाँबाट पनि तपाईँले सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ र ककसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। सत्यकला इसाराजीले लेख्नु भएको छ, मिस यु प्यारी रिमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्ड्स भनेर सम्झिनु भएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना छ सत्यकलाजी, कहिले कसो हामीलाई पनि सम्झिने गर्नुहोला है। मीडिया प्रेमी जनक लामाजीले लेख्नु भएको छ, लहै कस्तो सुन्दर असारे गीत, साह्रै राम्रो, मेरो फेभरेट गीत सुनेर म पनि टुप्लुक्क आए है रेडियो मर्स्याङदीलाई सम्झिँदै। अनि आज पहिलो पटक हजुरले ब्युटिफुल संचारिका सिस्टरको उत्कृष्ट कार्यक्रम सामाजिक सञ्जाल फेसबुक अडियो लाइभ मार्फत सुन्दै मनोरञ्जन लिँदैछु है। अनि के छ हो न्यू खबरहरू हजुर लगायत रेडियो मर्स्याङदी, अलि अर्जेको अनि आजको मेरो सम्झना सन्देश राख्नुपर्दा स्पेशल त हाँसिली र रसिली स्वीट भोइस कि धनी ब्युटिफुल सञ्चारिका हजुर नै मिठो सम्झनासँगै आजको दिन स्वस्थ रहोस्, व्यस्त रहोस् अनि सिसा पारिरहेर आफ्नो सृजनाशील कोमल हातको 10 वटा आमला किबोर्डमा व्यस्त राखेर आफ्नो भूमिका निर्वाह गरिरहनुहुने टेक्निसियन मित्र दिलु सिस्टरलाई पनि अविरल माया सुमधुर सम्झना अनि मेरो साथीहरू भनेर अविन लामा, मुना मुखिया, मीना श्रेष्ठ, जुनु तामाङ, सम्झना घिसिङ लगायत सम्पूर्ण नाम छुटेका सबै साथीलाई धेरै धेरै माया ल। मी मीडिया प्रेमी जनक लामा नुवाकोट जिल्ला काकनी गाउँपालिका घर भई हाल कर्मथलो काठमाडौँ बुद्धनगर प्यारो इन्द्रेणीको दोहोरी घरबाट सुन्दैछु ल। सामाजिक सञ्जाल फेसबुक अडियो लाइभ मार्फत मजाले हजुरको मिठो बोली भन्नुभएको छ। हजुर एकदमै धेरै खुशी लाग्यो जनकजी, एकदमै यहाँले चाहिँ फोन पनि गर्न सक्नुहुनेछ आगामी बसाईमा, अथवा मिल्छ भने आजै पनि फोन गरेर जोडिनुहोला र आज चाहिँ गीत गाउने बसाइरहेको छ। कस्तो खुशी लाग्यो यहाँको कमेन्ट पढेर। जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ जोडिन सक्नुहुनेछ, आज चाहिँ गीत गाउने बसाइरहेको छ, खुल्ला गीत गाउने बसाई। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा जोडिने गर्छौं, आजको बसाईमा चाहिँ यहाँले खुल्ला गीत गाउन सक्नुहुनेछ। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते शुभ दिन, म ढकाल धर्मराज वीरता मोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज असार 27 गते जन्मदिन मनाउनु हुने इलामकी बहिनी उर्मिला ढकाल, मोरङ लेटाङकी बहिनी जानुका अधिकारी र शंखु सबका मीडिया प्रेमी साथी सन्तोष भण्डारीलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई शुभ दिनको कामना गर्न चाहन्छु भन्नुभएको छ। हजुर नमस्ते धर्मजी, एकदमै खुशी लाग्यो नेपाल आउनु भएको बेला चाहिँ यहाँले प्रत्यक्ष रूपमा फोन पनि गर्नुहोला, कमेन्ट सधैँ गर्नुहुन्छ। अब कमेन्ट पढिरहँदाखेरि सुनाइरहँदाखेरि तपाईँको आवाज पनि एकदमै सुन्न मन लागेको छ, नेपाल आउनु भएको बेला चाहिँ पक्कै पनि फोन गर्नुहोला। र आज यो बसाईमा एकदमै न्यून मात्रामा साथीहरू जोडिनु भएको छ, पक्कै पनि काममा व्यस्त त हुनुभएको कारणले गर्दाखेरि चाहिँ फोन नगर्नु भएको होला। उहाँहरूले फ्री हुने र फोन नगर्ने त हुँदै पनि हुँदैन, उहाँहरू फोन गर्ने चाह हुँदा हुँदै पनि काममा व्यस्त भएर चाहिँ फोन गर्न नपाउनु भएको होला भन्ने चाहिँ लागेको छ। तैपनि फेसबुकबाट धेरैजना साथीले सुनेर राम्रो प्रतिक्रिया दिँदै हुनुहुन्छ। यदि तपाईँले पहिलोचोटि सुन्दै हुनुहुन्छ अथवा धेरै पटक सुनिराख्नु भएको छ र कमेन्ट गर्दै पनि हुनुहुन्छ, तपाईँ जोडिन इच्छुक हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। यति बेला कार्यक्रमको आधा आधीमा आइसकेको छौं, तपाईँको सामु एउटा मिठो सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसूनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ।

0: गराउनु भए समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
1: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477692।
2: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
2: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
3: बाप्रे, यति धेरै जोखिम?
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

मीठो सांगीतिक कोसेली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। तपाईले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला। कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। गुरूङ टेकजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, गुड आफ्टरनून, म मलेसियादेखि सुन्दैछु। रेडियो मर्सेङदी सुनेर बस्नुहुने सम्पूर्ण मेरो न्यानो माया र सम्झना आजको दिन शुभ रहोस्। सम्झिनु पर्दा मेरो घर परिवार लगायत सबै चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई भन्नुभएको छ। थाहा छैन माया शीर्षकको थोरै शब्दहरू लेखेर पठाउनु भएको छ उहाँले। मैले तिमीलाई बुझाउन सकिएन या तिमीलाई मैले बुझ्न सकेनौ। मैले तिमीलाई बुझाउन सकिएन या तिमीलाई मैले बुझ्न सकेनौ। अब त मेरा शब्दहरू पनि सकिँदै गएका छन्। यही शब्दहरू जस्तै म पनि सकिए भने तिमीले कहिले पनि पछुतो नमान्नु है। मिस यु, बाई बाई भनेर लेख्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ टेकजी, गुड आफ्टरनून। एकदमै धेरै खुशी लाग्यो, सात समुद्र पारीबाट पनि कार्यक्रमलाई माया गरेर यति मिठो शब्दहरू लेख्नु भएको छ। एकदमै दुःखी पनि छु यहाँले लेख्नु भएको जुन शब्द छ, यहाँ चाहिँ सकिनु भएन है, सधैँ कार्यक्रममा जोडिनु भयो नि, यो त शब्दमा मात्रै सीमित राख्नुहोला। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, नमस्कार, म अहिले दाङबाट बुटवल जाँदैछु, जय रेडियो मर्सेङदी भन्नुभएको छ। नमस्कार, यहाँको यात्रा शुभ रहोस् भन्न चाहन्छु, सफल रहोस् भन्न चाहन्छु लक्ष्मीजी, र भोलि अथवा आगामी व्यवसायमा चाहिँ पक्कै पनि फोन गर्नुहोला। स्वर्णिम रायजीले लेख्नु भएको छ, मिस यु अल भनेर, मिस यु टु स्वर्णिमजी। लक्ष्मी प्रसाद मिश्रजीले फेरि पनि लेख्नु भएको छ, आहा कति मिठो गीत भन्नुभएको छ, एकदमै धेरै धन्यवाद। हाम्रो टेक्निसियन साथीलाई चाहिँ यसको आश्रय जानुपर्छ, उहाँले चाहिँ बताउनु भएको हो। र चित्र गुरूङजीले लेख्नु भएको छ, हेलो हाई सबै साथीहरूमा एण्ड लक्ष्मी, दिलु, सुधा बहिनी र मर्साङदी टीमलाई मेनी मोर लभ भन्नुभएको छ। हेलो नमस्ते, एकदमै धेरै खुशी लाग्यो, यहाँलाई पनि एकदमै धेरै सम्झना। अनिसाजीले लेख्नु भएको छ, मिस यु अल भनेर, मिस यु अनिसाजी। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, संचालिका ज्यू नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर नगरपालिका आठ बेलटार रायचोकबाट फेसबुक लाइभमा रेडियो मर्साङदी एफएम 95 MHz भन्नुभएको छ। हजुर एकदमै खुशी लाग्यो टेक बहादुरजी, पहिले जसरी फोन पनि गर्नुहोला फ्री हुनुहुन्छ भने। तपाईँले चाहिँ हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ, सात दिनको सातै बार फरक फरक बसाएको साथमा तपाईँले पनि आफूले मन पनि बसाएको दिनमा फोन गर्न सक्नुहुनेछ। आज चाहिँ एकदमै न्यून मात्रामा साथीहरू जोडिनु भएको छ, पक्कै पनि काममा व्यस्त हुनुभएको होला, काममा व्यस्त हुनुहुन्छ भने प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सिनु होला, र फुर्सद मिल्छ भने फोन पनि तपाईँले पक्कै पनि गर्न सक्नुहुनेछ। आज शनिबारको दिनमा तपाईँले मनपर्ने जुनसुकै गीतहरू गाउन सक्नुहुनेछ, त्यसको लागि तपाईँले 0665020020 डायल गर्न सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ, आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी छलफल गर्छौ, सोमबारको बसाईमा तपाईँले जुनसुकै विधाको गीतहरू रोज्न पाउनुहुनेछ, मंगलबारको बसाईमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ, बुधबारको बसाईमा चारवटा बसाईबाट तपाईँले गीतहरू रोज्न पाउनुहुनेछ भने बिहिबारको बसाईमा लेख रचना, रूकथा, कविता, गजल, मुक्तक, चारु, शायरी र एकदमै अविस्मरणीय क्षणहरू पलहरू छ भने पनि तपाईँले एकदमै सुनाउन सक्नुहुनेछ। शुक्रबारको बसाईमा हामीले म्युजिकको ट्र्याक लिएर आउँछौं, तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ भने साताको अन्तिम दिन शनिबारको दिनमा चाहिँ हामी तपाईँको लागि खुल्ला गीत गाउने बसाइ लिएर आउँछौ। शनिबारको दिनमा चाहिँ आफूलाई मनपर्ने जुनसुकै विधाको गीतहरू चाहिँ तपाईँले गाउन सक्नुहुनेछ। र आज चाहिँ धेरैजना साथीहरू चाहिँ जोडिनु भएको छैन, नियमित रूपमा जोडिने साथीहरू पनि सन्चो हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ, एकदमै खुल्दुली लगाइरहेको छ, यदि सुन्दै हुनुहुन्छ भने कमेन्ट मार्फत पनि भन्न सक्नुहुनेछ। अब नियमित रूपमा जोडिने साथीहरू अब कहिले कस्तो जोडिनु भएन भने पनि एकदमै बिरामी भएर पनि नजोडिनु भएको हो कि जस्तो लाग्छ, कतिपय साथीहरू चाहिँ काममै व्यस्त भएको कारणले गर्दाखेरि नजोडिनु भएको होला। र जति पनि साथीहरूले सुन्दै हुनुहुन्छ, अब धेरै जस्तो साथीहरू त जोडिनु भएको छैन, यति बेला चाहिँ म आफै गीत गाउँछु, यहाँहरूले चाहिँ सुन्नुहोला।

यो मिठो आषाढे भाका सँगै फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ अझै पनि। हामी आज शनिबारे बसाईमा छौं। शनिबारे बसाईमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। टेकु छेत्रीजीले लेख्नु भएको छ, हजुर नारी नमस्ते, दिवाकार्य नमस्ते, गुड आफ्टरनून, हजुरलाई सञ्चय एवं आरामको कामनाको साथ सुन्दैछु। म तनहुबाट, मौसमी अवस्था पानी परिरहेको छ, केही हल्का शीतल छ, गर्मी त छँदैछ, पानी पिउन नै पर्छ। अब बस्ने मिठो मन छुने सांगीतिक भाका हजुरलाई, रेडियो होल युनिटलाई र हाम्रो यस प्रोग्राम सुन्नुहुने सबै सबैलाई सम्झिँदै विदा हुन्छु भन्नुभएको छ। हजुर गुड आफ्टरनून, नमस्ते टेकुजी, एकदमै खुशी लाग्यो, कमेन्ट सधैँ गर्नुहुन्छ। टेकुजीले फोनै गर्नुहुँदैन के, त्यही भएर अलिकति चित्त पनि दुखिरहेको छ। फोन गर्नुहोला है टेकुजी भोलिको बसाईमा अथवा आगामी बसाईमा। राम पाण्डेजीले लेख्नु भएको छ, वा वा वा दामी गीत, नमस्कार, म राम पाण्डे है लमजुङबाट सुन्दैछु, दामी लाग्यो हजुरको भोइस, फेरि पनि एउटा गीत भनेर भन्नुभएको छ। यहाँले धन्यवाद छ रामजी, मेरो गीतलाई मन पराउनु भएकोमा, तर आज चाहिँ एकदमै क्षमा प्रार्थी छु, अब चाहिँ कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ, अर्को बसाईमा म पक्कै पनि गाउनु नै छु, त्यो बसाईमा पनि जोडिनुहोला। र आज को कार्यक्रमबाट हामी छुटिनुपर्ने हुन्छ, आज हामीलाई मात्र एकजना साथीले फोन गरेर जोडिनु भएको थियो हामीसँग, कृष्ण लामाजी हुनुहुन्थ्यो, उहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु फेरि पनि। र आजको कार्यक्रममा एकदमै मिठो मिठो शब्दहरू लेखेर पठाउनुहुने, कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। साथै कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै, टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु। र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले छुटिन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
4: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805067272
6: समिच्यौ चौदा क्यामे बौदे लोटी पर्दिरो बैंकैने विवरण पि बिजा मुइ खातले खै हाम्रो
7: खै खै बौ कोही लोटी भर्दिलवा
8: आङी समिच्यौ लोटी पर्दिउ छाम्ताई गुदी
7: भर्दि आ भर्दि बा लोटी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आनन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाै के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
9: सतर्क तन छन्दिर देख्या पर्दैन
10: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई

0: California Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ.
4: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

नमस्कार, दिउँसो दुई बजेको मर्स्याङ्गे बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका तीन आर्थिक वर्षको असार 26 गतेसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्यमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। खर्चतर्फ चालू आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च भएको हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खस्किँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.91% सीमित भएको छ। सरकारले पर्सि असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको ले बताउनुभयो। छापिएको राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। सिनियर ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा संचालित 12 दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यो अभियानको क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई कायम गर्दै कीर्तिमान कायम गरेको हो। कम्पनीका अनुसार EV50 मोडेलको भर्टिकल टेक अफ एण्ड ल्याण्डिङ फिक्स विंग हाइब्रिड ड्रोनले निश्चित तौल सहित 8,861 मीटरको उचाईमा पुगेर स्थिरताका साथ उडान गर्न सफल भएको छ। पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत प्राप्त इजाजत पत्र नवीकरण नगर्ने 44 फार्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा सो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेजी भएको सूचनामा उल्लेख गरिएको छ। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनले फराकिलो अन्तरले हराएको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाएको थियो। जितका लागि 131 रनको लक्ष्य पछ्याएको कतार 12 ओभरमै 25 रनमा अल आउट भयो। रचना चौधरी र रिया माले समान 3 तथा मनिषा उपाध्यायले 2 र अनु कडायतले 1 विकेट लिएका थिए। नेपाली समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछन्। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज पनि पानी पर्ने सम्भावना छ। पहाड़ र तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु उपत्यका सहित काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रे गरी 4 जिल्लामा आज बाढ़ीको उच्च जोखिम रहेको छ। यस्तै अरू 29 जिल्ला नुवाकोट, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रूपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दान, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने अनुमान छ। ती नदीमा आकस्मिक बाढ़ीको माध्यम जोखिम रहने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि काठमाण्डु सहित केही ठाउँमा नदी खोलामा भेल बाढ़ी आएको थियो।
दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz इन्टरनेट अनलाइन www.radiomarsangdi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 98465 56 233 र 98016 77 246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल ऋषिसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665204497

0: slip on ya. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बैङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहरी खोलिब रेडियो मर्सिङ दुर्क्याले यो भाषारी कत्ते छाप कोही खैमु खोइन ति औस्यो
9: ए 26 नर तिसे घरी बालोटी र रेडियो मर्सिङ दिङेन ओ गल्स्यो
10: क्यों यो आफै रेडियो मर्सिङ एफएम 95 मेगा।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हे तनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साक्षर तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आए।
8: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है?
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो बैङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845086780।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: यो मोबाइलले पनि तनावै दियो भने
13: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
14: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो बैङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
15: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0765201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 9964651901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9556046662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: जय श्री राम जय श्री राम
8: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
7: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ
7: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
8: हो नि भाउजू
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
3: पुरानो गहनासँग नयाँ गहना फाँटफेर गरिने
9: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
3: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विशेषर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
0: सम्पर्क मोबाइल नम्बर 9864595 0094 र 9800658574

0: Mania.
1: Extreme energy drink.
2: 아니, 쿠시, 게 간죠? 아스컬터 전에 푸르디르 스워스터 데크추다.
3: 하니타 카스테 게 요이나 디디. 람중 에그로비 컨선 드와라 우트파딧 수드다 람중 마하 비하나 벨루카 다이닉 에케 참차 하니 가리고추.
2: 아니 마하사이 수드다라 오르가닉 네 홀라라?
3: 호니 디디. 람중 마하타 1350 미터 우사이마 아프네 펌마 장갈리 스로드 바타 우트파딧 카티키 오르가닉 마하 호.
2: 마하 바이크 어루 키케 파인차 데 해?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एसडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
7: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
6: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
7: ए हो र?
6: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
7: बाप्रे, यति धेरै जोखिम?
6: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
8: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्छौ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
5: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
6: सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली सार्वजनिक श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुएलामा 2 हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाग्यो। हराइरहेका हजारौं मानिसहरूको खोजी चल्दै र विश्वकप फुटबलको सेमी फाइनलमा भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कालीकोटको गगनी खोलामा गैराती गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहका अनुसार गगनी खोलामा पहिरो पन्छाएर सड़क खोलाउने प्रयास भइरहेको छ। कार्यालयले बर्खायाममा यात्रा गर्दा सावधानी अप्नाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। यसैबीच बाढ़ी तथा पहिरोका कारण कर्णाली सहित 5 वटा राजमार्गका विभिन्न ठाउँमा सड़क अवरूद्ध भएका छन्। इलामको इलाम नगरपालिका वडा नम्बर 9 राजडुपालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। ठूलो पानी परेकाले सम्भावित बाढ़ीको जोखिमका कारण प्रहरीले बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जी बेसी खण्डमा चल्ने गाडीमा रोक लगाएको छ। मकवानपुरमा पहिरोको कारण भीमफेती गाउँपालिका 5 भराइङ डाँडामा रहेको कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङमा पहिरोले 9 मिनी नगरपालिका 8 बेल बगरमा रहेको कालीगण्डकी करिडोर सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। जुम्लामा पहिरोले तिला गाउँपालिका 6 त्रिवेणी देवी तातोपानी गाउँपालिका 7 ताप्तीमा सड़क अवरूद्ध भएको छ। प्रहरीले यात्रा गर्नु अघि सम्बन्धित सड़कको अवस्था बुझ्न आग्रह गरेको छ। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतिसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्य रहेकोमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। खर्चतर्फ चालू आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खस्कँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्ष 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक सन्तुलनमा देखिएको समस्याको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तभित्र लागू गर्ने निर्देश दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देश 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन एसएमएस र इमेल मार्फत ग्राहकहरूलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज रूपमा पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। त्यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएका खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ। विश्वका प्रमुख संगीत उद्योग सम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट सृजना गरेका संगीत सामग्री पहिचान गर्न नयाँ स्वैच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन्। फोनोग्राफिक उद्योगको अन्तर्राष्ट्रिय महासंघ र रेकर्डिङ इण्डस्ट्री एसोसिएशन अफ अमेरिकाले ग्रामी अवार्ड आयोजक सहित अन्य संस्थाहरूसँग मिलेर यो प्रणाली ल्याएका हुन्। श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्यले पहल गरेको संस्थाहरूले जनाएका छन्। नयाँ प्रणाली अन्तर्गत दुई प्रकारका लेबल प्रयोग गरिएका हुनेछन्। गीत वा रेकर्डिङ को धेरै जसो वा सम्पूर्ण सृजनात्मक पक्ष एआईबाट तयार भएमा त्यसमा एआईद्वारा सृजना गरेको लेबल लगाइनेछ। मुख्य रूपमा मानव सृजनामा आधारित तर केही अंशमा एआईको सहयोग लिएको सामग्रीमा भने एआई सहायता प्राप्त लेबल प्रयोग हुनेछ, जहाँ मुख्य स्वर र वाद्य प्रस्तुति भने मानव कलाकारकै हुनुपर्नेछ। यो प्रणाली विश्वव्यापी रूपमा संगीत स्ट्रीमिङ सेवामा लागू गर्ने लक्ष्य छ। एप्पल म्युजिक अनुसार नयाँ अपलोडको एक तिहाई भन्दा बढ़ी सामग्री पूर्ण रूपमा एआईबाट सृजित छन्। स्ट्रीमिङ सेवाहरूको संस्था डिजिटल मीडिया एसोसिएशनले पनि यो लेबलिङ प्रणालीको स्वागत गर्दै एआई सम्बन्धी मेटा डाटा थप सुदृढ बनाउने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943334955।
6: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसैका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई जिम्मेवारी छोडेको हो। 5 सदस्यीय हुने आयोगमा अहिले आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबडा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरेका 3 जना विरूद्ध उजुरी आह्वान सहित सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ। विदेशको खबर भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परिज्यान गुमाउनेको संख्या 4,000 जना आएको भेनेजुएला सरकारले जनाएको छ। असार 10 गते आएको भूकम्पका कारण कम्तीमा 4,118 जनाको ज्यान गएको पुष्टि भएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रेड्रिगेजलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यस्तै 16,740 जना घाइते भएका छन्। थप हजारौं मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी राखिएको छ। उद्धार टोलीहरूले अब जीवित व्यक्तिहरूको सम्भावना भने नरहेको जनाएका छन्। परिवारका सदस्यहरूले उनीहरूलाई सम्मानजनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषबाट खोज्ने काम जारी राखेका छन्। यसैबीच संयुक्त राष्ट्रसंघले भेनेजुएलामा भूकम्प राहत कार्यका लागि झण्डै 30 करोड़ डलरको तत्कालीन अपील जारी गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार तेस्रो पल्ट क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हलाण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेल्जियम पनि लयमा छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गए राति भएको खेलमा जिमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनलका फाइनल खेलमा साबिक विजेता फ्रान्सले मोरक्कोलाई 2-0 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गगर्ने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध। बिती राजमार्ग काभ्रे खण्डका आवाज जावत रोकियो। यात्रा शुरू गर्नु अघि सड़कको अवस्था बुझ्न आग्रह। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै। चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली। सार्वजनिक श्रोतालाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुएलामा 2 हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाग्यो। हराइरहेका हजारौं मानिसको खोजी चल्दै र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: साली नदीको शिर,
12: मणि चूडको काख,
11: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
11: भीडभाडबाट टाढा,
12: सहरबाट नजिकै।
11: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
13: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
14: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा। म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
15: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
16: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
17: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यका सहितका केही नदीमा आकस्मिक बाढ़ीको जोखिम देखिएको छ। उपत्यका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई बहने केही ससान नदीमा आकस्मिक बाढ़ीको उच्च जोखिमको सम्भावना रहेकाले यी जिल्लाका तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गैराती अविरल वर्षाका कारण बागमतीको बाढ़ी पस्दा काठमाडौँको किर्तिपुरमा रहेको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबान परेको छ। सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी बिचल्लीमा परेका छन्। लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन्। नेपालमा उपलब्ध गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यका साथ काठमाडौँमा दुई दिने शैक्षिक मेला शुरू भएको छ। बितेको 11 वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले नेपाली शैक्षिक संस्थाहरूले पनि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ। मेला आयोजक संस्थाका निर्देशक तारामान रावलका अनुसार नेपाली शिक्षा क्षेत्रबारे समाजमा रहेका नकारात्मक धारणालाई चिर्न र स्वदेशी विश्वविद्यालयका क्षमता प्रदर्शन गर्न यो कार्यक्रम महत्वपूर्ण माध्यम बनेको छ। यस वर्षको मेलामा 50 भन्दा बढ़ी सरकारी तथा निजी संस्थाहरूको सहभागिता रहेको छ। पछिल्लो समय विद्यार्थीहरू अध्ययन भन्दा पनि वैदेशिक रोजगारलाई प्राथमिकता दिने प्रवृत्ति बढ़ेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै बसेर गुणस्तरीय शिक्षा हासिल गर्न सकिने र यहाँका उत्पादित जनशक्तिको पारिश्रमिक तथा बजार माग समेत उच्च रहेको जानकारी दिनुभयो। भोलिसम्म चल्ने मेलाले विद्यार्थी, अभिभावक र विश्वविद्यालय बीच एउटा मजबूत पुलको काम गर्ने र स्वदेशी शिक्षा गरिमा बढ़ाउन टेवा पुर्याउने अपेक्षा रहेको छ। भक्तपुर नगरपालिकाले पुरानो जगातीमा रहेको पुल पुननिर्माण सम्पन्न गरी आजदेखि सञ्चालन ल्याएको छ। आज आयोजित कार्यक्रममा मेयर सुनिल प्रजापतिले ऐतिहासिक महत्व भएको पुल पुनः सञ्चालनमा आउनु खुशीको विषय भएको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा प्राप्त धेरैसो गुनासोको व्यवस्थापन गरेको बताएको छ। महानगरपालिकाका अनुसार 7735 गुनासो मध्ये 93% गुनासो फर्सेट भइसकेका छन्। यसैगरी हेलो सरकार मार्फत प्राप्त 1896 गुनासो मध्ये 84% गुनासो व्यवस्थापन गरेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार दुवै माध्यमबाट प्राप्त गरेको 9631 गुनासो व्यवस्थापन गरिएको हो। नागरिकलाई गुनासो तथा सुझाव उपलब्ध गराउन महानगरपालिकाले आफ्नो गुनासो व्यवस्थापन प्रणालीको टेलिफोन नम्बर 1180 सम्पर्क गर्न आग्रह गरेको छ। मनोहरा सरसफाई तथा सम्पदा बचाऊ नागरिक अभियानको 486 साप्ताहिक सरसफाई कार्यक्रम सम्पन्न भएको छ। बिहान 7 बजेदेखि 9 बजेसम्म काठमाडौँ महानगरपालिका वडा नम्बर 32 नरेफाँट क्षेत्रमा सरसफाई गरेको हो। आजको सरसफाई अभियानबाट झण्डै 2 टन फोहोर संकलन गरेर व्यवस्थापन गरेको अभियन्ताहरूले बताएका छन्। यसैबीच साउन महिनामा पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सरसफाई अभियान शुरू भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै, चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। काठमाडौँ उपत्यका सहित केही नदीमा आकस्मिक बाढ़ीको जोखिम, बाढ़ी पसेपछि किर्तिपुरमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली र स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवर्धन गर्ने उद्देश्य सहित स्टडी इन नेपाल शैक्षिक मेला शुरू, 50 भन्दा बढ़ी सरकारी तथा निजी शिक्षण संस्थाहरूको सहभागिता। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ़ेर सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Mania Extreme Energy Drink.
1: बिस्तारै जानु त ए महिलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री

0: Bifonia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
7: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
3: किन सबैले त फालेका छन् यो फोहोरको के काम
2: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
3: अब यो फोहोर के गर्ने त
2: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि
3: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
4: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ
6: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् बुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania?
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
7: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी लागि सम्पर्क 066-590-999-9847-79-269-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
9: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
9: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
9: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
9: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
9: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
9: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
9: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
9: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
9: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
10: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
4: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
11: गुड मर्निङ मिस,
4: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
12: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
4: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
13: डडेलोका कारण बोट बिरूवा सँगै पूरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ। मिस
14: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
15: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजौं।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसी सहर नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: औठी लाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665210083
5: सम्पर्क मोबाइल नम्बर 9857133
4: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: सामाजिक सञ्जाल जी छ्यानले जाँचीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट ना URL चेक लना आख्याबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0663520973 मोबाइल 97463061
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
0: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
8: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
8: यस्तो विवाह स्वत बदर हुन्छ
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
8: तर कानून भन्दा पनि ठुलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
0: बाल विवाहका गम्भीर असरहरू
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
8: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
8: के हाम्रो पहिचान यही नै हो त
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
8: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं ग्रामीण सामुदायिक विकास केन्द्र RCTC लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19 वा 590-370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98-560-46-244।
5: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58074।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: बिस्तारै जानु त।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
2: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ताबाट खुला चिउराकरण अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850560780।
8: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू, व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
8: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
8: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
8: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
8: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाइ परीक्षाको व्यवस्था,
8: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
8: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
8: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
8: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ, सम्पर्क फोन 9460-74553, 9550-45875, 9460-85791 र 9460-83862।
9: अनि तयो कागज केमा थिए वा? अ झिल्काई के पर्सनल नम्बर ब्लक लै बदी
10: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई।
9: अनि बैंगरी
10: बैंगरी
9: चढ
10: चाहिँ तले लल्पर्दी
9: सम लल्पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
10: सतर्क तना ठगी तब्द क्या जोगी ना
11: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेचिसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-5240-97।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Japonia.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानी

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463 38518।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261
6: हेलो मर्सङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: चौधरी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ दे निल पर्दिमो न्यो तने सतर्क तना ठजरे क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
7: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ।

0: पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
2: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
1: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
2: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: Marsang Deepim 95 MHz. 95 MHz.

0: नगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन।
1: सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक।
0: नेपाली भाषाका शिल्पी आदिकवि भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक। भाषालाई मूलधारमा ल्याउने प्रयास अतुलनीय रहेको भाषाविदहरूको भनाई।
2: साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको प्रेरणाको स्रोतको रूपमा हामी भानुभक्तको योगदानलाई हामीले सम्मान गर्नुपर्छ।
1: इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। वार्ता अघि बढ़ाउनु अघि हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास दिलाउनु पर्ने।
0: र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज बिहान काठमाडौँको बुद्ध नगरमा आत्मदाह प्रयास गरेका 45 वर्षीय अश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ। आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो। आईसीयूमा राखेर उपचार गरेकोमा आज बेलुका निधन भएको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। राउतको शरीर 50% भन्दा बढ़ी जलेको थियो। श्रीमती र छोरासहित बुद्ध नगरमा बस्दै आएका राउतले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन। यसैबीच अस्ति बिहिबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयास उपचारको क्रममा ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सड़कमा प्रदर्शन गरेका छन्। नेपालीको शव गएराती वीर अस्पतालबाट महाराजगंजमा रहेको त्रिवेशी सेना अस्पताल लगिएको छ, तर आफन्त र समर्थकले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका हुन्। यस्तै जनपक्षीय ट्रेड युनियन महासंघले पनि गणेश नेपाललाई आत्मदाह गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको छ। अस्ति बिहिबार गणेश नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि गणेश र महानगर प्रहरी बीच विवाद भएको थियो। महानगर प्रहरीले उहाँको मोटरसाइकल गाड़ीमा हाल्न खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। घटनापछि प्रहरीले 3 जना महानगर प्रहरीलाई सोधपूछ गरेर छाडेको छ। घटनाको छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको समन्वयकत्वमा 5 सदस्यीय समिति गठन भएको छ।
0: बागमती किनारमा बाढ़ीले दुःख दिने तर्कसहित हटाइएका सुकुम्बासीहरू सरकारले राखेको ठाउँबाट पनि बाढ़ीकै कारण विस्थापित भएका छन्। किर्तिपुरमा रहेको होल्डिङ सेन्टर गएराती डुबानमा परेपछि त्यहाँ आश्रय लिएका सुकुम्बासीहरू पुनः विस्थापित भएका हुन्। मध्यराती सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारले सकेको जति सामान सुरक्षित ठाउँमा सारेका थिए, तर धेरै सामान बिग्रिएको छ। सरकारले अहिले नजिकैको स्मृति भवनमा अस्थायी रूपमा सारेको छ। उनीहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि निर्णय भइसकेको छैन। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। सरकारले वैशाख महिनामै नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाई उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा सारेको थियो। अहिलेसम्म स्थायी व्यवस्थापन नगरेको सरकारले अघिल्लो हप्ता सेन्टर खाली गर्न उर्दी जारी गरेको थियो।
1: बझाङको केदारसिंह र दुर्गाथली गाउँपालिकाको सीमानामा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमा ज्यान गएको छ। दुर्घटनामा अरू 12 जना घाइते भएका प्रहरीले जनाएको छ। केदारसिंह गाउँपालिका 7 काँडा चौरबाट दुर्गाथली गाउँपालिका 6 चुवापनतर्फ गुडिरहेको जीप दुर्गाथली गाउँपालिका 6 र केदारसिंह गाउँपालिका 7 को सीमानामा पर्ने सुंगुरे भन्ने ठाउँमा दुर्घटना भएको र घटनाको उद्धार भइरहेको प्रहरीले जनाएको छ।
0: दैलेखको चामुण्डा वृन्दा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गे टाढामा असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुलाराम सुविदीको शव दुर्घटनाको 9 दिनपछि अछाममा फेला परेको छ। आज बिहान अछामको तुर्माखाद गाउँपालिका 2 जबुगढमा रहेको लामगढाको कर्णाली नदी किनारमा शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार शव सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझीगाउँ निवासी 30 वर्षीय तुलाराम सुवेदीको रहेको पुष्टि भएको छ। उहाँको पहिचान बुबा डण्डपानी सुवेदीले गर्नुभएको हो। दुर्घटनामा अहिलेसम्म 4 जनाको शव फेला परिसकेको छ। प्रहरीका अनुसार त्यो दुर्घटनामा परि बेपत्ता मध्ये अब गाड़ीका सहचालक 28 वर्षीय तुलसीराम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता सहचालक र आज मृत फेला परेका चालक सहोदर दाजुभाइ हुनुहुन्छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुर्घटनाग्रस्त गाड़ी र बेपत्ता व्यक्तिहरूको खोजी कर्णाली नदीमा निरन्तर जारी राखेको छ।
1: अहिले देशका सबैजसो प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। ती ठाउँमा अझै केही समय पानी पर्ने महाशाखाको अनुमान छ। अहिले मनसूनको निम्नचापी रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको कारण अझै केही दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाड़ी र तराई भागको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्र सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरेको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरेको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा छ। यसैबीच केही ठाउँमा पहिरो र बाढ़ीको जोखिम रहेको भन्दै प्रहरीले यात्रा गर्नु अघि त्यहाँको बाटोको अवस्थाबारे जानकारी दिन आग्रह गरेको छ।
0: प्रशान्त महासागरमा अहिले देखिएको एल निनो यो वर्षभरि नै शक्तिशाली रहने सम्भावना 97% रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। अमेरिकी मौसम तथा जलवायु वैज्ञानिकहरूले गरेको पूर्वानुमान अनुसार एल निनोको शक्तिशाली प्रभाव सन् 2027 प्रारम्भिक वसन्त अर्थात मार्च अप्रेलसम्म रहने देखिएको हो। वैज्ञानिकहरूका अनुसार एक महिना अघिदेखि तीव्र बन्दै गएको एल निनो आउँदो अक्टोबरदेखि डिसेम्बरसम्म अत्यन्त शक्तिशाली रहने सम्भावना 81% रहेको छ। त्यो समयमा एल निनोको प्रभाव सन् 1950 यताकै शक्तिशाली हुने वैज्ञानिकहरूको निष्कर्ष छ। भूमध्य रेखीय प्रशान्त महासागरको मध्य र पूर्वी क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्य भन्दा 1 डिग्री सेल्सियस भन्दा बढ़ी रहेको छ। भूमध्य रेखीय प्रशान्तको समुद्रभित्रको तापक्रम पनि वृद्धि भएको छ। वायुमण्डलीय अवस्थाले पनि एल निनोलाई थप बलियो बनाइरहेका वैज्ञानिकहरूको विश्लेषण छ। अन्य अवस्थाहरूले पनि एल निनो थप शक्तिशाली भइरहेको संकेत गरेका छन्। प्राकृतिक मौसमी चक्रकै रूपमा रहने एल निनोले विश्वभरिको मौसममा ठूलो फेरबदल ल्याउँछ। प्रशान्त महासागरबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसूनी प्रणालीलाई कमजोर बनाउने भएकोले त्यसको प्रभाव नेपालमा पनि सिधै पर्छ। एल निनो शक्तिशाली भइरहेकोले साउनको पहिलो हप्ता पछि नै नेपालमा मनसूनी वर्षा कमजोर हुन थाल्ने मौसमविदहरूको अनुमान छ। यस्तै अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रहने अनुमानका कारण नेपालमा आउँदो हिउँद पनि सुक्खा हुने सम्भावना बढ़ेको छ। पछिल्ला वर्षहरूमा लगातार हिउँदमा कम पानी परिरहेको छ। एल निनोको प्रभाव हिउँद हुँदै आउँदो प्री मनसूनसम्म पनि पर्ने देखिन्छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला, बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन। बाढ़ी पसेपछि कृतिपुरमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली। एलनिनोको प्रभाव यो वर्षभरि नै उच्च रहने वैज्ञानिकहरूको निष्कर्ष। अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रूपमा रहने विश्वास। असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुला राम सुवेदीको शव दुर्घटनाको 9 दिनपछि अछाममा
0: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतेसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्यमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। खर्चगत चालू आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खस्किँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको बजेट घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्षमा 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूका अनुसार कर राजस्व र वैदेशिक सहायता परिचालनमा देखिएको कमजोरी र विकास खर्च गर्ने क्षमताको सुस्तताले दीर्घकालीन आर्थिक सन्तुलनमा गम्भीर चुनौती थपिएको छ। यसको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
1: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तसम्ममा लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन एसएमएस र इमेल मार्फत ग्राहकलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएर खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।
0: गएको भदौ 24 गतेको आन्दोलनका क्रममा लुटपाट, तोड़फोड़ र आगजनीबाट ध्वस्त बनेको विराटनगरको भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ। झण्डै 10 महिनापछि स्टोर खुलेकै दिन ठूलो संख्यामा ग्राहकको घुइचो लागेको थियो। भाटभटेनीकी निर्देशक सावित्री घली गुरूङका अनुसार यो कम्पनीको ध्वस्त भएका शाखामध्ये पुनः खोल्ने आठौं स्टोर हो, अब झापाको बिर्तामोड शाखा खुल्ने तयारीमा छ। गुरूङले कर्मचारी र मजदूरहरूको निरन्तर मेहनतले स्टोर पुनः उभिएको बताउनुभयो। आन्दोलनका क्रममा भाट भटेनीका 28 शाखा मध्ये 12 आगजनीबाट पूर्ण नष्ट भएका थिए भने 9 क्षति पुगेको थियो। कम्पनीका अनुसार त्यसबाट झण्डै 10.5 अर्ब रूपियाँ बराबरको नोक्सानी भएको थियो। अत्याधिक क्षति हुँदाहुँदै पनि कम्पनीले कुनै कर्मचारी कटौती नगरी सबै शाखा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो, जस अनुसार विराटनगरमा नयाँ डिजाइन र आधुनिक सुरक्षा प्रणाली सहित पुनर्निर्माण सम्पन्न भएको भाट भटेनीले जनाएको छ।
1: पुराणमा सीमित रहेको मोक्षमार्ग बिउताउन बागमती सरकारले बजेटसहित कार्यक्रमको व्यवस्था गर्न थालेको छ। प्रदेश सरकारले शिव सर्किट परियोजना मार्फत 10 जिल्लाका 64 प्राचीन शिवलिंगलाई एउटै धार्मिक मार्गमा जोड्ने अभियान थालेको हो। झण्डै 1.93 अर्ब रूपियाँ लागत अनुमान गरेको यस परियोजनाको पहिलो चरणमा सिन्धुली, काठमाण्डु र काभ्रेका लागि बजेट विनियोजन भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको आदिलिंग कुशेश्वर महादेवबाट यात्राको शुरूआत हुनेछ, जहाँ अहिले 5.76 करोड़को निर्माण कार्य अघि बढ़ेको छ। इन्जिनियरिङ अध्ययन अनुसार आदि लिंगदेखि पशुपतिनाथसम्मको यो सर्किट 955 किलोमिटर लामो हुनेछ, जस अन्तर्गत 63 किलोमिटर सड़क स्थल हुने र 34 किलोमिटर पुरानो पदमार्ग संरक्षण पनि गरिनेछ। स्कन्द पुराणको हिमत्व खण्डमा वर्णित यो झण्डै 2900 वर्ष पुरानो मोक्ष मार्ग पुनर्जीवित भएसँगै धार्मिक पर्यटन प्रवर्धन, स्थानीय रोजगारी र आर्थिक विकासमा टुवा पुग्ने प्रदेश सरकारको दावी छ।
0: नेपालमा कुपोषण अन्त्यका लागि पोषण मैत्री कानून, पर्याप्त बजेट र जनचेतना अपरिहार्य रहेको सांसदहरूले बताएका छन्। बाल पोषणको अवस्था, चुनौती र सरकारवालाको भूमिका विषयक राष्ट्रिय संवादमा राष्ट्रिय सभा सांसद डाक्टर अञ्जना साक्यले पोषण मैत्री कानून बनाउन संसद मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले शिक्षा बीमा अवधारणा लागू गरे बाल पोषण, खाजा र स्वास्थ्य सेवा समेत समेट्न सकिने बताउनुभयो। राष्ट्रपतिकी सांसद ज्ञानु पौडेलले बाल बालिकामा खर्च भएको बजेटको अनिवार्य सामाजिक परीक्षण र कर्णाली, मधेश, लुम्बिनी जस्ता प्रदेशमा लक्षित कार्यक्रम आवश्यक रहेको बताउनुभयो। विज्ञ डाक्टर किरण रूपा खेतीले नेपालमा 5 वर्ष मुनिका 33% बाल बालिकाको मृत्यु कुपोषणका कारण हुने र पोषणमा $1 लगानीले $16 प्रतिफल दिने जानकारी दिनुभयो। सहभागीहरूले 3 तहका सरकारले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने जोड़ दिएका छन्।
1: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: the back is bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा राखिएको भन्दै चेतावनी दिनुभएको छ। ट्रुथ सोशलमा लेख्दै ट्रम्पले आफूमाथि हत्याको प्रयास भएमा थप हजारौं मिसाइलले इरानका सबै क्षेत्र ध्वस्त पारिने चेतावनी दिनुभएको हो। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुलाई मार्नुपर्ने नारा लगाएका थिए। नेटो शिखर सम्मेलनमा ट्रम्पले आफू इरानको हत्या सूचीमा पहिलो स्थानमा रहेको दावी गर्नुभएको थियो। वाल स्ट्रीट जर्नल र सीएनएनका प्रतिवेदन अनुसार इजरायली गुप्तचर निकायले ट्रम्पलाई नयाँ हत्या षड्यन्त्रबारे जानकारी गराएको छ। ट्रम्प गएको वर्ष बटलर र्यालीमा भएको गोलीकाण्ड सहित विगतमा कम्तीमा 5 पटक हत्याको निशानामा परिसक्नु भएको छ। इरान अमेरिका पछिल्लो हप्ता फेरि आक्रमण प्रत्याक्रमणमा जुटेका छन्। यसबाट गएको जून 17 तारीकमा भएको युद्ध विराम सम्झौता संकटमा परेको छ। अमेरिकाले हर्मुज जलमार्ग खुला राख्न माग गरेको छ, जुन विश्वको ठूलो हिस्सा तेल तथा ग्यास निर्यातको बाटो हो। ट्रम्पले हर्मुज जलमार्ग पूर्ण रूपमा खुला भएको विश्वास नदिलाएसम्म वार्ता अघि नबढ़ने बताउनु भएको छ।
1: स्पेनमा डढेलोका कारण ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। अल्मेरियाको लोस गायारडोस क्षेत्रमा फैलिएको यो डढेलोमा थप 23 जना बेपत्ता भएका छन्। स्पेन अहिले इतिहासकै एक भीषण डढेलोको सामना गरिरहेको छ। अत्यधिक तापक्रम, सुक्खा जमीन र शक्तिशाली हावाका कारण बिहिबार आगो तीव्र गतिमा फैलिएको बीबीसीले जनाएको छ। बिजुलीको तार भूइँमा खसेर आगलागी शुरू भएको आशंका गरिए पनि विद्युत कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन्। संयुक्त अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। मृतकको संख्या अझै बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण यूरोपमा विश्व औषधभन्दा दोब्बर गतिमा तापक्रम बढ़िरहेको र यसले डढेलको थप विषन्ता बढ़ाइरहेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाइन्। जितका लागि 131 रनको लक्ष्य पछ्याएको कतारले 12 ओभरमै 25 रनमा अलआउट भयो। रचना चौधरी र रिया शर्माले समान 3 विकेट तथा मनिषा उपाध्यायले 2 र अनु कडायतले 1 विकेट लिए। नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ।
1: र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकप क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हालाण्डले यो विश्वकपमा 7 गोल गरिसकेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुट बेलिङ्गम पनि लयमा रहेका छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसै गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेल साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
2: आजको रंग दर्पण आदिकवि भानुभक्त आचार्यको सम्झनामा केन्द्रित छ।
3: वरदन घाँसीतिर मन्दी धन कमायो, नामकै रहोस पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरका, तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन पनि किन।
2: पर्सि सोमबार असार 29 गते नेपाली साहित्यको इतिहासमा सुनौलो अक्षरले लेखिएको दिन भानु जयन्ती। यही दिन विक्रम सम्वत 1871 तनहुको चुदी रम्गा गाउँमा आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो। नेपाली भाषा साहित्य र संस्कृतिको जगमा जति इँटा थपिएका छन् तीमध्ये सबैभन्दा पहिलो र सबैभन्दा बलियो इँटा भानुभक्तले नै राख्नु भएको हो भन्दा फरक नहोला।
4: आदि कवि तिम्रो नाम त कति चलेको छ, तिमी जस्ता सपोत बिना यो देश जलेको छ। थियो ज्ञानी बुद्धिमानी कृति अमर रह्यो, छैनौ तिमी सँगै आज सँगै भाकै भयो, छैनौ तिमी सँगै आज सँगै भाकै भयो। भानुभक्त रामायणले छायो कुना कुना, त्यसैले त सक्या छैनौ तिमी अलप हुन।
2: भानुभक्तलाई प्रेरणा दिने एउटा प्रसिद्ध प्रसंग छ। एक सामान्य खासीले आफ्नो मेहनतबाट कुवा खन्ने र त्यस कुवाबाट सबैले पानी पिउन पाउँछन् भन्ने सोच थियो। यसरी जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ भनी दिएको सामान्य अर्थीले नै जीवनको दिशा तय गरिदियो। त्यही एउटा वाक्यले नेपाली साहित्यलाई नयाँ बाटो देखायो र उहाँले संस्कृतमा मात्र सीमित रहेको महाकाव्य रामायणलाई नेपाली भाषामा भावानुवाद गरेर नागरिकको हातसम्म पुर्याउने अठोट गर्नुभयो।
3: कहिले भक्तमाला लेख्यौ त कहिले लेख्यौ रामगीता, शिक्षा लियो बाजेबाट संस्कार पिताबाट, आभारी छ नेपाली भाषा पाएर तिम्रो साथ, सधैँ हिँड्दथ्यौ तिमी हातमा किताब अनि ओठमा मिठो मुस्कान लिएर, विदा लिएर पनि अमर छौ आज तिमी त्यही अमूल्य ज्ञान दिएर।
2: त्यस समयमा साहित्य धर्म र ज्ञानका ठूला ग्रन्थहरू संस्कृत भाषामा लेखिन्थे, जुन भाषा सीमित वर्गको मात्र पहुँचमा थियो। भानुभक्तले वाल्मीकि रामायणलाई नेपाली भाषामा उतार्ने साहस गर्नुभयो र त्यही कार्यले उहाँलाई नेपाली भाषाको इतिहासमा अविस्मरणीय बनायो। यो सामान्य मानिसलाई ज्ञान र साहित्यसँग जोड्ने एउटा क्रान्तिकारी प्रयास थियो। भानुभक्तले लेख्नु भएको भाषा सरल, मिठो र मानिसको हृदयसम्म पुग्ने खालको थियो। त्यसैले नै उहाँको रचना पुस्तौ पुस्तासम्म लोकप्रिय बनिरह्यो। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी:
5: पुराण महाभारतका कथाहरू चाहिँ संस्कृत भाषामा मात्रै भनिने अथवा अनुष्ठान गरेर पुराण लगाएर अथवा कुनै उ गरेर मात्रै सुन्ने जुन एउटा परम्परा सुनाउने जुन परम्परालाई पनि नेपाली भाषामा सरल रूपमा पनि सुनाउन सकिन्छ भन्ने खालको, सुन्न सकिन्छ पढ्न सकिन्छ भन्ने मान्यतालाई चाहिँ स्थापित गर्ने काममा चाहिँ भानुभक्त रामायणको महत्वपूर्ण योगदान पनि भयो र कथाको कुरामा पनि अनि अर्को कुरा चाहिँ भाषाको कुरामा पनि सरल भाषामा आयो।
2: रामायण बाहेक भानुभक्तले प्रश्न उत्तर, भक्तमाला, रामगीता र बधुशिक्षा जस्ता महत्वपूर्ण कृतिहरू पनि रचना गर्नुभयो। बधुशिक्षामा त्यस समयको सामाजिक चेतना र नैतिक शिक्षालाई सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ। उहाँ समयनिष्ठताको पनि कड़ा पक्षधर हुनुहुन्थ्यो। सरकारी कार्यालयहरूमा हुने ढिला सुस्ती र भोलिवादको विरोधमा लेख्नु भएको भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस आज झोली भन्ने पंक्ति आजका दिनसम्म पनि उत्तिकै सान्दर्भिक छ।
3: जब म किताबमा शहीदहरूको शहादत पढ्छु, पृथ्वीनारायण शाहले आफ्नो रगत बगाएर मेरो देशको स्वाभिमानको रक्षा गरिरहँदा भानुभक्तले रामायण अनुवाद गरेर हामीलाई एकताको सूत्रमा आबद्ध गरेका गाथाहरूले शिर ठाडो अनि छाती चौडा हुन्छ।
2: भानुभक्तको निधन विक्रम सम्वत 1925 भयो र त्यसपछि मात्र साहित्यकार मोतीराम भट्टले उहाँका पाण्डुलिपिहरू संकलन गरी प्रकाशित गर्नुभयो। यी प्रयासपछि भानुभक्त नेपाली साहित्यमा व्यापक रूपमा चिनिनुभयो र मोतीराम भट्टले नै भानुभक्तलाई पहिलो पटक नेपाली भाषाको आदिकवि उपाधिले सम्मानित गर्नुभयो। भानुभक्तको योगदान भाषिक वा साहित्यिक क्षेत्रमा मात्र सीमित छैन। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई उहाँले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट भावनात्मक रूपमा एकीकरण गर्नुभयो भन्ने मूल्याङ्कन गरिन्छ। नेपाली भाषा बोलिने ठाउँ जहाँ पनि होस्, भारतको दार्जीलिङ, सिक्किम होस् या भूटान बर्मा, त्यहाँका नेपाली भाषाभाषी समुदायले पनि भानु जयन्ती उत्साहका साथ मनाउँछन्। यसले भानुभक्तको रचनाले सृजना गरेको भाषिक र सांस्कृतिक एकताको दायरा कति फराकिलो छ भन्ने देखाउँछ। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी:
5: नेपालीहरू नेपाली साहित्यमा लाग्ने र साहित्य भन्दा अरू फाल्टो जुन नेपालीहरूलाई चाहिँ एक ठाउँ ल्याउने काममा चाहिँ एउटा भानु जयन्तीलाई अथवा भानुभक्तलाई लिएर भेला हुने अथवा छलफल गर्ने अथवा साहित्य सिर्जना गर्ने एउटा प्रतिनिधि कवि जस्तो हुनुभएको छ। नेपाली भाषामा साहित्य सिर्जना गरिदिएकाले, कृतिहरू आएकाले त्यसपछिका स्रष्टाहरूलाई तुलना के मिल्यो भनेदेखि एउटा हो, नेपाली भाषामा हामीले बोल्ने भाषामा चाहिँ साहित्य लेख्न सक्ने रहेछ, त्यो बाटो पठाइदिएको हुँदा आज हामी यो ठाउँमा छौँ, नेपाली भाषा यो ठाउँमा छ, साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको प्रेरणाको स्रोतको रूपमा चाहिँ हामी भानुभक्तलाई उहाँको योगदानलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ।
3: जीवन के हो तिमीले सिकायो, जिउने बाटा सहजै देखायो, यी सबै कुरा प्रश्नोत्तरमा देख्छौ हामी किताबका पानाहरूमा हो भानु तिमी जीवन्त छौ तिमी जीवन्त छौ बालक वृद्ध र महिलाका जिब्रोमा तिमी अमर छौ तिमी अमर छौ तिम्रा कीर्तिहरूमा त्यसैले अपार श्रद्धा सुमन जन्मोत्सवको तिमीलाई अपार श्रद्धा सुमन जन्मोत्सवको
1: रंगदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन।
1: सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब रूपियाँ नजिक।
2: नेपाली भाषाका शिल्पी आदिकवि भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक। भाषालाई मूलधारमा ल्याउने प्रयास अतुलनीय रहेको भाषाविदहरूको भनाई।
1: इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। वार्ता अघि बढ़ाउन हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास दिलाउनु पर्ने।
2: र 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।

0: परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनसादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
2: सम्पर्क मोबाइल नम्बर 98465 95074 र 98065 58074।

0: California. Extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: नमस्कार, रेडियो मर्सेङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org मा साँझ 6:35 बजेको मर्सेङ्गदी समाचारमा म खुशीको स्वागत छ। प्रसारण शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मर्सङ्गी छ डहरेमा निर्माणधीन सुपर न्यादी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा आगामी भदौ भित्रै विद्युत उत्पादन गर्ने तयारी। आगामी आर्थिक वर्षमा लमजुङका 3 स्थानीय तहमा विशेष अनुदान शून्य। जिल्लाका सबै स्थानीय तहलाई समपूरक बजेट आउने। दोर्दी गाउँपालिकाद्वारा 90 कृषि यन्त्र वितरण। कृषि आधुनिकीकरणमा नयाँ पहल। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ र कृषि विकास कार्यालयको संयुक्त अनुगमन र लमजुङको सुन्दर बजारमा औषधिजन्य रातो छियाउको व्यावसायिक खेती शुरू। अनलाइन मार्फत स्वदेश तथा विदेशमा बिक्री। अब समाचार विस्तारमा। लमजुङको गाँधी खोलामा निर्माणधीन 40.27 MW को सुपर न्यादी जलविद्युत आयोजनाले 2 महिनाभित्र विद्युत उत्पादन गर्ने तयारी गरेको छ। सिउरी न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको निर्माणको अन्तिम चरणमा पुगेको हो। मर्सङ्गदी गाउँपालिका 6 नाइचे गाउँ नजिकै विद्युत गृह निर्माण गरेको सो आयोजनाको मर्सङ्गदी गाउँपालिका 6 डहरेमाथि बाँध क्षेत्र रहेको छ। आयोजनाको सबै संरचना निर्माणको अन्तिम चरणमा पुगेकाले आगामी भदौ मसान्तभित्र परीक्षण विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना प्रबन्धक विराट भट्टले जानकारी दिनुभयो। उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि सो आयोजनाले करिब 5 किलोमिटर प्रसारण लाइन

0: आफैले निर्माण गरेको छ। निर्माण कार्यको अन्तिम चरणमा पुगेको सो आयोजनाले आयोजनाको विद्युत गृहदेखि न्यादी जलविद्युत आयोजनाको पावर हाउससम्म 5 किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको हो। आयोजनाको विद्युत गृहदेखि न्यादीसम्म 14 टावर मध्ये हालसम्म सबै टावरको जग निर्माण गरिसकेको छ र अब करिब एक हप्ताको मात्रै काम बाँकी रहेको आयोजनाले जनाएको छ। प्रसारण लाइन र विद्युत संरचना सकिए लगतै भदौको अन्तिम साता परीक्षणको रूपमा विद्युत उत्पादन गरिने आयोजनाले जनाएको छ। आयोजनाको विद्युत खरिद बिक्री सम्झौता पीपीए अनुसार 2081 असारभित्र विद्युत उत्पादन शुरू गर्ने तालिका रहे पनि निर्माणधीन अवधि लम्बिएपछि 82 असार मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य रहेको थियो। गत वर्ष पनि बाढ़ीका कारण संरचना उपकरण तथा सवारी साधन लगायतमा क्षति पुगेपछि आयोजनको निर्माण कार्य लम्बिएको हो। नेपाल विद्युत प्राधिकरण र कम्पनी बीच 2074 जेठ 19 गते विद्युत खरिद सम्झौता पीपीए भएको थियो। वर्षातको 6 महिना प्रति युनिट रूपियाँ 80 पैसा र 6 महिनाको हिउँदमा 8 रूपियाँ 40 पैसाको दरले विद्युत खरिद बिक्री हुने गरी सम्झौता भएको आयोजनाले जनाएको छ। हाई हिमालय धौलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रणालीले निर्माण गरिरहेको उक्त आयोजना सक्न 7 अरब रूपियाँ लागत प्रक्षेपण गरिएको छ। आयोजनामा एनएमबी ब्याङ्कको अगुवाईमा 6 वित्तीय संस्थाले 5 अरब 25 करोड़ रूपियाँ अर्थात 75% लगानी गरेका छन्। 1 अरब 75 करोड़ रूपियाँ अर्थात 25% सो पुँजी लगानी हुने आयोजनामा गाँधी ग्रुप पावर कम्पनी मुख्य संस्थापक प्रबन्धक रहेको छ। आयोजनामा 20 मेगावाटका 2 टर्बाइन जडान हुनेछ। आयोजनाबाट वार्षिक 235.76 गिगावाट घण्टा 23,57,60,000 युनिट विद्युत उत्पादन हुनेछ। उत्पादित विद्युत आयोजन स्थलदेखि 11 किलोमिटर टाढाको टारीकुना 132 केभी सब स्टेशनमा जोडिनेछ। आगामी आर्थिक वर्षमा लमजुङका 3 स्थानीय तहले संघीय सरकारबाट विशेष अनुदान नपाउने भएका छन्। जिल्लाको मध्य नेपाल नगरपालिका, दुधपोखरी गाउँपालिका र कोलसूत्र गाउँपालिकाले विशेष अनुदान नपाउने भएका हुन्। जिल्लाको कोलसूत्र गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि विशेष अनुदान नपाएकोमा आगामी आर्थिक वर्षमा विशेष अनुदान नपाउनेमा 3 स्थानीय तह भएका हुन्। सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार बेसर नगरपालिका, दुर्दी गाउँपालिका र मर्सिङदी गाउँपालिकाले पनि विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको बजेट रहेको छ। सो बाहेक रायनस नगरपालिका र सुन्दरबजार नगरपालिकामा भने विशेष अनुदान अन्तर्गत पुँजीगत प्रकृतिको बजेट विनियोजन शून्य रहेको छ। बेसर नगरपालिकाले विशेष अनुदान अन्तर्गत पुँजीगततर्फ 1,80,00,000 रूपियाँ पाउने भएको छ भने दुर्दी गाउँपालिकाले सोही शीर्षकमा 1,55,00,000 र मर्सिङदी गाउँपालिकाले 1,93,00,000 रूपियाँ पाउने भएका छन्। त्यसै गरी रायनस नगरपालिकाले विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको 1,00,00,000 र सुन्दरबजार नगरपालिकाले सोही शीर्षकमा 1,05,00,000 रूपियाँ पाउने भएको छ। आगामी आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहहरूले पुँजीगत प्रकृतिको समपूरक बजेट पाउने भएका छन्। पुँजीगत प्रकृतिको समपूरक बजेट अन्तर्गत नगरपालिकातर्फ 5,13,00,000 र गाउँपालिकातर्फ 6,93,00,000 गरी 12,06,00,000 रूपियाँ विनियोजन भएको छ। बजेट विवरण अनुसार समपूरकतर्फ सबैभन्दा धेरै जिल्लाको बेसर नगरपालिकाले 2,58,00,000 पाउने भएको छ। सो बाहेक मर्सिङदी गाउँपालिकाले 2,88,00,000, दुधपोखरी गाउँपालिकाले 2,33,00,000, दोर्दी गाउँपालिकाले 1,50,00,000, रायनस नगरपालिकाले 1,22,00,000, मध्य नेपाल नगरपालिकाले 1,13,00,000, कोलसत्र गाउँपालिकाले 22,00,000 र सुन्दरबजार नगरपालिकाले 20,00,000 मात्र पाउने भएको छ। लमजुङको दुर्दी गाउँपालिकाले कृषि यन्त्रीकरण तथा नगदे बालीमा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत किसान तथा कृषक समूहलाई विभिन्न प्रकारका आधुनिक कृषि यन्त्र वितरण गरेको छ। कृषि क्षेत्रमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्दै उत्पादन लागत घटाउने, श्रम अभावको समस्या समाधान गर्ने तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ गाउँपालिकाले कुल 90 कृषि यन्त्र वितरण गरेको हो। वितरण गरिएका सामग्रीमा 61 हाते ट्र्याक्टर, मिनी टिलर, 4 कफी पल्पर मेसिन, 5 ग्रास कटर मेसिन, 17 मकै छोड्याउने सेलर मेसिन तथा 3 इलेक्ट्रिक ड्रायर रहेका छन्। यी कृषि यन्त्र किसान तथा कृषक समूहलाई अनुदान कार्यक्रम मार्फत हस्तान्तरण गरिएको गाउँपालिकाको अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो। अध्यक्ष अधिकारीले कृषिको आधुनिकीकरण बिना उत्पादन वृद्धि सम्भव नभएको उल्लेख गर्दै कृषि यन्त्रको प्रयोगले खेतीपातीलाई छिटो, सहज र गुणस्तरीय व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोगले समय र श्रमको बचत हुनका साथै उत्पादन लागत कम भए किसानको आमदानी समेत बढ़ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष अधिकारीका अनुसार गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसान मैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ। युवालाई कृषि पेशातर्फ आकर्षित गर्ने, नगदे बाली उत्पादन विस्तार गर्ने, परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने तथा कृषि क्षेत्रलाई आत्मनिर्भर र आयोजनमुखी बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने उहाँको भनाइ छ। गाउँपालिकाले वितरण गरेका कृषि यन्त्रको प्रभावकारी यो प्रयोगबाट दोर्दीका किसानलाई खेतीपातीमा सहजता आउने, उत्पादन वृद्धि हुने र कृषि व्यवसाय थप प्रतिस्पर्धी तथा व्यावसायिक बन्ने अपेक्षा गरिएको छ। स्थानीय किसानले पनि यस्ता प्रविधि मैत्री कार्यक्रमले कृषि कार्यमा उत्साह थपिएको र भविष्यमा अझ बढ़ी आधुनिक उपकरण उपलब्ध गराउनु पर्ने अपेक्षा व्यक्त गरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङ र कृषि विकास कार्यालय लम्जुङले चालू आर्थिक वर्षमा सञ्चालन भएका विभिन्न कृषि तथा पशुपालन सम्बन्धी योजना तथा कार्यक्रमको संयुक्त स्थलगत अनुगमन गरेका छन्। गण्डकी प्रदेश सरकार अन्तर्गत जिल्ला स्थित कार्यालय मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिता, कृषकले गरेको कार्य सम्पादन, प्राप्त उपलब्धि, सन्तुष्टि तथा सरकारी सहयोगको उपयोगिता बारे जानकारी लिन संयुक्त अनुगमन भएको हो। अनुगमन टोलीले सुन्दरबजार नगरपालिका नौ फूलबारी स्थित हाम्रो कोशीली रातो छेउ उत्पादन केन्द्र, सुन्दरबजार सात स्थित जगतमाया गाई फार्म, रायनस नगरपालिका स्थित उषा बंगुर तथा तरकारी फार्म, जनहित कफी सहकारी संस्थाको कोल्ड स्टोर तथा धमिलीकुवा दुग्ध विकास सहकारी संस्थाको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा फार्म तथा सहकारीहरूले सञ्चालन गरेका गतिविधि, सरकारी अनुदान तथा प्राविधिक सहयोगको उपयोग, उत्पादन अवस्था र व्यवस्थापनका विषयमा कृषकहरूसँग छलफल समेत भएको थियो। अनुगमन टोलीले स्थानीय कृषकसँग प्रत्यक्ष छलफल गर्दै कृषि तथा पशुपालन व्यवसाय सञ्चालनका क्रममा भोग्नु परेका समस्या, सरकारी निकायसँगको सहकार्य, बजार व्यवस्थापन, प्राविधिक सेवा तथा आगामी आवश्यकताबारे सुझाव समेत संकलन गरेको छ। कृषकले उत्पादन वृद्धि, बजारीकरण, प्राविधिक सहयोग र पूर्वाधार विकासमा थप सहयोग आवश्यक भएको धारणा राखेका थिए। संयुक्त अनुगमन टोलीले जिल्ला समन्वय समिति लम्जुङका प्रमुख पूर्ण बहादुर गुरूङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, डिभिजन वन कार्यालय लम्जुङका प्रमुख दीपक प्रसाद पण्डित, जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रमुख प्रहरी नायक उपरीक्षक जितेन्द्र कुमार बस्नेत, नेपाल पत्रकार महासंघ लम्जुङ शाखाका अध्यक्ष सन्देश पौडेल, कृषि विकास कार्यालय लम्जुङका प्रमुख किरण सिग्देल, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङका प्रमुख डाक्टर सुनिल न्यौपाने तथा कृषि एवं भेटेरिनरी प्राविधिकहरूको सहभागिता रहेको थियो। लम्जुङको सुन्दरबजार नगरपालिका नौ फूलबारीका स्थानीय कृषक सुमन गुरूङले रातो च्याउको व्यवसायिक खेती शुरू गरेका छन्। केही महिनासम्म परीक्षणको रूपमा खेती गरेर सफल भएपछि युवा उद्यमी गुरूङले व्यावसायिक उत्पादन विस्तार गरेका हुन्। यसअघि मर्सिङ्गी गाउँपालिका चारका वडाध्यक्ष समेत रहेका गुरूङले गत वर्षदेखि सुन्दरबजार स्थित आफ्नो घरसँगै रहेको करिब चार रोपनी जग्गामा रातो च्याउको खेती गर्दै आएका हुन्। औषधि या गुणले भरिपूर्ण मानिने रातो च्याउको उत्पादनका लागि उक्त क्षेत्रको वातावरण अनुकूल रहेको पाइएको पछि व्यवसाय खेती शुरू गरेको गुरूङको भनाइ छ। विदेशमा रोजगारीका लागि जानुभन्दा स्वदेशमा आधुनिक र व्यवसायिक कृषि अपनाएर राम्रो आमदानी गर्न सकिने सन्देश दिन आफूले रातो च्याउ खेतीलाई उदाहरणका रूपमा अघि बढ़ाएको गुरूङले बताएका छन्। आगामी दिनमा उत्पादन बढ़ाउँदै थप युवालाई पनि यस व्यवसायमा आकर्षित गर्ने योजना रहेको उद्यमी गुरूङको भनाइ छ। रातो च्याउ जडीबुटीका रूपमा समेत प्रयोग हुने भएकाले यसको बजार माग निरन्तर बढ़िरहेको छ। हाल उत्पादन भएको च्याउ मध्ये करिब 70% भन्दा बढ़ी अनलाइन मार्फत स्वदेश तथा विदेशका ग्राहकसम्म बिक्री वितरण भइरहेको गुरूङको भनाइ छ। माग बढ़दै गए पनि हालको उत्पादनले बजारको आवश्यकता पूर्ण रूपमा धान्न नसकेको गुरूङले बताए। जिल्लामै पहिलो व्यावसायिक उत्पादन शुरू भएको रातो च्याउ खेतीलाई प्रोत्साहन गर्न कृषि विकास कार्यालय लम्जुङले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। यस सहयोगले उत्पादन विस्तार र गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुगेको कृषि विकास कार्यालय लम्जुङका प्रमुख किरण सिग्देलले बताए। च्याउहरूको राजा मानिने रातो च्याउ औषधीय गुणले भरिपूर्ण च्याउका रूपमा परिचित छ। परम्परागत रूपमा विशेष गरी पूर्वी एसियामा यसको प्रयोग हुँदै आएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम। के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ।
2: बाल विवाह नगरौ नगराऊ बाल बालिकाको उज्जवलो भविष्य सुनिश्चित गराऊ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
1: छात्रवृत्तिको व्यवस्था,
6: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
1: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको बेसर एक दलाल स्थित गाई खुरे छाडामा वर्षायाम शुरू भएसँगै पानीको बहाव बढ़ेको छ भने आन्तरिक पर्यटकको चहलपहल पनि उल्लेख्य रूपमा बढ़ेको छ। झण्डै 70 मिटर भन्दा माथिबाट खस्ने मनमोहक झरनाले वर्षायाममा थप आकर्षक रूप लिने भएकाले दैनिक सयौं आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्। डुम्रे बेसर सड़क खण्डको छेउमै रहेको यो झरना सहज पहुँचका कारण पनि पर्यटक रोजाइमा पर्ने गरेको छ। स्थानीय सम्झना परियोजना अनुसार केही समय अघिसम्म सुनसान जस्तै रहेको झरनामा अहिले पानीको भाव बढ़ेसँगै दैनिक 100 भन्दा बढ़ी स्थानीय पर्यटक आउने गरेका छन्। झरनाको चिसो पानीमा रमाउने, पौड़ी खेल्ने, तस्वीर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने युवा युवतीको विशेष भीड़ लाग्ने गरेको उहाँले बताउनुभयो। हाल बढ़दो गर्मी र वर्षासँगै झरनाको भाव असै आकर्षक बनेको छ। झरनाको फेदीमा बनेको प्राकृतिक पोखरीमा नुहाउने परिवार र साथीभाइसँग रमाइलो गर्ने र प्राकृतिक दृश्यको आनन्द लिने पर्यटकको संख्या दिन प्रतिदिन बढ़िरहेको छ। स्थानीयका अनुसार पर्यटकको आगमनले आसपासका होटल रेस्टुरेन्ट तथा साना व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ। पर्यटकको बढ़दो चहलपहलले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगेको स्थानीयको भनाई छ। हरियाली जंगलको बीचमा अवस्थित उचाईबाट झर्ने मनोरम झरना प्राकृतिक पोखरी र सड़क सँगैको सहज पहुँचका कारण गाईखुरे छर्ना वर्षयाममा लमजुङकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक रूपमा परिचित हुँदै आएको छ। स्थानीयले यसको संरक्षण र आवश्यकता पूर्वाधार विकासमा थप ध्यान दिनुपर्ने आवश्यकता उलाएका छन्। लमजुङको सुन्दरबजार नगरपालिका साथ पाउँदी बजार निवासी साहित्यकार लक्ष्मी प्रसाद मिश्र एकै मञ्चबाट दुई प्रतिष्ठित सम्मान प्राप्त गर्न सफल भएका छन्। चारू साहित्य प्रतिष्ठान नेपालको आठौं वार्षिकोत्सवको अवसरमा दाङको मलामहाईमा आयोजित कार्यक्रममा मिश्रलाई नगद सहित सम्मान पत्र प्रदान गर्दै दुई फरक फरक सम्मानबाट सम्मानित गरिएको हो। साहित्य तथा सामाजिक क्षेत्रमा उहाँले पुर्याउँदै आएको योगदानको कदर स्वरूप प्रतिष्ठानले मिश्रलाई उक्त सम्मान प्रदान गरेको जनाएको छ। एकै समारोहमा दुई सम्मान प्राप्त गर्नु मिश्रका लागि मात्र नभई लमजुङ जिल्लाकै साहित्यिक क्षेत्रका लागि पनि गौरवको विषय बनेको छ। कार्यक्रममा देशका विभिन्न जिल्लाका साहित्यकार श्रेष्ठ तथा साहित्य प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वार्षिक उत्सवको अवसरमा साहित्यिक सिर्जना सम्मान तथा श्रेष्ठबीच अनुभव आदान प्रदानका विविध कार्यक्रम समेत आयोजना गरिएको थियो। दुई सम्मान प्राप्त गरेपछि साहित्यकार मिश्रले आफूलाई प्रदान गरिएको सम्मानले साहित्य सिर्जनाप्रति अझ जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया व्यक्त गरेका छन्। उहाँले सम्मानका लागि चारू साहित्य प्रतिष्ठान नेपाल तथा सम्पूर्ण साहित्य प्रेमीप्रति आभार व्यक्त गर्नुभएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
7: मुख्य समाचारका प्रायोजक
8: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मर्सङ्गी छ डहरेमा निर्माणधीन सुपर न्यादी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा आगामी भदौभित्रै विद्युत उत्पादन गर्ने तयारी। आगामी आर्थिक वर्षमा लमजुङका तीन स्थानीय तहमा विशेष अनुदान शून्य। जिल्लाका सबै स्थानीय तहलाई समपूरक बजेट आउने। दोर्दी गाउँपालिकाद्वारा 90 कृषि यन्त्र वितरण। कृषि आधुनिकीकरणमा नयाँ पहल। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ र कृषि विकास कार्यालयको संयुक्त अनुगमन। र लमजुङको सुन्दरबजारमा औषधिजन्य रातो उछियाउको व्यावसायिक खेती शुरू। अनलाइन मार्फत स्वदेश तथा विदेशमा बिक्री। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुसी बिदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मि हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9856133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
5: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश। सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
6: सतर्क तन ठगे तब त क्या जोगिना
7: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
6: हेलो, म सङ्गदेव FM 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunny,
1: Extreme Energy Drink.
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
5: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
4: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
5: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
4: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
5: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
4: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
5: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
4: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
5: मासिक एकाइ परीक्षाको व्यवस्था,
4: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
5: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
4: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
5: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
4: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
5: थप जानकारीका लागि
4: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9860-85791 र 9860-83862।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019, 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र यूट्यूब सीआईएन चैनल सुन्न सकिन्छ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु, एकको उपचार हुँदै देशभर विरोध समेत तीव्र बन्दै आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो।
1: यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो।
0: नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज, गोर्खामा दुई पुल भने निर्धारित समय भन्दा अगाडि नै निर्माण सम्पन्न, बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइए कार्यवाही गरिने, तत्काल खबर गर्न अनुरोध। बझाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते।
2: जीप दुर्घटना भएर तीन जनाको चाहिँ मृत्यु भएको छ अनि 10 जना घाइते हुनुहुन्छ।
0: अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने, नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष, बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई स्मृति भवनमा सार्ने तयारी तर सुकुम्बासीको विरोध,
3: र विभिन्न ठाउँमा चाहिँ जुन बाढ़ीको कारणले गर्दा केही लाग्ने भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
0: र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी, फिफा विश्वकपमा क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ीका कारण विस्थापित भएका सुकुम्बासी परिवारको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व हो, तर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयासप्रति देखिएको विरोधले समस्या थप जटिल बन्दै गएको छ। बर्खायाममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले सरकार र विस्थापित परिवारबीच संवाद, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ़न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: बझाङको केदार सिंह गाउँपालिका साथको सुरुङ्गे क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि पाँच जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सीआईएनलाई बताउनुभयो।
2: जीप दुर्घटना भएर तीनजनाको चाहिँ मृत्यु भएको छ अनि 10 जना घाइते हुनुहुन्छ। 10 जना मध्ये पनि 5 जना चिकित्सक घाइते भएको छ। चिकित्सक घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यू गर्न खोजिरहेछौ। तर समस्या के भयो भने त्यो एकदम माथि 8000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्यान्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो, अहिले चैनपुरबाट फेरि एकचोटि हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यू गर्न प्रयास गरेका छौँ। र घटना घट्ने बित्तिकै हामीले डाक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छन्, तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घण्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घण्टा जतिमा एम्बुलेन्स र डाक्टरको टोली पनि पुगेका छ।
5: जीप दुर्घटनाबाट करिब 300 जीप सड़कबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 का वड़ा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 का 60 वर्षीय चक्र महत

0: मार्चमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन राउतको मृत्यु भएको छ। राउतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय राउतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आईसीयूमा उपचारको क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सर्लाहीका एक युवकको भनी उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। त्यसँगै आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराशा बढ़ेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ, हामीले किर्तिपुर वर्ण अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौं।
1: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै हो, होइन? प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ। त्यस कारणले टक्क रोकिनु पर्यो, अनि त्यसपछि भुइँमा लडेर अनि लडीबुडी गर्नु पर्यो, त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने चाहिँ हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनु पर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ। अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
0: अविरल वर्षापछि आएको बाढ़ीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढ़ीका कारण गैराती करिब 1 बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले किर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले सीआईएमसँग कुरा गर्दै बाढ़ीमा डुबेको क्षेत्रको सरसफाई शुरू भएको र बाँकी सबै महानगरले व्यवस्थापन गर्ने बताउनुभयो।
2: बर्खाको कारणले गर्दाखेरि किर्तिपुरको राणा स्वामीमा बसेकाहरूमा पनि जलमग्न भयो। त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बागमती सभ्यतालाई चाहिँ तिनीहरूलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेको छ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा केही लाने भएको छ, त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरा स्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छटके अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालोबारी

0: बजारमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न विशेष अध्ययन कार्यदलले कार्यदलको तत्कालीन मध्यकालीन र दीर्घकालीन उपाय सिफारिश गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरूङको संयोजकत्वमा गठित 9 सदस्यीय कार्यदलले 2 साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो। ताजा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग हर्मुज जल मार्गमा सबै अन्तर्राष्ट्रिय व्यापार जहाजका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेण्डामध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी संचार माध्यमका अनुसार नाम नखुलाइएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यावसायिक जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि ईरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान 3:45 नर्वे र इंल्याण्ड तथा बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एलिङ हालण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंल्याण्डका कप्तानी ह्यारी केन र जुड बेलिङ्हम पनि लयमा छन्। त्यस्तै साविक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गैराति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साविक उपविजेता फ्रान्सले मोरोक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो।
1: आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
2: जसरी हुन्छ उसलाई अल्मा ल्याउनुपर्छ र अल्मा ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
1: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञसँगको कुराकानीसँगै थिएटर कलाकारितामा नाम दाम र सम्भावना बारे विशेष सामग्री सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले।
4: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पछिल्लो समय नेपालमा आत्मदाहको घटना बढ़ेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ। पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या, देखावटी प्रवृत्ति, असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरूले बताएका छन्। कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? सीआईएनसँग कुरा गर्दै मनोविमर्शकर्ता आसमा अर्यालले भन्नुभयो,
8: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन। अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन, किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो। र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा महिलाहरू भन्दा पुरूषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने, होइन, बढी सफल हुने, उहाँहरूको प्रयास चाहिँ सफल हुने, तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको, बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ। यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने, बोलिहाल्ने, होइन, साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौँ न, उहाँहरू चाहिँ अब अलिक कम बोल्ने। हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन, छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन, भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ। अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो, पहिल्यैबाट काम गर्नु पर्यो। अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो। त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ। र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ, अथवा आफैभित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त, कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो, प्रशिक्षित हुनु पर्यो। र हामीले
9: हजुरले यो भन्दै गर्दाखेरि आत्महत्या गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला?
8: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न, हामीलाई कहीँबाट कल आयो होइन, अथवा मेसेज आयो, अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौँ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनु पर्छ, र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। फोनमा आउन सक्छ त्यस्तो, कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ, अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट, अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढ़ेको छ, होइन। त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो, त्यति बेला हामीले ठुल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौँ न, ऊ जुन अवस्थामा छ त्यही अवस्थामा रहेर कुरा, जस्तै म अब मर्दिन्छु भनिराखेको छ भने तपाईँलाई मर्न मन लागिराखेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो, हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। यात्रिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ, होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर?
10: 15-16 वर्ष भइसक्यो, होइन, 15-16 वर्षदेखि म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेछु।
1: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 0152-5523-5523.
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
14: मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
13: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
14: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब शनिवार्य विशेष डिजिटल प्रविधिमा ठूलो सिनेमा हलहरू सञ्चालनमा आए पनि नेपालमा थिएटर मोह घटेको छैन त्यसमा पनि पछिल्लो समय नेपाली चलचित्रमा थिएटर कलाकारहरूको दबदबाले नयाँ कलाकारहरूलाई अवसर बन्दै गएको छ हामीले कलाकार लक्ष्मी बरदेवासँग थिएटरको अनुभव अवसर र चुनौतीका विषयमा कुराकानी गरेका छौं
15: थिएटरमा भनेस त सुरुमा त हो त्यही थियो क्लास लिएकै लगभग 12 वर्ष भइसकेको छ त्यसको लगभग अलिक अगाडि नै आयो दुई वर्ष जस्तो त अगाडि नै आयो
16: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै संघर्षहरू गर्नु पर्यो अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्न चाहिँ कतिको मुस्किल भयो सुरुमा
15: थिएटर त म कसैलाई पनि नभनिक नै आऊ मैले अरामनगरमा जागिर पाएँ भनेर त्यसरी आएको म खास
16: किन गर्नु पर्यो
15: होइन मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ अब म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइसकेको थियो नि मैले थुप्रैवटा सानै उमेरमा धेरैवटा काम गरेँ मैले अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने अब म थिएटर गर्छु भन्नु लारे म आउँला रे अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे अनि फेरि त्यो त झन् फ्रस्ट्रेटिङ परिवारको लागि त्यो स्वीकार्य कुरा भएन त जहाँ पनि टिक्न सक्दिन
16: भने काम गर्नुभयो पैसाभन्दा अगाडि थिएटरमा आउनुभन्दा
15: म त ट्युसन पढाउनुदेखि लिएर स्कुल पढाउनुदेखि लिएर एनजिओमा जब गर्ने युएनमा काम गर्ने सबै गरेँ मैले म सानै थिएँ काम
16: रुचि लागेन त्यो काममा
15: यो कलाकारिता भन्नेलाई अब त्यो यो त हेर्नु यस्तो छ कि यो भोक क्या यसलाई अब रोग भन्ने कि के भने होइन छोड्दै छोड्दैन क्या यो त्यस्तो डेन्जर फिल्म
16: यसमा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि जीवन चाहिँ सेक्योर छ इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउन कठिन हुने हो कि केले रोक्दो रहेछ सुरुमा खुलाउनलाई चाहिँ
15: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म संघर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या त्यो त जब मान्छे त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे अझै अब हाम्रै कुरा गर्दै गर्दा ल मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै ल अगाडिकै मेरो जर्नीको कुरा गर्ने 15-16 वर्ष भइसक्यो होइन 15-16 वर्षदेखि म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेछु मान्छे त 16 वर्षमा त त्यस्तै उस्तै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ 16-17-18 वर्ष कति वर्षमा होइन
16: सरकारी
15: रिटायर भइसक्छ नि त भनेको त्यति लामो समयसम्म पनि तपाईँ संघर्ष गर्नुपर्छ अनि त्यहाँसम्म पुग्न पनि अब मैले भनौँ न अब यो चाहिँ अब धेरै कुराले म्याटर गर्छ क्या जस्तै मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई नै थाहा छैन कि अब हामी 2-4 जना मात्रै यहाँ अडिरहेछौँ टिकिरहेछौँ होइन त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै यो समय आउँछ अनि त्यो सङ्घर्ष धेरैले चाहिँ झेल्नै सक्नुहुन्न क्या अनि सुरु सुरुमा त रहरले आउनुहुन्छ सुरुमै यस्तो होला कि भनेर अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै फिल्टर भएर को कहाँ पुग्ने को के गर्ने त्यस्तो भइसक्छ
16: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुने र छोडेर जानुको कारण चाहिँ मेन कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद एक त समय जतिसुकै बेला पनि दिनुपर्ने हो साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भन्ने सुरु भएपछि त्यसलाई अन्त्यसम्म पुर्याउनु परिहाल्यो होइन अनि त्यसको रिटर्न ब्याक त आउने निश्चित हुँदैन नि त यति नै आउँछ
15: सुरुमा त हजुरको काम पाउनै गाह्रो छ क्या त्यो चिरेर यति धेरै कम्पिटिसन छ तपाईँ त सम्झिनु हुने तपाईँलाई भनौँ न यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौँ लाग्छ क्या अहिले अब हामीले हेर्दाखेरि पो हो फलना यस्तो यति भयो भनेर तर त्यो ठाउँमा पुग्न त्यतिकै एकदमै गाह्रो छ क्या खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ
16: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन थिएटरमा रियल हुन्छ नि त त्यो एकदमै टिपिकल खालको त्यहाँनिर अभिनय हुन्छ होइन तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको त्यो सुरुमा अघि पनि मैले फेरि जोडेँ तपाईँलाई तपाईँको सुरुवाती त्यो सङ्घर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सरी सुनौ न कस्तो हुँदो रहेछ कस्तो लाग्यो त्यहाँ गइसकेपछि कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ
15: म त खासमा त अहिले पनि मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सो नगरे पनि के
16: जोडिँदाखेरि हाम्रो उहाँ पनि थिएटरमा ब्याग भएर अस्ति भर्खर त्यस्तो चर्चा भएको विषय थियो
15: होइन थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन होइन थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या जस्तै
16: थिएटरबाट आएको कलाकार चाहिँ अभिनयमा पोख्छ हुन्छन् परिपक्व हुन्छन् भन्ने पनि छ नि त
15: सिकाएको कुरा थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्त हुने होइन अथवा दुईटा पर्फर्म गरेर पोख्त हुने होइन त्यहाँनिर चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा क्या जसले गएर त्यहाँनिर अभिनय गर्नुहुन्छ उहाँहरूलाई पनि थाहा होला तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरह हुन्छ होइन भनेको अब हामीले म आफैले पनि मैले जम्मा 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन त्यो कोर्स हाम्रो क्लास सक्यो क्लास सकेपछि हामी घरमा बस्ने होइन क्या रेगुलर हामी 7:30 to 5:30 हामी थिएटरमै बस्ने हो क्या त्यहीँ गर्ने खालि एक्टिङको कुरा गर्ने अथवा त्यहाँनिर रिहर्सल हुन्छ भने रिहर्सल गर्ने अब दाई दिदीहरू को हुनुहुन्छ होइन को आउनुहुन्छ उहाँहरूबाट कुराहरू सिक्ने गर्ने प्र्याक्टिस निरन्तर के त्यो अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो भने यता थिएटरमा गर्न गाह्रो पनि छ तर फेरि सजिलो पनि छ तपाईँको एउटा पर्फर्म गर्न 1 महिना रिहर्सल हुन्छ तपाईँको 1 महिना रेगुलर तपाईँ त्यही रिहर्सल गर्नु भएको छ भने त मान्छेलाई हेर्दाखेरि यत्रो डायलग कसरी कण्ठ गरेर 1 महिना दिएको छ अनि कण्ठ भइहाल्छ नि गर्नु नि पर्छ त्यो उसको काम हो नि त उसले गर्छ होइन तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जस्तै त्यहाँ त एक्टरको कस्तो हुन्छ नि थिएटर चाहिँ एक्टरको माध्यम हो भनेर भन्छ क्या थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो डिरेक्टरले यस्तो यस्तो भन्यो तर एट द एन्ड तपाईँले पर्फर्मेन्स जस्तो दिनुहुन्छ एक्टरले जस्तो दियो त्यो नै
16: असरको लागि लाइभ पर्फर्मेन्स जस्तो भयो होइन
15: लाइभ नै हो
17: बझाङको केदारचुङ गाउँपालिका 7 को सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइतेको उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन अहिले घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ 3 दिनमा आत्मदाहबाट 2 जनाको मृत्यु 1 को उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन् नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ गोर्खामा भने 2 पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कार्यवाही गर्ने भएको छ तत्काल खबर गर्न सरकारले अनुरोध गरेको छ बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन् अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी तर सुकुम्बासीको विरोध रहेको छ र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी छ फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान 2 खेल हुँदैछन्
1: हौस त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कार्यक्रम रंगरंग
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 मेगाहर्ज।

नमस्कार, कार्यक्रम रंगरसमा हरेक शनिबार यसै समय प्रसार हुने कार्यक्रम रंगरसमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। साहित्यिक श्रष्टा मित्रहरू, सदाझैं तपाईहरूको माझमा यसै समय नयाँ कोसेली लिएर उपस्थित भइसकेको छु। गत हप्ता पनि यहाँहरूलाई मैले पारिजातको जीवन कथा नरेनराज परसाईद्वारा लिखित कृतिबाट मैले प्रस्तुत गरेको थिएँ। आज पनि त्यही कृतिबाट मैले पारिजातका प्रेम र यौनका प्रसंगहरू कोट्याउने प्रयास गरिरहेको छु। रेडियो मर्स्याङदी 95 मेगाहर्जको यो स्टेशनमा बसेर म कार्यक्रम रंगरस चलाइरहेको हुन्छु। पक्कै पनि साहित्य मित्रहरू, आफ्नो कर्णप्रिय आवाजलाई तपाईहरूले मेरो यो कार्यक्रम मनन गरिरहनु भएको पक्कै हुनुहुन्छ। यसैले आज पनि तपाईहरूको माझमा उही कृतिबाट, उही विषयमा, उही व्यक्तित्वका प्रेम र यौनका प्रसंगहरू के कस्ता छन् भन्ने कोसेली तपाईहरूको माझमा प्रस्तुत गर्न गरेको छु। विषयवस्तु यसरी अगाडि बढ्दछ। पारिजातको जीवनमा उनको प्रेम र यौन विषयक बेहोराले नेपाली साहित्य संसार पनि प्राय हल्लिरहने गर्थ्यो। वास्तवमा उनी पनि आफ्नो प्रेम र यौन जीवनका कुरा प्राय नलुकै निर्धक्क भन्न सक्थिन्, तर पारिजातले भने गरी तत्सम्बन्धी कुरा ओकल्न उनका त समकालीन श्रष्टाले चाहिँ कुनै दिन हिम्मत पनि गर्न सकेनन्। पारिजातका परिभाषामा प्रेम र यौनको अर्थ हुन्छ प्रेम मानव मात्रामा हुने एउटा सार्वभौम अनुभूति हो। यौन मान्छेको निम्ति भोक तीर्खा र निन्द्रा जस्तै अनिवार्य हुन्छ। आपसमा प्रेम भावना भएपछि यौन सम्बन्ध हुनु स्वाभाविक प्रक्रिया हो। यौन सम्पर्क मान्छेले मौका हेरेर जोसुकैसँग जहाँ कहीँ पनि राख्न सक्छन्, तर प्रेमको रूप यति सहज छैन। नेपाली भाषा साहित्यमा इत्यादि स्रष्टाहरूको यौन विषयका दृष्टिकोण त्यति स्पष्ट खुल्न नसकेको अवस्थामा पनि पारिजातले यसबारे निर्धक्क आफ्नो मत दिएकी छन्। वास्तवमा उनले दिएका मत यौन र प्रेममा बाजिने स्थितिमा पनि रहेनन्। अरू साहित्यकारले त्यस्ता बेहोरामा बोल्न त्यति हिम्मत गरेको देखिएन। यौनका विषयमा खुल्ला टिप्पणी गर्न नसकिने अवस्थामा पनि पारिजात भने यौन सम्बन्धी दर्शन छाँट्दै गइन्। बाघ बगिनी र जस्तै खुङखार र एकल काँटे प्राणी पनि वर्षको एकपल्ट उनीहरूको म्याटिङ डेज प्रेडमा 9 दिनसम्म नारिएर सँगै घुमेको देख्न पाइन्छ। मान्छे जातमा त हो यो प्रेम बाह्रैकाल छ। पारिजात यौन विज्ञानकी व्याख्याता नै जति भइन्। स्वेच्छाले कसैसँग यौन सम्बन्ध राख्नु कुनै अपराध नहुने विषयमा पनि उनी सदैव अडानमा रहिन्। प्रेम र यौन सम्बन्धका कुराकानी विश्लेषण र टिका टिप्पणी गर्न पारिजात पारङ्गत थिइन्। उनी खुल्ला रूपमा आफ्ना मनका कुरा जनसमक्ष राख्न सक्ने हिम्मती स्रष्टा थिइन्। त्यसैले उनले भनेकी थिइन्, मेरो फर्स्ट लभरसँगको शारीरिक चाहना अझ पनि छ मसँग, तर म अमर्यादित हुन चाहन्न। उहाँले मेरो हात मात्र समय दिए पनि मलाई सुखद अनुभूति हुन्छ। पहिले होइन आजभोलि, तर त्यसअघिको चाहनालाई म उहाँको अघि रोएर पचाइदिन्छु। यो दुःख एकतर्फी छैन। उहाँ पनि म जतिकै दुखी र विचलित भएर बाँच्नुभएको छ, उहाँ सभ्य हुनुहुन्छ। त्यसैले मेरो मर्यादाको घेरा नाग्न सक्नुहुन्न। अब त त्यो मेरो सोसियल स्ट्याटसको प्रश्न छ। पारिजातले आफ्ना प्रथम प्रेमिका दर रूपमा दार्जिलिङका धनुवार मुखियालाई स्वीकारेकी थिइन्। वयस्का पखेटा फड्किएका बगत काठमाडौँ शहरमा पारिजातको झुत्ती खेल्ने साहित्यकारहरू पनि प्रशस्तै थिए, तर उनी आफ्ना निश्चित पाइलाहरूका अडान उभिएर भन्थिन्, शेषलाई लिएर आक्रमण र सम्पन्न दुवै छैन मसँग, र पनि भन्छन् मान्छेहरू म के गर्छ। पारिजातका प्रेम प्रकरणका हिसाब खोज्दै जाने हो भने आफू 13 वर्षमा प्रवेश गर्दा सर्वप्रथम शारीरिक दृष्टिकोणले यिनले आफू तरूणी भएको अनुभूति भेटिन्। त्यसै बेलादेखि यिनको आफ्नो मतले पनि तरूणी भएको आवाजको स्वीकृति दिएको थियो। आफ्नै वैशालु भावनाले हिँड्दै गर्दा बाटामा भेटिएका केटाहरूको जमातप्रति पनि यी लोभिएकी हुन्थिन् भनौं। त्यस स्थितिमा ठिटाहरूलाई केलाएर हेर्नु यिनको आँखाको चोखो चाहना हुन्थ्यो, तर कुकुरे वंशले छटपटाएको हृदयले त्यस्तो दृश्यमा बग्न पनि आँट पाउँदैनथ्यो। यस्तो परिस्थितिमा हेर्दा हेर्दै यिनीभित्र काउकुती लाग्न थाल्यो। यति हुँदा हुँदै पनि यिनले आफ्ना शारीरिकका इन्द्रियहरूलाई क्रमशः आफ्ना वशमा राख्दै गइन्। आफ्नो शारीरिक बनोटमा यिनको प्रशस्त आत्मसन्तुष्टि थियो। त्यसबेला त्यही सन्तुत ललित शरीरलाई पनि जता पनि पुर्याइरहौ भन्ने धारणा राख्थिन्। शरीर मात्र होइन, यिनको बोली वचन पनि त्यति नै राम्रो थियो। जति जति उमेर बढ्दै जान्थ्यो त्यति त्यति यिनको बोलीमा मिठास शिष्टतरा मृदुता बढ्दै गएको हुन्थ्यो। प्रकृतिकै वरदान ठानेर नै पारिजात सानैमा आफू तरुणी देखिन रुचाउँथिन्। उनलाई आफ्नो किशोरी अवस्था युवाहरूका आँखामा पुर्याउन कहिले सारी लगाएर बजार जान मन लाग्थ्यो,
जान्थिन्, तर सारी लाएर हिँड्न यी राम्ररी जान्दैनथिन्। एकपल्ट बजारतिर हिँड्दा हिँड्दा यिनको सारी खुस्किएको थियो। त्यस बेला एकजना दुधवालाले त्यो दुध सिदेखेर बोलेको शब्द थियो, सारी लाउन जान्दिनन्, नानी तरुनी हुन खोज्दी रहेछ। 14 वर्षको उमेरदेखि आफूले बाल्यकालको संघार नागेको यिनले महसुस गरिन्। वास्तवमा त्यसै बेलामा नै यिनको पहिलो औपचारिक प्रीति धनुहार मुखमाथि जागृत भयो। पारिजातको किशोरी अवस्थामा उम्रिरहेको भैंसको जोकमा त्यसै घड़ी यिनले त ती सुन्दर युवकसँग आँखा जोड्ने प्रयास गरे। त्यस उमेरको अनुभवहीन श्रृंखलामा उभिँदा उभिँदै यिनको त्यो केटाकेटी भित्रको प्रेमको चुल्लोमै डुब्ने प्रयत्न गरिन्। त्यस ठिटामा विषयमा दिनानुदिन यी धेरै कल्पित कल्पिन थालिन्, त्यसैमा समर्पित हुन थालिन्। उनले प्रेमपत्रहरू पठाइरहन्, प्रत्युत्तर पनि पाइरहन्। त्यस बीचमा उनीहरूको एकअर्कामा बोल्ने हिम्मत चाहिँ देखिएको थिएन, तर यौन अवस्थामा अंकुरित प्रेमको त्यो छाँगोबाट यी थाहै नपाएका छिन्। त्यस बेलाको प्रेम कथा कोट्याउँदै यिनले मत पछिसम्म भनिरहन्, आफ्नो प्रवृत्तिगत स्वभाव तथा प्रेमको परिभाषा केही पनि अर्थ्याउन नसकी यति भीषण गल्ती गर्न पुगे। वास्तवमा त्यस बेलाको उनको प्रेममय जीवनको उत्कर्षका रूपमा उनका कविताहरू प्रस्फुटित भएका थिए। उदाहरणको लागि भन्ने हो भने पारिजातले पहिला पहिला लेखेका कविता तिनै निराशा त्रास त्रुखले भरिएका कथा हुन्थे। उनले जुन बेला प्रेमबाट गहिरो चोट भेटिन् त्यसै बेला यिनका शरीरमा सर्वप्रथम कुसायदले प्रवेश गरेको पाइन्छ, अथवा भनौं उनले जोडेको प्रीत भत्किएको वर्षामा नै यिनको देब्रे हातको कुहिनोको जोर्नी पनि बेसरी दुख्न थाल्यो। त्यसपछि यी झन घाइते चरा जस्तै बिहल हुन थालिन्। त्यस समय मानसिक र शारीरिक कष्टको प्रारम्भ एकैचोटि हुँदा यी साह्रै नै थन्थनिएकी थिइन्। पारिजा सुन्दरी पनि थिइन्। उनी रूपवती भएकै कारण उनका पछि काठमाडौँ शहरका सिर्जनामा पनि रुचि राख्ने ठिटारको भीड़ लाग्ने गरेको बेहोरा ईश्वर बरालले पनि प्रस्तुत गरेका थिए। बरालका अनुसार उनका बोलीमा एक प्रकारको मिठास पाइन्थ्यो। उनी तौली तौली अक्षरहरू पोख्ने गर्थिन्। उनको बोली व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत हुने गर्थ्यो, तर त्यही व्यङ्ग्यात्मक वाणी नै मान्छेहरूलाई मोहित पार्ने खालको हुन्थ्यो। पारिजातको शरीर रूप र बोली अनि काव्यात्मक व्यक्तित्वका कारणले काठमाडौँमा मै हुँ भन्ने साहित्यकारलाई पनि पारिजातको पछि पछि लाग्ने बाध्यता सृजना भएको। त्यस बेला यौन पिपासु साहित्यकर्मीहरू माझ पारिजात जोगिएर हिँड्न धेरै मुस्किल थियो र थुप्रै ठाउँमा आफ्नो यौनजन्य नारीत्व जोगाउन उनी असफलै पनि भइन्। त्यस बेलाको आफ्नो दुःखात्मक स्थितिलाई पोख्दै पारिजातले आफ्नो एकजना विषय व्यक्तित्वलाई चिठी लेखेकी थिइन्। सिद्धान्त त म मान्छे यौन समागम सृजनाको एउटा प्राकृत र वाञ्छनीय प्रक्रिया हो। हुन सक्छ यो प्रक्रिया आफैमा सुन्दर होस् वा अथवा हुन सक्छ यस प्रक्रियाको सुन्दरतासँग कुनै सम्बन्ध नभई मात्र अर्गानिक ह्याप्पिनेससम्म सीमित होस्, तर यसमा मैले सौन्दर्य खोज्ने पुरुषोषित र प्रताडित समाजमा आफ्ना यस्ता कोमल र सुन्दर धारणा लिएर अग्रसर भए उही पनि यौनको संसारमा। विज्ञानले नै भन्छ कि यो एउटा प्रक्रिया हो, असुन्दर होइन र हो पनि, तर पनि मेरो मन मानिरहेको छैन। मैले आफूलाई विवश भएर एउटा पुरुषसँगको शारीरिक सम्पर्कमा हुत्याइदिन पर्दा ममा यही अमानवीय किसिमको धारणा विद्यमान थियो। यदि त्यो पुरुष सभ्य भइदिएको भए मेरो गलत धारणामा सुधार हुन सक्थ्यो होला, तर त्यो हुन सकेन। एकातिर म अति संकोचितशील विवश र अर्कातिर ऊ अति कामुक असभ्य र परपीडक अनि जटिलता त आउने भइगयो। ती सम्पूर्ण यौन सम्बन्धका अवधिभरि मैले कहिल्यै पनि सुख प्राप्त गरिन। पारिजातले आफ्नो यौन जीवनलाई अत्यन्तै पीड़ादायी रूपमा ग्रहण गरेका काम विभिन्न प्रसंगहरू उनीद्वारा कागज पाना भरिभरि लेखिएका पनि छन्। उनले आफू त्यसो समागमबाट मनोरञ्जन प्राप्त गर्नुको सट्टा बलात्कृत भएको पनि अनुभव गरेकी छन्। सहवासको क्रम सिद्धिसकेपछि मसँग नै शारीरिक तथा मानसिक पीड़ाले शिथिल हुन्थे। ऊ स्वाभाविक उत्तेजनामा आउँदा मसँग नै डर त्रास अपमान र दुःखले अधमरो भइरहेको हुन्थे र यो कुरा मैले कहिल्यै उसलाई भनिन पनि, बरु छुटकराको बाटो खोजिरहे। अझ पनि म भन्छु त्यो सम्बन्ध दुई नर र नारी बीच प्रेम प्रभाव भएको यौन क्रीडा थिएन। त्यो त मेरो निम्ति सधैँ सधैँ एउटा प्रतिरोधहीन बलात्कार सिद्ध भएको छ। हुन सक्छ ममा पनि केही कमी कमजोरी थिए। चिसी निष्क्रिय र संकोचित म यो मामलामा छु नै। पारिजातको युवावस्थाको जीवनलाई हेर्दा एउटा अचम्मको भान उत्पन्न हुन्छ, किनभने त्यस बेला यिनले आफ्नो जीवनलाई प्रेम गर्नुको सार्थकतामा जोडिएको थिए। यिनले केटाकेटीहरूलाई प्रेम गर्ने क्रममा कहिलेकाहीँ एकैसाथ थिए, तीनजनालाई पनि मनपराएकी हुन्थिन्। यसरी प्रेममा भौतारिँदा यी कति सुखी भइन्।
कति खुशी भइन् अनि यस्ता घटनाले यी फेरि कति पछुतोमा पनि परिन्। तर उनका यी तिता मिठा दिनहरूबाट भने यिनले लेखनका निम्ति थुप्रै खुराकहरूको पनि संग्रह गरिन्। हुन त पारिजातका वरिपरि मडारिन खोज्नेहरू मध्ये कसैले पनि पारिजातसँगको आफ्नो गहिरो सामिप्य देखाउन सकेको छैन र थिएन र प्रेम र यौन र विषयमा खुल्ला शङ्खनाद गर्न पनि सकेका थिएनन्। तर पारिजातले निर्धक भएर आफ्ना यौन विषयका घटनाहरू लेखेकी थिइन्। यो संसारमा आएपछि बिहे गर्नै पर्छ, छोराछोरी हुनै पर्छ रे भन्ने सुनेपछि सानै उमेरदेखि मलाई एक प्रकारले नरमाइलो लाग्न थाल्यो। यो त्यो अन्जान उमेर थियो जहाँ छोराछोरी हुनलाई केही गर्न पर्दैन, बस बिहे गरे पुग्छ भन्ने सोच्थेमा। तर पछि प्रेमको भावना पनि आयो, यस जसमा शारीरिक सहना पनि थियो। ममा यौन भावना छैन भन्नु मलाई भोक लाग्दैन भन्नु जस्तै हो। त्यो अप्राकृतिक घोषणा गर्न सक्दिन म। साथै प्रेम र सेक्स अलग अलग भावना हुन्, अथवा प्रेमभन्दा बाहिर पनि इच्छा अनुसार सेक्स सम्बन्ध राख्न सकिन्छ भन्ने ब्लड स्टेटमेन्ट यथार्थको म विरोध गर्छु। आफ्नो अनुभवको नातामा प्रेम आकर्षण अथवा लाइकिङ जस्तै कुनै पनि भावना भन्दा बाहिर सेक्स सम्बन्ध राखिन्छ भने त्यो पशु सम्बन्ध हो। स्वास्नी मान्छेको निम्ति के यो पेसा हो कि बलात्कार? तर यहाँ प्रेम र शारीरिक चाहना एक भइदिएको बेला पनि मैले शारीरिक मायामा अवसर हुन सकिन, कतिसम्म भने छोएको पनि मन पराइन। यहीँनिर आएर मेरो कुरा सानैदेखि अलगिन्छ र जटिलताभित्र पसिदिन्छ। खै म यसको के परिभाषा दिउँ, आफै पनि बुझ्दिन। बाहिर देखिने प्रेम कथा त मेरो छताछुल्ल भयो, तर यौन भावनाको अन्त भएन। म पशु होइन, यसै कारण पशु सम्बन्ध मबाट हुन सक्दैन। साथै प्रत्येकसँग प्रेम पनि बस्न सक्दैन, न त आकर्षित हुँदैमा यौन इच्छा जाग्न सक्छ। मेरो निम्ति प्रेम र यौन एउटै हो। त्यसैले एउटा यौन भावना मसँग सन्तुलित रहँदै आयो। एकातिर म दिमागी काम नै बढी गर्छु र दिमागद्वारा नै सञ्चालित हुँदै रहेछु। क्या आदरणीय मित्रहरू, हामी आजको यो बसी बिहालोमा तपाईँहरूको माझमा पारिजातको कथा जुन नरेन्द्र राज प्रसाईद्वारा सम्पादित यो कृतिभित्रको एउटा उपशीर्षकबाट यो विषयवस्तु मैले तपाईँहरूको माझमा पोखिरहेको छु। विषयवस्तुलाई पुनः अगाडि बढाउन चाहन्छु। पारिजातलाई पनि बिहे गर्ने इच्छा अवश्य थियो। उनलाई माग्न केही ठाउँबाट परहरू पनि आएका थिए, तर उनी कसैप्रति सुम्पिएर वैवाहिक जीवनयापन हुनुलाई सात्र नमान्ने नारी थिइन्। बिहे भनेको पारस्परिक प्रेम र समझदारी हो भन्ने कुरा पारिजातलाई कण्ठै थियो। यति हो, उनले आफूले चाहेको पुरूष नभेटेर उनको विवाह नभएको हो। यसै प्रसंगलाई स्पष्ट पार्दै श्रष्ट र साहित्यमा उत्तम कुमार लेख्छन्, हुन त भूपी शेरचन, मदन रेग्मी र अरू कोही पारिजातको नाउँसँग नमुचिएका पनि होइनन्, तर विवाहको मामलामा यी असभ अलग छन्। यी मित्र मात्र हुन्, खाली मित्र मात्र। पारिजातले कल्पना गरेका पुरूषको चरित्र पनि यिनमा सायद नपाइन सक्छ। यहाँ प्रत्यक्ष परोक्ष रूपमा पारिजातको प्रेममा भूपी शेरचनको पनि सक्रिय सहभागिता थियो भन्ने बुझिन्छ। पारिजातले पनि 2032 साल माघको रूपरेखामा लेखेकी थिइन्, भूपी शेरचनसँग अन्तरङ्ग मित्रता मैले मौका पाएँ। समकालीन साहित्यकारहरू भन्थे भूपी त्यसबेला बटुमा डेरा गरी बस्थे, पारिजात रामसा पदमा बस्थे। त्यसबेला कृष्णभक्त श्रेष्ठ, कुसुम श्रेष्ठ, कुमार नेपाल, हिमजामसु थापा, बासु शशी प्राय उनीहरूका डेरामा पुग्दा पारिजात र भूपी शेरचन प्राय सँगै हुन्थे। तर हो, भूपी र पारिजातको सम्बन्ध अत्यन्त गहिरो थियो। उनीहरूको नाता यौन सम्बन्धको चाहिँ आबद्ध थिएन भनेर भूपी शेरचनकी कान्छी पत्नी कान्ति शेरचनले स्पष्टीकरण दिएकी थिइन्। पारिजातको प्रेम प्रसंगमा विद्वानहरूले चारैतिरबाट हेरेका विभिन्न दृष्टिकोणहरू लिन्छन्। यसै परिप्रेक्ष्यमा पारिजातका राल्फा मध्येका एक निनु चापगाईले छन्, भावुकतापूर्ण प्रेमहरूको वर्षाबाट नितृक भिज्नुपर्ने किशोरी मलाई मन ढलपल ढलपल बनाउने र सुन्दर तथा मेधावी किशोरहरू आफ्नो वरिपरि मडारिने स्थितिबाट उत्पन्न उच्चताभास र नचाहिँदो घमण्ड पैदा गरिसकेको दार्जिलिङको वातावरणबाट मुक्त भए पनि त्यतिखेर कि पारिजात आफ्नो पहिलो प्रेमको अपराध बोधले नराम्ररी ग्रसित हुनुहुन्थ्यो। पारिजातले बेलैमा आफ्नो जीवन र समयलाई चिन्न नसक्दा उनलाई पछुतो पनि पर्यो। आफू 35 वर्ष उग्लेपछि त्यसबेलाका उनका भावना एकाएक गाँठो पर्दै आफ्नो मन बुझिदिने एकजना डाक्टरलाई चिठी लेखिरहन्। उनले डाक्टर महेश मास्केलाई फेरि फेरि पनि मन पसार्दै लेखेकी थिइन्, एक्लै घुम्न रुचाउँथे, एकान्ततिर एक्लै घुम्थे, आज पनि मलाई एक्लो घुम्न मन लाग्छ, घर परिवार लोग्ने र आत्मसमर्पण आतंकित भएर मैले त्यस्तो विधि मन परेको मान्छेलाई प्रेम गर्न सकिन, बाटो बिराए, आफ्नै पाइलाहरू भरि काँडा रोपे, मैले पनि कम्मरमा साँचोमा बदलामा
ताराकै झुप्पामा बाँध्न खोजे, मैले पनि घर पाइन, घर नपाएर खुल्ला आकाश पनि पाइन। यतिका उमेरमा भइसक्दा पनि मैले एउटा पनि जुनेडी रात पाइन। यतिका उमेरमा घर बाहिर चौतारीमा एक्लै बसेर बिताउन पाएको छैन। यति सानो इच्छा त मेरो पूरा हुँदैन। पहिले बिरामी हुँदा म असाध्य रुन्थे, राजवारी रुन्थे, तकियाबित लपराकै हुने गरी। अब त रुनुको अर्थ केही छैन। मलाई आज भोलि आफ्नो माया नै लाग्दैन। मेरो पहिलो प्रेम मात्र ट्रेजेडी हो, बाँकी सबै दुःख हुन्। केवल दुःख भनेको बिर्सिँदै जाने कुरा हो, तर सम्बन्ध विच्छेद बल्जी बल्जी मान्छेलाई आक्रान्त पार्ने तर्साउने एउटा क्षण हो यो। भोग्नेलाई थाहा हुन्छ यो जीवनलाई एकपल्ट दोहोऱ्याएर बाँच्न पाए हुन्थ्यो भन्ने बौलाह आवेशमा नमिठोसँग छटपटी दिन्छु। बाहिर देखिने प्रेम कथा त मेरो छताछुल्ला भयो, तर यौन भावनाको अन्त भएन। आदरणीय मित्रहरू, हामी कार्यक्रम रंगरसको यो मध्यतिर आइपुगेका छौं। विषयवस्तु पुखिरहँदा अब भने एउटा मिठो राष्ट्रभक्तिले भरिएको गीत नाला पानी हाम्रै हो, काला पानी हाम्रै हो भन्ने सुमधुर स्वर तपाईँहरूलाई छोड्दै एकैछिन नेपाल सेवा रहनु।

0: पुनः नमस्कार छ कार्यक्रम रंगरसमा कार्यक्रमको थालनी पुनः गर्न शुरू गर्न चाहन्छु विषयवस्तुलाई अगाडि बढाउँदै
1: काठमाडौँमा रहँदा बस्दा पारिजातका जिन्दगीमा थुप्रै मान्छेहरूको मेला लाग्यो उनको सुन्दरता भौतिकता र स्पष्टवादी व्यक्तित्वको फाइदा उठाउन उनी कहाँ साहित्यकारहरूको घुइँचो लाग्ने गर्थ्यो त्यस बेला प्रेमको माला बोकेर यौन शोषण गर्ने जादुगरहरूप्रति पारिजात धेरै धेरै रुष्ट भएकी थिइन् उनको त्यो असामान्य अवस्थाका विषयमा उनी थुप्रै दिन मौन पनि भइन् मनमा ती आगाका रापहरू सधैँ अडिन पनि सकिनन् र ती व्यवहारहरू उनले आफ्ना अन्तरङ कागजहरूमा लेखिन् एकान्त खोइने प्रेम ल्याउन आग्रह गर्ने ममा सकम्बरी देख्ने मलाई सकम्बरी तुल्याउन खोइने शिरीषको फूल प्रयोग गर्न खोइनेहरूले क्रमशः मलाई घेरामा पार्दै लगे भट्टी हुँदो हो मेरो चर्चा गर्ने मेरो फोटो प्रदर्शन गर्ने आफू झगडा गर्ने ईर्ष्या गर्ने म कहाँ आएर एकअर्काको निन्दा गर्ने मेरो नजिक हुन खोज्ने पैसा लुटाउनेसम्म देखिए यति मात्र नभएर मेरो कोठामा मातेर आइदिने हजरतमा मातेर आएको ढोका घचघचाउने सड़कबाट बोलाइदिने आदि जस्ता बाधाहरू व्यवहारहरू र एउटा कोठा वानीले बेहोर्न पर्ने जस्ता समस्याहरूको सामना गर्न पर्यो आत्मग्लानी र घेणाले म बिरामी जस्ती भए के अर्थ थियो र मेरो बौद्धिक मानसिकताको जब कि पुरूषहरू यति तलसम्म ओर्न सक्छन् भन्ने यी स्वार्थी र खुङ्खार भाषाहरूको नाउँ कुनै पनि समय म लेख्न सक्छु मैले आफूलाई एकदमै असुरक्षित पाउन थालेपछि भएकाहरू मध्येमा सबैभन्दा भद्र र घनिष्ठ देखिने पुरूषको आड लिन मलाई कर लाग्यो विमल चापागाईले त्यही मौका छोप्यो पछि थाहा पाए उसमा पनि त्यतिकै स्वार्थी कामुक र बुवासोला लोग्ने मान्छे लुकेको रहेछ ऊ त झन् छोरा छेकावारको पछिबाट शिकार खेल्ने घिणी लोग्ने मान्छे रहेछ पारिजातले लेखेको आफ्नो चित्त दुखाएका यस्ता जे जाति लेखोटहरू छन् ती वास्तवमा उनको आफ्नो शारीरिक अशक्तताका चापमा परि सन्तप्त बन्न पुगेको क्षणका अभिव्यक्ति हुन् भन्ने राय सम्बन्धित बुद्धिजीवीहरूको व्यक्त गरेका छन् पारिजात आफूलाई शिकार गर्ने थुप्रै यौन शिकारीहरूको शोषणको अन्त्य होस् भन्ने कामना राख्दै एउटा अर्को बलियो सहाराको आड खोज्दै थिइन् त्यसै प्रसङ्गमा न्यून चापकाई लेख्छन् पारिजात त्यसैले उहाँ आफ्ना समकालीन साहित्यकारहरूबाट पृथक हुने र सुरक्षित हुने प्रयत्नमा राल्फाहरू बीच रहन थाल्नुभयो सुरक्षाको प्रश्न गर्दा उहाँ कति सुरक्षित हुनुहुन्थ्यो त्यसको चर्चा यहाँ नगर्नु उचित हुने नै छ नेपालमा चलेको पारिजातको प्रेम सम्बन्धको प्रसङ्गको हल्ला त्यस बेला दार्जिलिङसम्म पनि पुगेको थियो पारिजातले काठमाडौँका ठुला ठुला कविहरूसँग आफ्नो आत्मा जोडेकी थिइन् भन्ने हल्लाले साहित्यकारहरू माझ मिठो कौतूहल सिर्जना गरेको थियो त्यही हल्लाका विषयमा केन्द्रित भएर बिन्द्या सुब्बाले पारिजातसँग दार्जिलिङमै सोधेकी थिइन् काठमाडौँमा तपाईँसँग एक दुई कविहरूका नाउँमा जोडिएको सुनेकी थिए नि बिन्द्या सुब्बाका खुल्ला प्रश्नहरूमा पारिजातको पनि खुल्लै उत्तर प्राप्त भएको थियो हो जोडियो होला कोहीसँग त प्रेम नै भए जस्तो भयो तर सायद प्रेम गर्न सकिन मेरो हृदयमा कुरासको बोटलाई कसै गरी विस्थापित गर्न सकिन मैले बिस्खन्याएर मार्न पनि चाहेकी हुँ त्यसलाई तर त्यो बोट त झन्झन मौलाएर आउने भयो रह्यो अब बिएकै कुरा जीवनमा बिएको अनिवार्यतालाई मैले स्वीकार गर्दिन तथापि हाम्रो समाजमा वैवाहिक सम्बन्धमा पुरूषत्व र पुरूष नारी बीचको असमान स्थिति छ नारी शोषणको विरोधी हुँ भने अवश्य हुँ तर मैले बिहे गरिन त्यो विषय भने अर्कै हो सिद्धान्त त धेरै यसो कट्टरपन्थीहरूले पनि वैवाहिक परम्पराको निर्वाहभन्दा अर्को नियति भएको देख्दैन प्रेम यात्रागामी हुँदाहुँदै पनि पारिजात विवाहित नहुनुमा खास कुनै दृष्टिकोण उनमा समावेश भएको हुनुपर्छ भन्नेबारे न्यून चापाईगाईका विचारहरूले बल प्रदान गर्दछन् अन्य स्वास्नी मानिसहरूका निम्ति सामान्य मानिने कतिपय कुराहरू उहाँका निम्ति समस्या बन्न पुग्छन् र सामान्य रहँदैनन् शारीरिक चाहना र प्रेम भावना रहँदा रहँदै पनि सहवासको प्रक्रियालाई असुन्दर मानेर घृणा गर्नुको परिणामस्वरूप पारिजातले जीवनभर आन्तरिक पीड़ालाई बोकेर हिँड्न बाध्य हुनु पर्यो र त्यसो गरेको कारणले पनि उहाँ आफैले आफैलाई क्षमा गर्न पनि सक्नु भएन पारिजातको जीवनभर बल्जी बल्जी आक्रान्त पार्ने चितोने र जीवनलाई दोहोऱ्याएर बाँच्न पाए हुन्थ्यो भनी उद्दोली पार्ने यी त्रासादी पारिजातको प्रथम प्रेम प्रकरण थियो घर परिवार लोग्ने र आत्मसमर्पणबाट आतंकित भएर पारिजातको त्यस्तो विधि मन परेको मान्छेलाई प्रेम गर्न पनि सक्नु भएन त्यो प्रेम मुक्त हुन पनि सक्नु भएन परिणामस्वरूप बाटो बिराएको आफैले आफ्नो पाइलावारी काँडा रोपेको अनुभूतिबाट उहाँ निरन्तर जीवनभर पिल्सिरहनु भएको थियो सानामा शेषलाई त्यति प्यारो नठाने तापनि भैंसको रापमा हुरहुरी धन्किएको बेला पारिजातले प्रेमभित्र थोप्रै अवाञ्छित अमर्यादित र अमानवीय दृश्यहरूको पनि प्रत्यक्ष अवलोकन गरेकी थिइन्। त्यसै बेलाको घटनालाई केलाएर पारिजातले आफ्नो भावना पोखेकी थिइन्। यौन सम्बन्धमा विशेष सहवासको प्रक्रियालाई म सानैदेखि घृणा गर्थे, यो प्रक्रिया एकदम असुन्दर प्रक्रिया हो भन्ने गर्थे, तर मलाई लाग्थ्यो कुनै पनि लोग्ने मान्छेको मलाई यसको निम्ति राजी गराउन सक्दैन, कुनै मूल्यमा पनि सक्दैन, होइन भने कुनै लोग्ने मान्छेले मेरो बलात्कार गर्न सक्नुपर्छ, यति भयानक कुरा सोध्ने, मैले मेरो जीवन र मृत्यु दुवै गरिमा मही हुनुपर्छ अथवा बनाउँछु भन्ने अटोट गरेकी थिएँ। त्यसैले सानैदेखि महत्वाकांक्षी थिए, यस सन्दर्भमा आफ्नो यौन सम्बन्ध पनि त्यतिकै गरिमामय हुनुपर्छ, सुन्दर हुनुपर्छ भनी सोध्थे, तर वास्तविक त त्यस्तो रहेनछ। यौन सम्बन्ध त स्वाहानी मान्छे नै बढी अपमानित हुनुपर्ने रहेछ, उपेक्षित हुनुपर्ने रहेछ, आवेशमा आएपछि लोग्ने मान्छे मान्छे जस्तै नहुने रहेछ, स्वाहानी मान्छेले वर्जित गरेका शारीरिक भागहरूमा पनि दखल गर्ने पर्ने रहेछ र यस असुन्दर प्रकृतिलाई अझ बढी कुरु बनाइदिने रहेछ, भल्गार असुन्दर बनाइदिने रहेछ र सौन्दर्य कहाँ हुँदो रहेछ र यौन सम्बन्धमा प्रेमका भावना मिठा कुराहरूमा चिप लिएर यदि विष्णु कुमारी भाइभाले जीवनको प्रारम्भिक अवस्था अर्थात पहिलो प्रेमकै अवस्थामा विवाह बन्धनमा आफूलाई बाँधेकी भए अहिलेकी हाम्री पारिजात हामीले पाउन सक्थ्यौं कि सक्दैनथ्यौं, यसलाई किटानका साथ भन्न पनि सक्दैनथौं र सकिँदैन भनेर साहित्य सृजनामा लागेका व्यक्तिहरू बोल्ने गर्छन्। वास्तवमा पारिजातलाई स्रष्टा बनाउने तत्व उनको जीवनसँग अभिन्न रूपले गाँसिँदै आएको यौन प्रसंग पनि एक हो। त्यसो त आफ्नो निश्चित लक्ष्य लिएर हिँडेकी पारिजातलाई उनको भौतिक सुख दुःख वा प्रेम घृणाको तराजुमा तौलनु भन्दा स्रष्टा पारिजातको कृतिहरूको शाश्वततर्फ अग्रसर हुनु नै पारिजात प्रतिको सही मूल्याङ्कन हो भन्नेहरू पनि छन्। यति हुँदा हुँदै पनि पारिजातको सकारात्मक र नकारात्मक चर्चा परिचर्चा भएकै कारण जोडिएर पनि उनी प्रसिद्धिको धुरी चढेकी हुन् भन्ने मान्छेहरू पनि छन्। पारिजातको प्रेमका विषयमा नेपाली साहित्य संसारमा जे जे जति हल्ला चल्यो, हावा नआई पात हल्लिँदैन भनेरै चल्यो, त्यसै बेला प्रेममा पारिजातले कति सार्थकता भेटिन्, कति शास्त्रीय कष्ट र पीड़ा पनि भेटिन्, तर त्यो हल्लाका कारणले गर्दा धेरै दिन धेरै महिना धेरै वर्ष पारिजातले चर्चा परिचर्चा र टिप्पणीहरूलाई ओछ्याइ रहनु पर्यो। उनी स्पष्ट विचारकी प्रवक्ता थिइन्। उनले विस्तारै आफ्ना प्रेम कथा र यौन व्यवहारहरू खोल्दै पनि जान थालिन्। पारिजातले आफ्ना प्रेम विषय जति कुरा देखाए पनि र जति कुरा लुगाए पनि उनले आफ्नो वास्तविकताको शुद्धजित निष्कर्ष पुगेकी थिइन्। म दार्जिलिङबाट आउँदा चुखी केटी आएकी थिइन्, म कुनै कर्पोरेटेड केटी थिइन। आदरणीय साथी श्रेष्ठ मित्रहरू, यतिन्जेल मैले तपाईँहरूको माझमा कार्यक्रम रंगरसमा रहेर वरिष्ठ साहित्यकार कवित्री पारिजातको यौन र प्रेम सम्बन्धी यो विषयवस्तु प्रस्तुत गरे। आगामी हप्ता पनि यस्तै विषयवस्तुहरू लिएर अगाडि आउनेछु, तपाईँहरूको माझ उपस्थित हुनेछु भन्दै आजको यो कार्यक्रम यही विसर्जन सकिएको जानकारी गराउँदै बिदा हुन्छु। जय साहित्य, जय भाषा।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: के भयो दिदी तपाईँलाई? सुन्छ छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
0: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ कहाँ जाने होला है?
0: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 98490 68924, 98450 86780।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समिच्यो चौदा के मे बोधे लोटी पर्दी रो बैंगे विवरण पी बिहा मुई खातरी खै हाम्रो
3: खै खै बहु क्यों लोटरी भर दिल
4: आई समिझ लोटरी पर्दी हूँ छाई गुदी
3: भर्दी आ भर्दी लोटरी खाली पर्दी बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोन खाले आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
4: सिद्धार्थ ब्यागर क्यारे जन हेजरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
7: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
7: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
7: तर कानून भन्दा पनि ठुलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
6: बाल विवाहका गम्भीर असरहरू
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ।
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ।
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ।
6: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
7: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
7: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
7: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डी एफएम 95 मेगाहर्ज
1: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: केबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आत्मदाह गरेका गणेश नेपालीको मृत्युपछि सड़कदेखि सदनसम्म आक्रोश, संसदमा बोल्दै गृहमन्त्री भन्छन्
1: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई।
0: भाइको ज्यान गएपछि अब सरकारले के गरिदियोस् भन्ने लाग्छ।
2: मेरो भाइलाई त्यो अवस्था पार्ने को हो? त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ।
0: मृतकका दाई मदन नेपालीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनमा रूसका पक्षमा लड्दै गर्दा 40 भन्दा बढ़ी देशका विदेशीको ज्यान गएको पाइएको बीबीसीले गरेको एउटा अनुसन्धानले देखाएको छ। बीबीसी रसियन सर्भिसले त्यसरी युद्धमा मारिएकाहरूको नाम सहितको सूची बनाएको छ, जसमा कम्तीमा 3500 जना विदेशीले रूसका लागि लड्दै गर्दा ज्यान गुमाएको देखिन्छ। तीमध्ये सबैभन्दा धेरै अर्थात 2300 भन्दा बढ़ी उत्तर कोरियाका छन्। बाँकीमा अफ्रिकी देशहरू, अमेरिका, इक्वेडर र भियतनाम लगायतका देशका छन्। ज्यान गुमाउनेहरूको वास्तविक संख्या यो भन्दा अधिक हुन सक्ने ठानिएको छ। दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। बीबीसी वेदरका क्रिस फक्स भन्छन्, यहाँ दक्षिण पूर्वी दिशाबाट हावा चलिरहेको थियो, त्यसले आगोलाई झन भड्काउने काम गर्यो। जहाँबाट डढेलो शुरू भयो त्यसको पश्चिमतर्फ पहाड़हरू थिए, त्यसैले दक्षिण पूर्वी हावाले आगोलाई भड़काएन मात्रै त्यसलाई पहाड़तर्फ धकेल्यो, त्यसले गर्दा त्यहाँ रहेका वस्तुहरू धेरै छिटो जले। बीबीसी वेदरका क्रिस फक्स। फिलिपिन्सका अधिकारीहरूले समुद्री आँधीपछिको वर्षाले निम्त्याएको पहिरोमा दक्षिणी मिन्डनाओ टापुमा कम्तीमा 15 जनाको मृत्यु भएको बताएका छन्। टाइफुन बावी नामक उक्त आँधी अहिले ताइवानतर्फ अघि बढ़िरहेको र त्यहाँका 2000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। तटमा प्रवेश गर्दै गर्दा उक्त आँधीले ठूलो वर्षा गराउन सक्ने ठानिएको छ। आकस्मिक अवस्थाको सामना गर्न 20,000 भन्दा बढ़ी सैनिकलाई तयारी अवस्थामा राखिएका विवरणहरू आएका छन्। एकजना सर्बियन पुरूष बोइङ 737 जहाज उडेको केही बेरमै विमानको झ्यालबाट आंशिक रूपमा बाहिर खिचिएका बताइएको छ। युरोपको ठूला एयरलाइन्स मध्येको रायनियरले ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिङ्गन तर्फको उडानका क्रममा विमानको एउटा झ्याल आफ्नो ठाउँबाट छुट्टिएपछि एकजना यात्रुलाई तत्काल चिकित्सकीय उपचार आवश्यक परेको पुष्टि गरेको छ। विवरणहरूका अनुसार 61 वर्षीय ती पुरूष झ्याल खुलेको ठाउँबाट काँधसम्म बाहिरपट्टि खिचिएका थिए। लगत्तै उक्त विमानलाई थेसालोनिकीमा आकस्मिक अवतरण गराइएको थियो। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सुडानमा फैलिएको हैजाको प्रकोप अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। द्वन्द, ठूलो स्तरको विस्थापन र वर्षायामका कारण मानवीय संकट थप चर्किँदा अवस्था बिग्रन सक्ने बताइएको हो। डब्ल्यूएचओका अनुसार गएको 2 सातामा कम्तीमा 114 जनाको मृत्यु भएको छ। डब्ल्यूएचओले उक्त समस्या विशेष गरी डार्फर र कोरोफान सहित धेरै क्षेत्रमा फैलिएको र त्यहाँ मानवीय सहायता र स्वास्थ्य सेवामा पहुँच अत्यन्त सीमित रहेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईलाई पुनः स्वागत छ। काठमाण्डुमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाले सड़कदेखि सदनसम्म चर्को आक्रोश निम्त्याएको छ। आज बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी दलका सांसदहरूले सरकारको कड़ा आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा समेतका लागि आवाज उठाएका छन्। मृत्युको खबर बाहिरिएपछि काठमाण्डुको माइतीघर मण्डलामा केही युवाहरूले प्रदर्शन समेत गरेका थिए। सड़कदेखि संसदसम्म सरकारको आलोचना भइरहँदा संसदमा सम्बोधनका क्रममा गृहमन्त्री सुदन गुरूङले आफूले गणेश नेपालीको उपचारमा कुनै कसर बाँकी नराखेको भन्दै घटनाबारे छानबिन गर्न 5 सदस्यीय समिति गठन गर्ने संसदलाई जानकारी गराए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मुखदर्शक बनेको आरोप लगाइन्।
5: शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झै खिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार?
4: नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै त्यस्तो अवस्था सिर्जना गरिरहेको आरोप लगाए।
6: स्टन्ट गर्ने बानी सरकारले छोड्नु पर्यो, राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो, र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ।
4: नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुनले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।
7: प्रधानमन्त्रीज्यू नयाँ आशाका साथ जनमत साथ आउनु भएको छ भन्दा यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा जवाफ चाहन्छु।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले सरकारकै कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउँदै सरकारलाई स्टन्टबाजी नगर्न आग्रह गरे।
8: गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु, र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो। आदेशको पालना भयो कि भएन त्यसको कार्यान्वयन गर्ने हो। हिजो सडकमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेना निगमको जहाजबाट एम्बुलेन्स दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो सम्माननीय सभापति महोदय।
4: तल्लो सदनमा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि रोस्ट्रममा बोल्न पुगेका गृहमन्त्री सुधन गुरूङले नेपालमा र आवश्यकता अनुसार भारतमा समेत उपचारका लागि हर सम्भव प्रयास गरिएको बताए। उनले अहिलेको सरकारले स्टन्टबाजी गरेको भनी विपक्षी दलले लगाएको आरोपमा प्रतिक्रिया दिँदै भने,
1: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिक सेवा गर्नलाई। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
4: काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा व्हील लक लागेको विषयमा महानगर प्रहरीसँग विवाद भए लगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्। गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो। तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झण्डै 3.5 वर्ष अघि काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाडौँका मेयर रहेका अहिलेका प्रधानमन्त्री वालेन्द्र शाह बालेनले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अंगहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेका बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन। गनी अन्सारी, बीबीसी काठमाडौँ।
0: यसै सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजैदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै शुरूमा घटनाबारे कसरी थाहा पाउनुभयो र कसरी अस्पताल पुग्नुभयो भनेर सोधेका छौं।
2: मलाई चाहिँ पुलिसले 2:30 बजे फोन गरेका थियो। 2 बजे 2:30 मा मलाई फोन आयो अनि त्यसपछि म 3 बजे चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ। अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो, 2-4 शब्द बोल्यो। बोलिसकेपछि अनि त्यहाँबाट यता बोल्न पाएन।
0: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
2: दाई यो मेरो गल्ती केही पनि थिएन डाइरेक्ट, अनि त्यसपछि महानगर र ट्राफिक मिलेर यस्तो यो सब महानगर र ट्राफिकको कारणले गर्दा भयो दाई। अनि त्यसपछि अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यति 2-3 शब्द बोल्यो, अरू केही बोलेन।
0: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो भाइको?
2: हजुर।
0: यस्तो यो घटना कसरी हुन पुग्यो जस्तो लाग्छ तपाईँलाई?
2: अब यस्तो छ, अब सीसी फुटेज पनि बाहिर आइरहेछ। अब मैले चाहिँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेका छैन होइन। अब त्यसमा पनि अब खोइ कोही केही आदि काटेर हालेको छ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागे म चाहिँ। अब आज चाहिँ 81 त्यस्तो मृत्यु भयो भने हो हस्पिटलले, अब त्यही नै हो, मैले त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेका छैन।
0: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोच्दा?
2: अब त्यो त म भन्दा पनि सानो एउटा दुधे बालकलाई पनि सरल तरिका थियो नि त कमसे कम बाइकबाट पेट्रोल झिकन्जेलसम्म आफ्नो जिउमा छर्किन्जेलसम्म आगो सलाई कोरेर जलाउन्जेलसम्म त्यत्रो त कमसे कम त्यो त्यहाँनिर मान्छे थियो होला, त्यहीँनिर ट्राफिक थियो होला, त्यहाँनिर पुलिस प्रशासन थियो होला। अब त्यो त अब
0: अनि तपाईँहरूको अहिले परिवारमा को को हुनुहुन्छ, उहाँको के थियो?
2: बाबा मम्मी म अनि भाइ थियो, एकजना दिदी अनि बहिनी, अनि उसको बुढाबुढी, मेरो बुढाबुढी, अनि भाइको पनि एउटा बच्चा, मेरो पनि एउटा बच्चा।
0: अनि अहिले आमा बुवा तपाईँको परिवार उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त?
2: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ, अरू चाहिँ सबै यतै हुनुहुन्छ।
0: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ, सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ?
2: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि आएको छैन। फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो, कुन निकाय हो, कहाँ हो, त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ। अनि अरू चाहिँ पछि अब खै गठन भएको छ भन्छन्, अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन, केही छैन।
0: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन?
2: नहीं नहीं भेट्नु त भएको छ, गृहमन्त्रीज्यू आज राति नाइट भरि बस्नु भएको थियो, प्रधानमन्त्री कार्यालयको पनि बस्नु भएको थियो।
0: अनि उहाँहरूले के आश्वासन दिनुभयो तपाईँहरूलाई?
2: त्यस्तो आश्वासन त केही पनि दिनुभएको छैन।
0: तपाईँको भाइको मृत्यु पछि चाहिँ सरकारका कसैले भेटेका छन् कि छैनन्?
2: हुन त भयो, तर अब उनीहरू ऊ गर्न खोज्दैछ। मैले चाहिँ मेरो बाबा मम्मी नहुन्जेलसम्म मेरो अहिले त्यस्तो प्रोसेसनमा पनि कुरा गर्दिन भनेर मैले नै इग्नोरेट गरेका छु।
0: उनी थिए आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीका दाई मदन नेपाली। अब एउटा प्रसंग संक्षेपमा, सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोगका विरूद्ध दायर गरेको रिट निवेदनमा आज न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको थप सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न पनि अदालतले आदेश दिएको छ। अदालतले नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुई दुई जना अधिवक्तालाई एमिकस क्युरी अर्थात अदालतका सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोशिश गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: इण्डोनेसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। केही पीड़ितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ। लस गायर्दोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन्। अधिकारीहरूले यस्तो विनाशकारी डढेलो यसअघि कहिल्यै नदेखिएको बताएका छन्। सयौं स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बीबीसी वेदरका क्रिस फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड्काएको बताए। आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय संचार माध्यमसँग भनेका छन्।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: सुरबिकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
1: नमस्कार नानी। नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
0: धन्यवाद काका।
1: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
0: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
1: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
0: हो नि काका। विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
1: हजुर हजुर।
0: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
2: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
4: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
3: मानव विकास तथा सामुदायिक सेवा एसडिसीएसको उत्पादन रेडियो मर्स्याङ्गी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटेओडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला। अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
3: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
3: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 06640213240124, मोबाइल 98415414848।

प्रस्तुति कार्यक्रम बुलबाई मात्र प्रत्येक हप्ता को शनिवार बेलुका 9:15 मा सुन्न सक्नुहुनेछ। यस कार्यक्रमको पुनः प्रसारण प्रत्येक हप्ताको मंगलबार 2:30 मा सुन्न सक्नुहुनेछ।

रेडियो मोशन के पंचनदेव को आपकी उपस्थिति कार्यक्रम भूल भाई मात्रा इस कार्यक्रम को मुख्य उद्देश्य जीवन में तपाईले जीवनमा जानेर भन्दानमा कुनै कारणवश कसैको मन दुखाउनु भएको छ वा तपाईको बोलीले कसैको मुटुमा घाउ लागेको छ भने तपाईँ साथी सँग माफ माग्न चाहनुहुन्छ भने कार्यक्रम भूलभामा क्रममा पत्र मार्फत आफ्नो साथीसँग माफ माग्न सक्नुहुन्छ भन्ने उद्देश्यले यस कार्यक्रमलाई प्रस्तुत गरेका छौँ। हाम्रो कार्यक्रमको उद्देश्य भनेको बिछोडिएको साथीहरूलाई यस कार्यक्रम मार्फत मिलन गराउने रहेको छ। तपाईँले यस कार्यक्रम मार्फत आफ्ना साथीसँग माफ माग्न वा आफ्ना भावना पोख्न चाहनुहुन्छ भने यो ठेगाना मार्फत उपचार गर्न सक्नुहुनेछ। कार्यक्रम बोलभाइ मात्र रेडियो मसन्ती पञ्चनदी मेगा बेसीका प्रमोसनहरूलाई अथवा हाम्रो इमेल एड्रेस रहेको छ। हाम्रो इमेल एड्रेस रहेको छ अशोक.अधिकारी2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ भन्दै तपाईँको पत्रको प्रतीक्षामा रहने नै छ भन्दै कार्यक्रम सुरुवातमा राख्न चाहन्छु सुन्दर साङ्गीतिक प्रसङ्ग।

जीवन राम्रो हुन्छ तर मेरो सोचाइ गलत भयो नगर भन्छ यो मनले उसको याद तर उसको महिना लागेपछि तिम्रो यादले झन् सताउन थाल्छ तिमी टाढा भए पनि तिम्रो यादले छोडेर गए पनि तिमी र म टाढा भए पनि तिम्रो सकल पाइरहन्छ जति सम्झि अनि उसले याद आउँदो रहेछ।

फुटो सदैव घूमे को सदैव बस को एकता हसी रोकिए नीत तुम्हें घटना आउ तुम्हें सर्वस्व सुनते तुम्हें मेरे सर्वस्व हो तर आज मलाई एक्लो बनाएर कहाँ हरायो तिम्रो बाचा समझेर रोइरहने बनायो ऋतु कसैले देख्छ भनेर सिकेको थियो सायद अब त मेरो होला है मेरो नाम तिमीले आफ्नो हातमा देखेकी थियो तिम्रो त नाम पहिले मेरो दिनमा

रहेको छ। अफसेट डट अधिकारी 2038@gmail.com मा पनि पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा राखेको छ। साथसाथै मानिस जीवनमा जानी नजानी अज्ञानवश कसैले गल्ती गर्न सक्छ। गल्ती गरेको आधारमा तपाईँको जिम्मा नै कुनै घटना घटेपछि भने तपाईँले कार्यक्रम भुल भए माफ गर

मेरो मायालाई छोडिदियो खै उत्तर पाउन सकिन समीर हेरेपछि तिमीलाई बजारमा देखे तिमीलाई देख्दा बोल्न सकिन आँसु बराबर भयो।

बोलाउन पनि सकिन, तिम्रो खुसीमा आँखा लगाउन पनि त चाहिँ आएको थियो। तिमी मसँग मैले तिमीलाई हाँस्न सिकाएँ, तर आज मलाई नै रुवाउँदै रुवाउँदै गयो र मैले हाँस्न नै बिर्सिसकेको छु। तिम्रो यादमा मैले मेरो आधी जीवन बताइसकेको छु, अरू अब बाँकी जीवन मेरो तिमीलाई नै सम्झेर बिताउनेछु। रुन मात्र सिकाएर कहाँ गयो निष्ठुरी, मेरो पातुले तिमीबाट पर पर लागेछ लगेर छोड। तिमी बाहेक मेरो जीवनमा केही पनि छैन, तिमीलाई जति माया गरे पनि हामी एकै हुन सकेन।

दरम्यान अपघात अर्च जन्माला मलाई छाडेर जन्मन हुने सपना मलाई अर्को जन्ममा छाडेर नजाई तिमी उता बसेका छौ अर्कैको साथमा रमाएको छ किन आउँछौ तिमी याद बनेर मेरो घरिघरि मेरा आत्मा समी मेरोमा जलाई जलाई म बाँचिरहेको छु बाबा मलाई फुल कर्मको पाप दिएको पता पता यो जीवन सम्हाल्नु पनि त साह्रो भइरहेको छ भन्ने मलाई यो विरक्त लाग्दै जिन्दगीलाई जता हेर्यो उतै भत्किएको देख्छु यता टाल्यो उता भत्किन्छ उता टाल्यो यता भत्किन्छ।

ती हावाहरूमा मैले तिमीलाई खेती पछिको त्यो बतासको बेगले फेरि आफ्नै बेगमा उडाउला तिमीलाई। हामीले रोपेको सपनाका बिरुवाहरू पछि रुख भइसक्दा हाम्रो सपना सजाउला नि है सनी। मैले कयौं रात नसुती नसुती काटेको छु के त्यो झुन्डे सन्देश देला तिमीलाई। मैले बगाएको आँसुको त्यो गहिरो ताल बनाए के त्यो तालको पानीले मेरो अनिदो रातको कहानी सुनाउला सनी तिमीलाई। रितेको मैला जस्तै मेरो जिन्दगी आफैलाई बोझ लाग्दैछ। उजारिएको मरुभूमि जस्तो मेरो जिन्दगी आफैलाई गाठ लाग्दै आएको छ। जसलाई बुझ्न चाहन्छु उसले नै मनै गलत लाग्छ। अरूको त मलाई छाया पनि काँडा जस्तै लाग्छ। शरीर तिमी नबुली हिँडे पनि जस्तै लाग्छ। यसरी एक्लो छु सम्झाउँछु मलाई मेरा आफन्तहरू सबै ठिकठाक छ हुन्छ तर पनि मलाई सबै खराब लागिरहेको छ। मन उस्तै दुख्छ सोच्छु सोच्न पनि त मलाई गाह्रो हुन्छ। आतिन्छु तडपिन्छु दौडिन्छु रोकिन्छु हिँड्छु तर हल भने पाएको छैन मलाई छैन मलाई थाहा छैन कुन कुराले दुखिरहेको छ मलाई मेरो यो मन। साँच्ची म कुन तहको बिरामी भइरहेकी छु भन्न त भन्छन् मलाई डिप्रेसन त भएन तर मलाई त त्यो पनि त थाहा छैन। सानो उमेर तनाव धेरै समस्या धेरै अनि आतिन्छु छटपटिन्छु लाग्छ। तिमीले त बुझेनौ मेरो कुरा नभने पनि त देखियोस्।

हामी चाहेर पनि त भेट्न सक्दैनौ, तर यति सजिलै भन्न पनि त सकिरहेको छैन। हामी बीच कुराकानी भए पनि देख्न अनि भेट हुन सक्दैन, तर मैले फेरि हरेक सासमा तिमी नै छिन्छु। यो सारा दुनियाँले हाम्रो मायालाई यसकै भनोस्, तर मैले माया गरेको छु, गर्नेछु अनि सधैँ गरिरहनेछु।

मेरो मुटुको धडकनमा तिमी नै तिमी हुनेछौ तौ समीर। यदि म जहाँ हराए पनि भेटिए एकपटक आफ्नो दिलमा खोज्नु है म त्यहीँ तिमी सधैँ सही म सबैको नजरमा घिरेको मान्छे हुँ तर यो मनलाई फरक पर्दो रहेनछ मनले स्वार्थ माया दिए पनि बाहिर

त्यागी दुःख दुःखी बनाउन खोजिन सक्दिन पनि यो मेरो यदि मैले तिमीलाई त्यस्तो गरेँ जस्तो लाग्छ भने मलाई माफ गरिदिनुहोस् तिम्रो त्यो मन

एक दिन आज त कुरा राम्रा राम्रा हुन्छन् होला भनेर सोच्छु, तर तिम्रो स्वास्थ्य अनि तिमी सधैँ बिताएका हर पलहरू सम्झनामा याद हुन आइरहेका हुन्छन्।

मलाई पनि तिम्रो चिन्ता लागिरहन्छ। त्यसैले त हर रात सोचेर बस्छु म कसैलाई कसैको लागि महत्वपूर्ण बन्न सकिनँ। यो मेरो कमजोरी मान्छु म तिम्रो लायक नै हुन सकिनँ। के कुरामा आज गर्नु र तिमीले कहिले भनेका कुराहरूको धेरै याद आउँछ मलाई। धेरै हरेक पल तिम्रो जजलको आउँछ हरेक दिन हरेक रात। अन्तमा तिमी जहाँ रहे पनि खुसी रहनु सधैँ खुसी भाउ। अन्तमा मेरा भावनाले तिम्रो मनमा चोट पुगेमा

तपाईंसँग माफ माग्नु भएको छ। हामी आशा गर्छौ अवश्य माफिनुहुने नै छ। श्रोता साथी, तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम फुलबाई माफ र यो कार्यक्रम रेडियो मसन्ती 95।

0: समीचीन 14 के में बोधे लोटी पड़ी रो बैंगे ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खाई खाई बहु कोई लोटरी बढ़ दिलवा
2: आंगी समझो लोटरी पर दिवों छापता ही गुदी
1: बढ़ दिया बढ़ दिवा लोटरी खाली पर दिन बा सहीली मैसेज व्हाट्सएप फेसबुक बायबर खाने बने खाई विषय खाई मई विश्वास आनंद फोने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्थे के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
2: सिद्धार्थ बैंक क्या रे जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्
8: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली लम्जुङ
0: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
9: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
10: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
4: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्सोक लम्सुङ सम्पर्क 9841626344 9841626344
11: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
11: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
10: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसिसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260
12: सुवर्ण अवसर सुवर्ण अवसर
13: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्तको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लमजुङ।
14: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
15: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
14: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
16: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
14: स्थान, सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98477-69229।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौं। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।